0: औषधी उपचार गरेर घरमा आइपुगिन्। अहिले ठिकै छ, अब उपचार त राम्रो गर्नु नि रहेछ त्यहाँ, अति राम्रो। अब आर्मी हस्पिटलको शाखा राम्रो उपचार गर्नुभयो, उहाँहरूलाई सबैलाई राम्रो होस्, सुख शान्ति रहनु होला। अब धन्यवाद छ मलाई बचाउनु भयो।
1: पछाडि सभा गर्न जानु पर्यो भनेर म चाहिँ ब्रुस तल झरेर थरेर लिन गथेँ, अनि त्यही बेलामा टोकेँ। त्यसपछि अनि म चाहिँ सर्पडमसम्म गएँ, पछि सरन पानी अनि त्यसमा औषधिहरू मिसाएर चढाइदिनु भएको, अनि आश्वासन दिनुभएको थियो, नडराउनुहोस्, डराउनु हुँदैन, ठिक हुन्छ भन्नुभएको थियो। त्यहाँ चाहिँ हाम्रो श्रीमानले पहिला पनि एकजनालाई लगाउनु भएको थियो, त्यही अहिले सैनिकले बनाउनु भएको छ अरे नयाँ खोल्नु भएको छ गढवामा भनेर जानकारी चाहिँ थियो, उहाँले नै मलाई लगेर जानुभएको। उहाँहरूलाई धेरै धेरै धन्यवाद। आगामी दिनमा पनि यसरी नै अगाडि बढाउनु होला, सर्पदंशबाट कोही पनि मान्छेहरू टाढा गएर अकालमै मृत्यु नहोस् भन्न चाहन्छु।
2: श्रोता, अब कुरा गरौं पूर्वी पृथना अन्तर्गत सञ्चालनमा रहेका सर्पदंश उपचार केन्द्रहरूको। यस पृथना अन्तर्गत मोरङ, सुनसरी, उदयपुर र झापा गरी चार जिल्लामा सर्पदंश उपचार केन्द्र रहेका छन्। उदयपुर जिल्लामा 2071 सालदेखि दुईवटा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। कटारी नगरपालिका एक बेलस्रोत स्थित केन्द्रबाट हालसम्म 1770 जनाको र त्रियुगा नगरपालिका एक भुल्के स्थित केन्द्रबाट 5073 जनाको उपचार गरिएको छ। यस्तै झापाको मेचीनगर नगरपालिका 13 चाराली ब्यारेकमा 2060 सालदेखि सञ्चालित सर्पदंश उपचार केन्द्रबाट हालसम्म 22,264 जनाको उपचार गरिएको छ। सीमावर्ती क्षेत्रमा रहेका सर्पदंश उपचार केन्द्रबाट भारतीय नागरिकले समेत उपचार सेवा लिँदै आइरहेका छन्। यसले नेपालमा रहेका सर्पदंश उपचार केन्द्र तथा नेपाली सेनाप्रतिको विश्वासलाई उजागर गरेको ठान्नुहुन्छ झापा जिल्ला मेचीनगर नगरपालिका 13 अध्यक्ष दुर्गा प्रसाद भट्टराई।
3: 82,283 जनाको उपचार भएको थियो। हरेक वन्य जातको सर्पले डसेका मानिसहरू आउनुहुन्छ। त्यसपछि छिमेकी देश भारतको दार्जिलिङ जिल्लाको भनौँ न सिलगढी तपाईँको मिरिक र यता दक्षिणतर्फ बिहारसम्मको हाम्रो भागाडुगा भन्नेतिरसम्मका पनि बिरामीहरू आउनुहुन्छ। अब आउँदाको फाइदा भनेको चाहिँ उहाँहरू सरल र सुविधासँगले आउँछ, साधनमा आउँदा अलिक केही पीड़ा भए पनि यहाँ आइपुगिसकेपछि सहज ढंगले उपचार नेपाली सेनाका प्राविधिकहरूबाट तत्काल उपचार हुन्छ। जाँदाखेरि डाइरेक्ट काहीँ कसैलाई नबक्साइकन डाइरेक्ट जान सक्नुहुन्छ, दुई घण्टा खुल्ला रहन्छ। त्यहाँ नेपाली सेनाका प्राविधिक टोली हुनुहुन्छ, सेवाग्राहीहरू सन्तुष्टि नै भएको हामीले पाएका छौँ, सुनेका छौँ।
4: सेनाको सहयोग रहेका उपचार केन्द्रहरूले सर्पदंश उपचारलाई प्रभावकारी बनाएका छन्। यसैको अर्को उदाहरण हो 2069 सालमा स्थापित सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका 4 स्थित सर्पदंश उपचार केन्द्र। सो केन्द्रले हालसम्म 18,878 जनाको उपचार गरिसकेको छ। यस्तै मोरङ जिल्ला स्थित पूर्वी पृतना तालिम शिक्षालय लेटाङको नम्बर 1 गेटमा 2081 साल र नम्बर 2 गेटमा 2067 सालमा स्थापना भएको उपचार केन्द्रबाट हालसम्म 547 जनाको उपचार गरिएको छ। सैनिक सहयोगमा सञ्चालित सर्पदंश उपचार केन्द्रले नागरिकको विश्वास जितेका छन्।
5: धनदीप राय बडा क्षेत्र नगरपालिका सुनसरी सर्पदंश उपचारको लागि राम्रो भइरहेछ, हामीलाई सहज भइरहेछ। म मात्रै नभएर अरू हाम्रो स्थानीय छरछिमेकीहरू पनि सर्पले टोकेको त्यही नै हामीले उपचार गरिरहेका छौँ। धेरै राम्रो छ, धेरै सहज, अरू हस्पिटलहरू भन्दा सहज छ, राम्रो छ। नेपाली सेनालाई धेरै धेरै धन्यवाद। अब आगामी दिनमा अझै राम्रो होस्, सहज होस् हामी स्थानीयलाई।
2: नेपाली सेनाले सर्पदंश उपचार सेवा मात्र प्रदान गरिरहेको छैन, समुदाय स्तरमा पुगेर सर्पदंश सम्बन्धी सचेतना कक्षाहरू सञ्चालन गर्दै आइरहेको छ। विशेष गरी देशका विभिन्न स्थानमा सञ्चालित सर्पदंश उपचार केन्द्र रहेका युनिटहरूले सचेतनामूलक कक्षालाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएका छन्। कालीध्वज गणका गणपति प्रमुख सेनानी श्री उमेश खड्का।
6: सर्लाही जिल्लामा अब यो 2068 सालबाट नेपाली सेनाले सर्पदंश सेवा सुरु गरेको थियो र स्थापनादेखि नै नेपाली सेनाले जिल्लामा हुने गरेका विभिन्न सर्पदंशका घटनाहरूमा जनताहरूलाई सचेतना जगाउने खालका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। पेट्रोलहरू जाँदाखेरि एलआरपी एमआरपी जाँदाखेरि स्थानीय बासिन्दाहरूलाई समावेश गरी कक्षाहरू सञ्चालन गर्ने, सर्पदंशबाट बच्ने उपायहरू सर्पहरू चिन्ने बालिकाहरू बारेमा जानकारी दिने कामहरू चाहिँ हाम्रो नेपाली सेनाका जवानहरूले गर्ने गरेका छन् भने हाल अहिले यो सर्पदंशको यो जुन हाम्रो जिल्लामा भएको सर्पदंशको फेसबुक प्रोफाइल अकाउन्ट पनि छ, त्यहाँ पनि सर्पदंश बारेमा सर्पको बारेमा जानकारीमूलक भिडियो सन्देश तथा अन्य विभिन्न सन्देशमूलक जानकारीहरू अपलोड गरेर जनताहरूलाई चाहिँ सचेत गराउने कामहरू भइरहेको छ। यो बाहेक सर्पदंशबाट चाहिँ नि बिरामी परेर आउने स्थानीय बासिन्दाहरूलाई हाम्रो जवानहरूले 24 घण्टा सेवा प्रदान गर्ने गरेका छन्।
4: नेपालमा पाइने करिब 90 प्रजातिका सर्पहरू मध्ये 20 प्रजातिका सर्प विषालु छन्। पहाड़ी क्षेत्रको तुलनामा तराईमा अत्याधिक विषालु सर्पको जोखिम बढ़ी छ। त्यसैले सर्पदंश उपचार केन्द्रहरू पनि तराई क्षेत्रमै बढ़ी छन्। सर्पदंश भइहालेमा के गर्ने त? नम्बर 21 फिल्ड एम्बुलेन्स गुल्मका प्राविधिक सहसेनानी डाक्टर श्री सुमन बस्नेत,
7: जो घाइते हो उसलाई सबैभन्दा पहिला चाहिँ रियस अरेन्ज गर्नु पर्यो, त्यसपछि चाहिँ तुरन्त अस्पताल लिएर जानु पर्यो क्या, त्यो ठाउँलाई इमोबिलाइज गरेर, जुन ठाउँ जस्तै हातमा टोकेको हो भने केही कुराले अड्याएर हातलाई चाहिँ हलचल हुन नदिने गरी वा खुट्टामा टोकेको छ भने खुट्टालाई चाहिँ अस्पताल वा सर्पदंशसम्म पुग्ने बेलासम्ममा चाहिँ हलचल नहुने गरी त्यसलाई चाहिँ इमोबिलाइज गर्नुपर्छ। त्यो हुँदाखेरि चाहिँ हाम्रो रक्त संचारमा चाहिँ यो विषहरू गइसकेको हुँदैन, जान पाउँदैन, त्यसलाई टर्निकेट लाउने भनेर भन्छ। त्यो टर्निकेट चाहिँ लाउनु हुँदैन, सर्पले टोकेको ठाउँमा चाहिँ टोकेको ठाउँभन्दा माथि टर्निकेटहरू चाहिँ बाँध्न हुँदैन, यस्तो गर्दाखेरि झन् रक्त संचार नै प्रभाव पूर्ण रूपमा बन्द हुने, विषहरू तल नै अकुमुलेट भएर बस्ने, पछि झन् त्यो त्यहाँ रहेका तन्तुहरू चाहिँ मरिसके त्यसले झन् नराम्रो असर गर्ने भएको कारणले गर्दाखेरि चाहिँ टर्निकेटहरू चाहिँ युज गर्न हुँदैन। हल्का नरम खालले ब्यान्डेजहरू लाएर वा काम्रोहरू भन्छ स्ल्याबहरू लाएर इमोबिलाइज गरेर चाहिँ नजिकको अस्पताल वा सर्पदंश केन्द्रहरूमा चाहिँ लान सकिन्छ।
2: श्रोता, सर्पदंश उपचारमा नेपाली सेनाको योगदानको कुरा गरिरहँदा सर्पदंशबाट बस्ने उपायबारे समेत चर्चा गर्नु सान्दर्भिक हुनेछ। त्यसो त नेपाल सरकारले सर्पदंशको जोखिम न्यूनीकरण गर्न सर्पदंश रोकथाम र नियन्त्रण सम्बन्धी पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 नै तयार गरेको छ भने उक्त कार्ययोजनामा उपचारसँगै सचेतना पक्षलाई जोड़ दिँदै सर्पदंशबाट बस्ने उपायहरूबारे पनि उल्लेख छ। कार्ययोजनामा उल्लेख भए अनुसार
4: सर्पदंशबाट बस्न अपनाउनु पर्ने मुख्य सन्देशहरू,
8: सर्पको टोकाईबाट कसरी बस्ने,
4: आफ्नो ठाउँ वरिपरि पाइने सर्पहरूको बारेमा जानकारी राख्ने, सर्प कस्तो ठाउँमा बस्छन्, कुन बेलामा बाहिर निस्कन्छन्, कुन याममा बढी सक्रिय हुन्छन् भन्ने थाहा पाइराख्ने,
8: झाडी खेत वा अध्ययारो ठाउँमा हिँड्दा जुत्ता बुट हातमा पन्जा र शरीर पूरा ढाक्ने कपडा लगाउने,
4: रातको समयमा बाहिर निस्कदा उज्यालो बत्ती वा टर्च लाइट र लट्ठी लिएर निस्कने,
8: ढुङ्गाका काप तथा झाडीहरूमा काम गर्दा विशेष सावधानी अपनाउने,
4: घर वरपर झाडी काठको थुप्रो र फोहोर नराख्ने, जमिनका पुवालहरू भए पूर्ने,
8: सम्भव भएसम्म भुइँमा नसुत्ने, सुत्दा झुल लगाउने, घरका झ्याल ढोकामा जाली हाल्ने,
4: सुत्नु अघि ओढ्ने ओछ्याउने लत्ता कपडा बेड सिरक तन्ना सिरानी इत्यादि टकटकाएर सर्प भए नभएको यकिन गरेर मात्र सुत्ने,
8: रुख अथवा जमिनमा भएका पुवालहरूमा अनावश्यक रूपमा हात नछिराउने,
4: भ्यागुता मुसा छेपारो आदि सर्पका आहार हुन्, तिनलाई सकेसम्म घरभित्र बस्न नदिने,
8: बाल बालिकाहरूलाई सर्प हुन सक्ने ठाउँहरूका बारेमा जानकारी दिने र सावधान रहन सिकाउने,
4: नजिकको सर्पदंश उपचार केन्द्रबारे जानकारी राखिराख्ने,
8: सर्पले टोकेमा के गर्ने के नगर्ने,
4: छिटो भन्दा छिटो नजिकको सर्पदंश उपचार केन्द्र वा अस्पताल लैजाने,
8: नआतिने शान्त रहने, टोकेको अङ्गलाई अनावश्यक रूपमा नचलाउने,
4: टोकेको ठाउँमा ब्लेडले चिरेर रगत बगाई विषलाई बाहिर फाल्ने प्रयास नगर्ने,
8: मुखले चुसेर विष निकालेर फाल्न प्रयास नगर्ने,
4: घडी चुरा औठी पेटी र पाउजु जस्ता चिजहरू खोल्ने खोलिदिने,
8: धामी झाँक्री विष सोच्ने कालो ढुङ्गातिर लागेर समय नगुमाउने,
4: घाउमा कुनै पनि प्रकारको जडीबुटी बरफ तथा औषधिको प्रयोग नगर्ने,
8: चिकित्सकको सल्लाह बाहेक केही नखाने नपिउने,
4: विष नफैलियोस् भनेर टोकेको भाग भन्दा माथि कसेर नबाध्ने, टोकेको ठाउँ स्थिर राख्ने,
8: सर्प देखिएमा के गर्ने,
4: आतंकित वा उत्तेजित नभई बिस्तारै टाढा हट्ने,
8: सर्पलाई ढुङ्गाले हान्ने वा मार्ने प्रयास नगर्ने,
4: घरभित्र सर्प देखिएर उद्धार गर्नु परे सुरक्षा निकाय वन तथा संरक्षण कर्मी उद्धार कर्मी वा स्थानीय तहलाई खबर गर्ने। यो सन्देशले सर्पदंशको जोखिम न्यूनीकरणका लागि उपचारसँगै सचेतना र सजगतालाई समेत जोड़ दिएको छ। त्यसैले सर्पदंशको जोखिमबाट जोगिनका लागि तपाई हामी सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुनेछ। श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौ। आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हौस्त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक सुबेदार सुदीप ढकालसँगै म प्राविधिक अमलदार धनसरामासको टिप्पणी बिदा हुन्छु। नमस्ते।
9: साथी खबर, निकै खुसी देखिन्छौ त? के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
10: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ।
9: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
10: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
11: नेपाल बैंकले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा।
12: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
11: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
12: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर धितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू।
11: सरल प्रक्रिया, सुलभ ब्याज दर,
12: देशभर रहेका नेपाल बैंक लिमिटेडका साथमा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
13: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: Mania.
1: Extreme energy drink.
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले बिहानको ठीक 6 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: हजार बढ़ीले मतदानमा सहभागी हुँदै एमाले थाई समिति बैठक आज पनि बस्दै
2: सर्वोच्चको आदेशपछि सुदूरपश्चिमको बजेट ल्याउने बाटो खुल्यो। विपन्नले निशुल्क उपचार प्राप्त गर्नको लागि बागमती प्रदेश सरकारद्वारा 17 अस्पतालसँग सहमति। बाँदर तथा किसानका खेतीबालीमा नोक्सानी गर्ने प्राणीको व्यवस्थापनमा कानून आवश्यक।
1: एलनिनोको प्रभाव डिसेम्बरमा तीव्र बन्ने राष्ट्रसंघको चेतावनी। युक्रेनमा यात्रुवाहक बसमा आक्रमण हुँदा 33 जनाको मृत्यु। इथियोपियामा आक्रमणको चेतावनी।
2: र नेपाली फुटबल टोली फिफा वरियतामा एक स्थान खस्कियो। भारत 138 स्थानमा यथावत। आईसीसीको आगामी बोर्ड बैठक नेपालमा गर्ने तयारी।
3: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: साझा खबरको शुरूमा क्षतिग्रस्त भएका राजमार्गहरू पुनर्सञ्चालन भएपछि अब चाडपर्व सहज हुने प्रसंग।
1: भोटेकोशी त्रिशुली हिमबाड़ी र असोज दोस्रो साताको अविरल वर्षाका कारण क्षतिग्रस्त अधिकांश राजमार्ग तथा सड़क पुनः सञ्चालनमा आएका छन्। आउने लागेका ठूला चाडपर्वलाई लक्षित गर्दै सरकारले युद्धस्तरमा मरमतको काम अगाडि बढ़ाएपछि अवरूद्ध राजमार्ग तथा सड़क सञ्चालनमा आउन थालेका हुन्। असोज 8 देखि 11 गतेसम्मको देशव्यापी वर्षाले देशका बाँकी भूभागमा थप क्षति पुर्याएको थियो। बाढ़ी पहिरो र सड़क कटानका कारण सड़क सञ्जाल अवरूद्ध बनेपछि आवजावत र खाद्यान्न ढुवानीमा समेत असर परेको थियो। सड़क विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यूपानेले भदौ र असोजको बाढ़ीबाट क्षतिग्रस्त अधिकांश सड़क तथा राजमार्गमा यातायात सञ्चालन भइरहेको र बाँकी रहेका सड़क तथा राजमार्गमा यातायात सञ्चालनका लागि तीव्र गतिमा काम भइरहेको समेत जानकारी दिनुभएको छ। उहाँका अनुसार बाढ़ी पहिरोले क्षतिग्रस्त पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्तिपथ, अरणीको राजमार्ग, त्रिभुवन राजपथ पुनः सञ्चालनमा आइसकेका छन्। त्यस्तै गरी भोटेकोशी त्रिशुली हिमबाढ़ीकै कारण ठप्प रहेको गल्छी पेत्रावती सड़क खण्डमा यातायात पुनः सञ्चालनमा आइसकेको छ। हिमबाड़ीले रसुवा, नुवाकोट, धादिङ, चितौन लगायतका जिल्लामा सड़क पूर्वाधारमा क्षति पुर्याएको थियो। हिमबाड़ीले भोटेकोशी त्रिशुली करिडोरका मुख्य सड़क तथा पुलहरू समेत बगाएको थियो। हिमबाड़ीले मुख्य पासाङ लामु राजमार्ग क्षतिग्रस्त बनाएपछि वैकल्पिक राजमार्गका मार्गका रूपमा काठमाडौँ टोखा छहरे गटखार पुल आप्रन्जा र लच्चाङ समरथली पाटी खर्क हुँदै बोक कालिका स्थान धुन्चे सड़क खण्ड मरमत गरी 4 चक्के साना सवारी साधनका लागि समेत बाटो खुला गरिएको छ। हिमबाड़ीले बगाएको गल्छी बेत्रावती खण्डमा नयाँ ट्र्याक खोलिएको र रसुवालाई पुनः सड़क सञ्जालसँग जोड्ने काम भइरहेको समेत बताइएको छ। यस खण्डमा बेली ब्रिज राख्ने काम भइरहेको छ। त्यसैगरी नारायणगढ़ मोगलिन सड़क खण्डमा पहिरो सफा गरेर यातायात पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ। असोज दोस्रो साता रोशी खोलाको बाढ़ीले क्षति पुर्याएको बीपी राज मार्गका विभिन्न ठाउँमा पनि अस्थायी डाइभर्सन र वैकल्पिक ट्र्याक निर्माण गरी बाटो सञ्चालनमा ल्याउने काम अगाडि बढ़ेको छ। कालीगण्डकी करिडोर अन्तर्गत नवलपरासी पूर्वको बौद्धिकाली गाउँपालिका 3 जन्ती पहिरो क्षेत्र र बागलुङको बेलबगर क्षेत्रमा सड़क खुलाएर एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको समेत सड़क विभागले जनाएको हो।
2: कांग्रेसमा नयाँ नेतृत्व चयनका लागि मतदान आज बिहानबाट शुरू हुने भएको छ। हिजो मतदान गर्ने तालिका रहे पनि मतपत्र छपाईमा ढिलाइ भएका कारण आजको लागि सारिएको हो। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार आज बिहान 7 बजेदेखि अपरान्ह 3 बजेसम्म मतदान हुनेछ। यसअघि हिजो बिहान 7 बजेदेखि मतदान हुने भनिएको थियो। मतपत्र छपाईमा भएको ढिलाइले 10 बजे त्यसपछि 1 बजे र त्यसपछि 2 बजेबाट मतदान हुने भनिएको थियो। अपरान्ह 4 बजे मात्र मतपत्र छपाई भएर आएको थियो। साँझ मतदान शुरू गर्दा सुरक्षा लगायतका चुनौती हुने देखिएपछि आज बिहानका लागि मतदान सारिएको हो। कांग्रेसले यसपटक विधान संशोधन गरेर ठूलो केन्द्रीय समितिको व्यवस्था गरेको छ। उम्मेद्वारको सूची पनि ठूलो भएका कारण मतपत्र छपाईमा ढिलाइ भएको निर्वाचन समितिले जनाएको छ। मतदान ढिलाइ हुनुमा राजनैतिक व्यवस्थापन गर्न जोड़िएका नेताहरूका लागि सहज बनाउन गरिएको सभापति गगन थापाले बताउनु भएको छ। यसैबीच पूर्व प्रधानमन्त्री मातहतमा पूर्व राष्ट्रपति आउनु भएको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी 11 वर्षपछि पदीय जिम्मेवारी सहित एमालेको पार्टी राजनीतिमा प्रवेश गर्नुभएको छ। उहाँले हिजो एमाले वरिष्ठ नेताको शपथ लिनुभएको हो। मुलुकको सर्वोच्च पद राष्ट्रपतिमा करिब 7 वर्ष बहाल हुनुभएको भण्डारीले वरियतामा एमालेको पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पछिको वरियता रोज्नु भएको हो। दलको आबद्धता त्यागेर राष्ट्रपति उपराष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्कन पाउने या नपाउने भन्ने बारेमा विवाद भइरहेको छ, तर यो नैतिक विषय भएकाले दलीय राजनीतिमा सक्रिय हुनु हुँदैन भन्ने मत व्यापक देखिन्छ। पहिले राष्ट्रपतिका रूपमा गरेका निर्णय विवादमा आउन सक्ने विश्लेषकहरू बताउँछन्। यसअघि पनि भण्डारीकै कार्यकालमा उपराष्ट्रपति भएका नन्दबहादुर पुन नेकपाको राजनीतिमा सक्रिय हुँदा पनि यही विषय उठेको थियो।
1: यसैबीच नेकपा एमालेको थाई कमिटी बैठक आज पनि बस्दैछ। हिजोको बैठकमा 4 एजेण्डामा छलफल भएको थियो। हिजोको बैठकमा वरिष्ठ नेता विद्या भण्डारीलाई शपथ ग्रहण गराइएको थियो भने आज अन्य एजेण्डामाथि छलफल हुने नेताहरूले बताएका छन्। दशैंको अग्रिम टिकट खुल्न अघि नै काठमाडौँको नयाँ बस पार्कमा यात्रुको लाइन लागेको छ। सरकारले दशैंमा घर जानका लागि आजदेखि अग्रिम बस टिकट खुला गर्ने निर्णय गरेको थियो। यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदूरहरूबीच यही असोज 20 विभागमा बसेको बैठकले असोज 23 अर्थात आजदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो। केही जिल्लाका यात्रु भने हिजो रातिदेखि नै टिकट लिनका लागि लाइनमा बसेका छन्। नयाँ बस पार्क सञ्चालनमा आएसँगै लोसे बहुउद्देश्यीय प्रणालीका महाप्रबन्धक पंकज मल्लले हिजो रातिदेखि नै टिकट लिनका लागि यात्रुहरू लाइनमा बसेको जानकारी दिनुभएको छ। आजदेखि अग्रिम टिकट खुला हुनेछ। यता चाडपर्वको समयमा हवाई टिकटको भाड़ा बढ़ेको गुनासो आएपछि सरकारले आन्तरिक हवाई भाड़ा घटाउन पहल गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलको सक्रियतापछि आन्तरिक वायु सेवा कम्पनीहरू स्वीकृत अधिक सम्मा भाड़ा दर भन्दा कम टिकट बिक्री गर्न सहमत भएका हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले हिजो आन्तरिक उडान गर्ने वायु सेवा कम्पनीका संचालक तथा प्रतिनिधिसँग गरेको छलफलमा यात्रुलाई सहज हुने गरी स्वीकृत दर भन्दा सस्तोमा टिकट उपलब्ध गराउने सहमति समेत जुटेको हो। प्राधिकरणका प्रवक्ता विक्रम राम गौतमले चाडपर्व नजिकै गर्दा हवाई टिकटको माग बढेसँगै केही गन्तव्यमा भाड़ा महँगीको गुनासो यात्रुबाट आएपछि हवाई भाड़ाका विषयमा छलफल भएको बताउनु भएको छ।
2: चालू आर्थिक वर्षको बजेट सम्बन्धी सर्वोच्चमा परेको रिटुङ्गोमा लागि मात्रै सुदूरपश्चिम प्रदेश सरकारले नयाँ बजेट ल्याउने भएको छ। आर्थिक वर्ष 2082-84 बजेट 83-84 बजेट ल्याउने अन्तिम तयारीमा रहेको बेलामा सर्वोच्चले कारण देखाओ आदेश जारी गरेको थियो। सुदूरपश्चिम प्रदेश सरकारको तर्फबाट नयाँ बजेटको बचाउ गर्दै सर्वोच्चमा मुद्दा लड्नुपर्ने भएपछि सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता ठेकेन्द्रराज जोशीले पदबाट राजीनामा दिनुभएको छ। उहाँले बुझाएको राजीनामा प्रदेश प्रमुख नजीर मियाले स्वीकृत समेत गरिसक्नु भएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा संरक्षणको नाममा बाँदर आतंकले किसानलाई शास्ति,
4: संरक्षणको नाममा संरक्षणै गर्न नपर्ने नेपालको कानूनले संरक्षण गर्न नभनेको, यो रातो बाँदर, दुम्सी, बँदेल यस्ता जनावरहरूले बढ्ने मौका पाए।
2: कर्णालीमा वर्षौं पुरानो आयोजना अल्पत्र साख फर्काउने अभियानमा मधेस प्रदेश लगायतका खबर र कार्टुन पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
6: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
5: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
6: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
2: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
5: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन। बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
1: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
7: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
8: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
7: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा बिचौलिया भट्ट विरूद्ध छैठौं मुद्दा शीर्षकको खबर प्रकाशित छ। यसलाई सुभाष भट्टले लेख्नु भएको छ। विगतमा सत्ता चलाउनेसम्म शक्तिशाली पहुँच बनाएका बिचौलिया दीपक भट्ट विरूद्ध छैठौं मुद्दा दायर भएको छ। पाँच मुद्दा अदालतमा विचाराधीन रही हाल हिरासतमा रहेका भट्टसहित बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाल, उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा लगायतका 18 विरूद्ध हिजो सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। याइजी दाहालले आचरण विपरीत गतिविधि गरेको निष्कर्ष बर्खास्तीसम्मको सिफारिस शीर्षकमा नवराज मैनालीले लेख्नुभएको खबर पनि प्रकाशित छ। त्यस्तै भित्र पृष्ठमा जलवायु जन्य विपदको चपेटामा औद्योगिक क्षेत्र शीर्षकको एम बमले लेख्नुभएको खबर प्रकाशित छ। बाढ़ी पहिरोले आपूर्ति श्रृंखलाको उत्पादनदेखि वितरणसम्म प्रभावित भएको छ। क्षतिले आर्थिक वृद्धिमै असर पुग्ने विज्ञहरूले बताइरहेका छन्। लगायतका 18 विरूद्ध हिजो सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले काठमाडौँ जिल्ला अदालत मुद्दा दायर गरेको हो। याइजी दाहालले आचरण विपरीत गतिविधि गरेको निष्कर्ष बर्खास्तीसम्मको

0: को अर्को खबर प्रकाशित छ भने दशैंभर जुनसुकै ब्राण्डका खाली सिलिण्डर साटेर ग्यास पाइने शीर्षकको अर्को खबर छ। सरकारी निकायको समन्वयमा उद्योगीले काठमाडौँमा उपलब्ध जुनसुकै ब्राण्डका खाली सिलिण्डर साटेर उपभोक्तालाई ग्यास दिने भएका छन्। भारतबाट नियमित आयात भइरहेको र राजमार्गमा पनि कुनै अवरोध नभएको अवस्थामा उपत्यकामा ग्यास आपूर्ति सहज हुन नसकेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा एकीकृत बिक्री केन्द्र मार्फत उपभोक्ताले जुनसुकै ब्राण्डको सिलिण्डर साटेर पनि पाउने भएका छन्। मन्त्रालयका अनुसार आयल निगम र उपत्यकाका तीनवटै जिल्लामा प्रशासन कार्यालयको समन्वयमा ग्यासको एकीकृत बिक्री केन्द्र राख्न निश्चित ठाउँ तोकिनेछन् र एक जिल्लामा तीन भन्दा बढ़ी बिक्री केन्द्र राख्ने समेत मन्त्रालयले जनाएको छ। गोर्खापत्रको पहिलो पृष्ठमा भोटेकुसी बारी आईपीयूको आकस्मिक प्रस्ताव शीर्षकको खबर प्रकाशित छ। रसुवाको भोटेकुसी बाढ़ी अन्तर्गत व्यवस्थापकीय संघको आकस्मिक विषय बनेको छ। हिमालय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको उक्त विषय छलफलका लागि नेपालले गरेको प्रस्तावलाई आईपीयूका सदस्य राष्ट्रका प्रतिनिधिको दुई तिहाई मत प्राप्त भएको खबरमा उल्लेख छ। नतिजा सुधारको संकल्प शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको खबर प्रकाशित छ भने भित्रपृष्ठमा रसुवा बाढ़ीबाट भएको क्षतिको एकीकृत प्रतिवेदन पेश शीर्षकको खबर छ। त्यस्तै विपन्नको उपचार गर्न अस्पतालसँग सम्झौता शीर्षकमा अर्को खबर प्रकाशित छ। बागमती प्रदेश सरकारले विपन्न नागरिकको उपचारमा सहुलियत उपलब्ध गराउन चितवनसहित काठमाडौँ उपत्यकाका 17 अस्पतालसँग सम्झौता समेत गरेको छ। त्यस्तै स्कब टाइफस नियन्त्रण गर्न प्रदेश तथा स्थानीयसँग समन्वय शीर्षकको खबर पनि प्रकाशित छ। देशका 74 जिल्लामा स्कब टाइफस संक्रमण देखिएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रोगको निगरानी तथा जनचेतनामूलक गतिविधिलाई तीव्र दिने भएको छ।
1: यसैबीच नागरिक दैनिकको पहिलो पृष्ठमा कर्णालीमा वर्षौं पुराना योजना अल्पत्र शीर्षकमा गोविन्द केसीले लेख्नु भएको छ। कर्णालीका 8 जिल्लामा सड़क तथा पुल गरी 19 योजना निर्माण ठेक्का सम्झौता भएको वर्षौं बित्दा पनि अझै अधूरा रहेका छ। वर्षौं अघि ठेक्का गरेका योजना मध्ये केहीको त कामै शुरू हुन सकेको छैन। त्यस्तै गरी मध्य प्रदेशमा साग फर्काउने अभियानमा मधेसी दलहरू मदन ठाकुरले लेख्नु भएको छ। मध्य प्रदेशमा मध्य केन्द्रित राजनैतिक दलहरूको प्रभाव र जनविश्वास खस्किँदै गएपछि युवाको नेतृत्वमा नयाँ राजनैतिक अभियान शुरू गरेका छन्। मध्य थारूवाड तथा उत्पीड़ित समुदायका राजनैतिक मुद्दालाई एकीकृत गर्दै नयाँ राजनैतिक शक्ति निर्माण गर्ने उद्देश्यसहित हुंकार अभियान अर्थात थारूवाड मध्य जोड़ने अभियान गठन गरिएको हो। नागरिक दैनिकमै दीपक भट्टसहित 20 विरूद्ध मुद्दा अर्को मुद्दा शीर्षकमा खबर लेखिएको छ। हिमालयन इन्सुरेन्स कम्पनीको रकम अपचलन गरी सम्पत्ति शुद्धिकरण गरेको अभियोगमा विवादित व्यवसायी दीपक भट्टसहित 20 विरूद्ध मुद्दा दायर भएको छ। हिमालयन इन्सुरेन्स कम्पनीले एलेट इन्सुरेन्स ब्रोकर कम्पनीलाई व्यवसाय दिएको भनी झुटो विवरणका आधारमा रकम भुक्तानी गरेको खुलासा पनि भएको छ। नागरिक दैनिकको भित्री पृष्ठमा ईश्वर सुवेदीले नेपाली राजधानी पछाडिबाट सातौंमा विधेयकले विश्वास जोगाउला भन्ने शीर्षकमा खबर लेख्नु भएको छ। यसैबीच कारोबार दैनिकमा बिजुलीको बिल अनलाइनबाट तिर्नेको संख्या 27% मात्र भन्ने खबर पहिलो पृष्ठमा छ। नेपाल विद्युत कारोबारको संख्या र आकार बढ़दै गएको छ। हरेक वर्ष जसो अनलाइन अर्थात डिजिटल माध्यमबाट भुक्तानी गर्ने क्रम बढ़न थालेको छ तर त्यो निकै सुस्त गतिमा रहेको देखिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको आर्थिक विकास औद्योगिक विस्तार र रोजगारी सिर्जनाका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी तथा सदस्यसँग राष्ट्रपतिले शीतल निवासमा यो कुरा बताउनु भएको हो। कारोबार दैनिकमा खबर छ। त्यस्तै गरी बाढ़ी पहिरोको प्रभाव ले दशैं बजारमा प्रभाव पर्ने देखिएको छ। अस्मिता भेलवासेले कारोबार दैनिकमा लेख्नु भएको छ। भदौ र असोजमा आएको बाढ़ी पहिरोका कारण यस पटकको चाडपर्वमा चाहिने सामानहरूमा मूल्यवृद्धि हुने देखिएको छ। चीन र नेपालको नाकाहरूमा देखिएको समस्याका कारण यो समस्या आएको हो। कालीगण्डकी नदी र यसले पनि कोरला नाकामा पारेको प्रभावले केही समस्या देखिएको छ। बजारमा अहिले अधिकांश लत्ता कपड़ा जुत्ता लगायतका दशैंका लागि किनमेल गर्नुपर्ने सामानहरू महँगिँदै गएको समस्या रहेको छ।
0: साझा खबरमा अब विदेशका खबर। प्रशान्त महासागरको समुद्री तहको तापक्रम असामान्य रूपमा बढ़ेसँगै एलनिनो तीव्र गतिमा अगाडि बढ़ने चेतावनी संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठनले जनाएको छ। यस पटकको एलनिनो सन् 1950 यताकै सबैभन्दा शक्तिशाली मध्ये एक हुन सक्ने समेत चेतावनी जारी गरिएको छ। डब्ल्यूएमओका अनुसार मध्य तथा

0: पूर्वी मध्य रेखाई प्रशांत महासागरमा समुद्री सतहको तापक्रम जूनमा औसतभन्दा 1.6 डिग्री सेल्सियस बढ़ी रहेकोमा अगस्तमा 2.5 डिग्री सेल्सियस पुगेको थियो। युक्रेनको युद्धग्रस्त शहरमा दुईवटा बसमा आक्रमण हुँदा 33 जनाको मृत्यु भएको छ। उद्धार अधिकारीहरूका अनुसार आक्रमणमा परि अन्य 18 जना घाइते भएका छन्। सो क्षेत्रमा सर्वसाधारणको ज्यान लिने गरी भएको यात्रुवाहक बसलाई निशाना बनाइएको विषयमा विरोध समेत भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुन सक्ने भन्दै अमेरिकी दूतावासले आफ्नो नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। दूतावासले स्थानीय अधिकारीको निर्देशन पालना गर्न तथा सुरक्षा अवस्थाबारे विश्वसनीय सूचनामा ध्यान दिन समेत आग्रह गरेको हो।
1: साझा खबरमा अब खेल खबर। नेपाली फुटबल टोली फिफा वरियतामा एक स्थानमा खस्किएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज अध्यावधिक गरेको वरियता अनुसार नेपाल एक स्थान खस्किएर 178 स्थानमा पुगेको छ। दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत भने 138 स्थानमा रहेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको आगामी बोर्ड बैठक नेपालमा गर्ने तयारी भएको छ। नेपाल क्रिकेट संज्ञानका उपाध्यक्ष रोशन सिंहले 2026 दौरानमा आईसीसीको बोर्ड बैठक नेपालमा गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ। यसैबीच अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज विक्रम नेमङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत संजीव पाण्डे विरूद्ध ठगी र खेलमा मिलोमतो सम्बन्धी मुद्दा दायर भएको छ। केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धानका आधारमा जिल्ला अदालत ललितपुरमा हिजो मुद्दा दायर भएको हो। चारमध्ये जोशी र पाण्डे पक्राउ परिसकेका छन् भने अध्यक्ष नेमङ र राई भने फरार छन्।
0: बाँदर व्यवस्थापनमा नीति आवश्यक चुनौती र प्रभावकारिताको पक्ष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: सीताल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
3: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
2: ओहो, तिमी त घरको खाने भएछौ नि।
4: के को सरसल्लाह हो दुईजनाको?
3: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
4: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
2: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
4: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
5: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
6: प्याजको बिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
7: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र HDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरमा अब बाँदर व्यवस्थापनको कुरा। पछिल्लो समय बाँदर व्यवस्थापन हुन नसक्दा किसानहरूले लगाएका बाली नालीमा क्षति पुर्याउँदै बाँदरले आतंक मचाइरहेका छन्। संरक्षणका नाममा बाँदर, दुम्सी र बदेलहरू शिकार गर्न नदिँदा व्यवस्थापनमा समस्या भएको हो। यसै विषयमा आज हामीले बाँदर विज्ञ तथा प्राणी शास्त्री डाक्टर मुकेश कुमार चालिससँग कुराकानी गरेका छौं।
4: हिजो कृषि प्रणालीमै सबैजना आश्रित भएको हुनाले गाउँघरमै मानिसहरू रहन्थे र त्यसको लागि सुरक्षाको व्यवस्था पनि थियो। युवा वयस्कहरू सबै गाउँमा हुन्थे। अहिले युवा वयस्कहरू धेरै कमाउने नाममा शहर बजार अथवा विदेशतिर लागेपछि गाउँघरमा नसक्ने अबोध बालबालिकाहरू अथवा बुढाबुढी मानिसहरू रहने, ती खेती प्रणाली विस्तारै संकुचन हुँदै गयो र गाउँको वरिपरि मात्रै बाँकी रह्यो। अब गाउँको वरिपरि बाँकी रहँदाखेरि पिँढीमा बसेर, आँगनमा बसेर पनि बुढाबुढी केटाकेटीले बाँदर आएको देख्ने भए
5: र संख्या बढेर हो कि अलिकति बढी बाँदरको संख्या बढ्यो कि
4: हो? पछिल्लो खेप फेरि के भयो भन्नुहोला भने संरक्षणको नाममा संरक्षणै गर्न नपर्ने, नेपालको कानूनले संरक्षण गर्न नभनेको यो रातो बाँदर, दुम्सी, बँदेल यस्ता जनावरहरूले बढ्ने मौका पाए। गैंडा हात्तीलाई आरक्षण गर्न खोजेको हो होइन, मृगहरूका विशेष जातिहरूलाई, तर सबैले आरक्षणको एकहोरो भयो।
5: हिजोको दिनमा बाँदरको छालादेखि बाँदरका मासुहरू औषधिको रूपमा प्रयोग हुन्थ्यो, स्यालका मासुहरू होइन, जिउ दुख्यो भने त्यो खानु भन्ने कुराहरू, कतिपय त्यसैबाट मादल बनाउनेदेखि लिएर के अरे विभिन्न कुराहरू बनाउने, अब ती सबै रोकिए। अहिले
4: ती सबै रोकिए। एउटा बाहिरी हावा के चल्यो भने कसैलाई छुनै हुँदैन, जनावर छुनै हुँदैन। त्यसले गर्दाखेरि पनि कतिपय गलत खालका अथवा हामीलाई मानिसको र प्रकृतिको दुइटैको हितमा काम नलाग्ने जनावर पनि बढे।
5: अब यो वन्य जन्तु र मान्छे बीचको जुन द्वन्द बढ़िरहेको छ होइन, अब तपाईँ एउटा प्राणी शास्त्री भएको हिसाबले पनि अब यसलाई कम गर्नको लागि एउटा त नीति कानूनकै कुराहरू यहाँले भनेको जस्तै त्यसलाई चाहिँ खोलिदिनु पर्यो, अर्को चाहिँ अब त्यसैबाट पनि त मान्छेको जीविकोपार्जनका कुराहरूसँग जोडिन्छन् होइन, अब त्यसलाई चाहिँ के गरिदिनु पर्यो? अब अहिले तीन तहको सरकार छ, उहाँहरूले के गरिदियो भने राम्रो हुन्छ?
4: मलाई लाग्छ यो स्थानीय तहबाट नोक्सानीको तहकिकात गर्ने, जति नोक्सानी भएको हो त्यसको आँकडा स्थानीय सरकारले राख्ने, उसको बजेटले आर्थिक अवस्थाले भ्याउँछ भने तीबाट क्षतिपूर्ति दिने, कृषिसँग सम्बन्धित कार्यालयसँग समन्वय गरेर सम्बन्धित स्थानीय सरकारले कस्तो बाली लगाउँदा किसानको आमदानी हुन्छ, अनि अर्कोतिर फेरि यो बाँदर चाहिँ नि विभिन्न किसिमले प्रयोग हुन सक्छ, राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा औषधिको अनुसन्धान, सबै किसिमका औषधिको परीक्षण, अन्तिममा फाप अफाप हेर्ने बाँदरमै हो। फोहोरलाई उही मोहर भने जस्तो यो हामीलाई दुःख दिइरहेको जनावरबाट देशले आय आर्जन गर्न सक्छ।
5: अब यो आफ्नो विज्ञतालाई
4: हजुर,
5: अब यही कुरा नीति निर्माणमा कति परामर्श गर्छन्, कति बोलाउँछन्, के छ
4: विज्ञता हासिल गर्नलाई आफ्नै मुठीमा राख्नको लागि हत्तरपत्त कुनै पदमा राखेर रा, ल बसिराख थन्किराख भने जस्तरी काम दिने चलन थियो भने अहिले चाहिँ नि त्यो पनि रहेन। अहिले विभिन्न खालका संसदीय अभ्यासको क्रममा सबभन्दा मजाले गरिने अभ्यास भनेको गुट गुटको हिमायती भएर, अचेलको चलन चल्तीको भाषामा भन्ने हो भने झोले झोले भएर पछि लाग्यो भने चाहिँ काम पाइन्छ।
5: बाँदर विज्ञ तथा प्राणी शास्त्री डाक्टर मुकेश कुमार चालिसेसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: बाढ़ीबाट क्षतिग्रस्त अधिकांश सड़क पुनर्निर्माण भएसँगै यातायात सहज बन्दै चाडपर्वमा हवाई भाड़ा यथावत राख्ने सहमति। चाडपर्व लक्षित सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आजबाट खुल्दै।
5: हिमालयन री इन्सुरेन्स ठगी र सम्पत्ति शुद्धिकरण प्रकरणमा भट्ट, गोल्छा, सिलवाल सहित 20 जना विरूद्ध मुद्दा दायर। कांग्रेसमा नयाँ नेतृत्वका लागि आज मतदान हुने, 7,000 बढ़ीले मतदानमा सहभागिता जनाउने। एमाले स्थायी समिति बैठक पनि आजै।
3: सर्वोच्चको आदेशपछि सुदूरपश्चिमको बजेट ल्याउने बाटो खुल्यो। विपन्नको निशुल्क उपचार गर्न बागमती प्रदेश सरकारद्वारा 17 अस्पतालसँग सहमति। बाँदर तथा किसानका खेतीबालीमा नोक्सानी गर्ने प्राणीको व्यवस्थापनमा कानून आवश्यक रहेको विज्ञको भनाई।
5: एल निनोको प्रभाव डिसेम्बरमा तीव्र बन्ने राष्ट्रसंघको चेतावनी। युक्रेनमा यात्रुवाहक बसमा बम आक्रमण हुँदा 33 जनाको मृत्यु। इथियोपियामा आक्रमणको चेतावनी।
3: र नेपाली फुटबल टोली फिफा वरियतामा एक स्थान खस्कियो। भारत 138 स्थानमा यथावत। आईसीसीको आगामी बैठक नेपालमा गर्ने तयारी।
5: साझा खबरको अन्त्यमा कार्टुन हामीले फितकुली .com लिएका छौं। हिजो रहेको विश्व दृश्य दिवसको सन्दर्भ पारेर यो कार्टुन राजेश मानन्दरले कोर्नु भएको छ। यहाँ एकजना एकदमै सुन्दर देखिने व्यक्ति अपेक्षाका साथ यहाँ बसिरहेका छन्। यस्तो हेर्दा पाको पाको पुस्ता राजनीतिज्ञ जस्तो पनि देखिन्छ र परिवर्तन केही भएन भनेर व्यङ्ग्य गर्न खोजिएको छ। यो विश्व दृश्य दिवसको दिन त केही नयाँ देख्न पाइएला कि?
3: हस्त प्राविधिक साथी रविधितालाई धन्यवाद। अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ। जनतालाई संसद र सांसदप्रति र संसद र सांसदलाई जनताप्रति उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सीआईएनले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग कुराकानीका लागि पाँच थरबाट निर्वाचित सांसद नरेन्द्र कुमार केरुङ हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ महाजी।
1: धन्यवाद लीलजी।
0: निर्वाचनको बेलामा जोसमा हामी लड्छौं नि, राजनैतिक रूपमा अथवा प्रतिस्पर्धाको रूपमा व्यक्तिगत रूपमा पनि लड्छौं, जसलाई तपाईँले पराजित गर्नुभयो अथवा जसले अगाडि बढ्न सक्नु भएन, उहाँहरूसँगको सम्बन्ध अहिले एकदम घनिष्ठै मिठै हो कि अब हारिसकेपछि जितिसकेपछि त सम्बन्धमा त प्राय धेरैको देखिने दरार हो अथवा नमिठोपना हो, तपाईँको कस्तो छ?
1: सबैभन्दा एबनर्मल नेचर चाहिँ मेरो त्यो हो। जुन नेचर हो, अरू नेचर अरू लिडरहरूको पनि नेचर त होला, तर त्योभन्दा पनि अलिक बढी एबनर्मल नेचर मसँग छ भन्ने फिल के हुन्छ भने, मैले 70 सालमा चुनाव लड्दाखेरि मलाई जसले जित्नुभयो म पराजित भएँ, सबैभन्दा पहिले खादा लगाइदिने मान्छे मै हो, उहाँलाई हात मिलाएर बधाई दिने मै हो। 74 सालमा मैले त्यही गरेँ र अहिले पनि अब विपक्षी अन्य पार्टीका साथीहरूले पनि मलाई अन्य पार्टीको जस्तो सम्झिनुहुन्न, म आफू पनि सम्झिन्न। किनभने हामीले त माओवादी द्वन्द्व काल जतिखेर थियो त्यतिखेर सबैभन्दा बढी आलोचक खर आलोचक म थिएँ। तत्समयमा पनि माओवादीसँग हाम्रो वार्ता सम्वाद गरेर विभिन्न दुर्घटनाहरूबाट हामीले हाम्रो जिल्लालाई बचायौं। त्यही भएर हाम्रो पाँचथर जिल्लामा ठूल्ठूलो त्यतिखेर द्वन्द्वका कारणले सिर्जना हुने घटनाहरू यहाँहरूले पनि सुन्नु भएन।
0: तपाईँले जितेर आइसकेपछि अनि तपाईँसँगको प्रतिस्पर्धामा पराजित हुनुभएका नेताहरूसँग कतिवटा सम्वाद र टेलिफोन कुराकानी भयो?
1: टेलिफोन कुराकानी भन्दा पनि हामी सामाजिक राजनीतिक क्रियाकलापहरूमा सँगसँगै
0: कतिपटक
1: अब निकटतम प्रतिस्पर्धी रहनुभएको साथीसँग होइन मित्रसँग चाहिँ अब उमेरले मभन्दा कम हुनुभए तापनि उहाँसँग मैले 3 सार्वजनिक कार्यक्रमहरूमा सँगसँगै अंगालो हालेरै उहाँले दाई नै भन्नुहुन्छ, म साथी नै भन्छु होइन फल्लाजी भन्छु, अनि त्यसमा हाम्रो मेरो चाहिँ कुनै ऊ छैन। म निर्वाचन हार्दा पनि मलाई जित्नेलाई आफ्नै जस्तो लाग्दछ र उहाँले पनि आफ्नै जस्तो ठान्नुहुन्छ र त्यस पछाडि गर्ने जनतासँग सम्बन्धित विषयवस्तुहरूमा हामी एउटै टेबलमा बसेर सम्वाद गरेर यसरी जाउँ है भन्ने किसिमको कल्चर हाम्रो पाँचथर जिल्लामा चाहिँ छ, अरू जिल्लामा के छ थाहा छैन होइन।
0: अनि जनताले अरू के भन्नुभएको छ पाँचथरको नागरिकले, ताकि त्यो तपाईँले काम पूरा गर्नुपर्नेछ गर्दै हुनुहुन्छ?
1: यही कुरा भन्न खोज्दै थिएँ मैले अघि, अहिले अलिकति विषयवस्तु के अरे
0: फरक फरक हुन खोजेको छ।
1: यसचोटिको निर्वाचनमा पाँचथर जिल्लामा मैले उम्मेद्वारको रूपमा गाउँ बस्तीमा डुल्दै गर्दा होइन गाउँ बस्तीमा डुल्दै गर्दा सबै दाजुभाइहरूसँग आमा बुवाहरूसँग भेटघाट गर्दै गर्दाखेरि मैले विगतको निर्वाचनमा यत्र डायरी बोकेर हिँडेका थिएँ र त्यो डायरीमा त्यहाँका के अरे विकास निर्माण कुलो पैनी बाटाघाटा होइन यी यावत विषयवस्तुहरूमा चाहिँ माग आउने गर्दथ्यो र त्यो डायरी भरिन्थ्यो। यसपटक फरक के देखियो भने सानो एउटा पकेट डायरी बोकेको थिएँ अनि उम्मेद्वारले पकेट डायरी पनि नबोके हिँड्ने भनेर तल तुम्बेवा गाउँपालिकामा मेरो एउटा शुभचिन्तक खड्ग सर भन्ने हुनुहुन्छ, खड्ग थापा सर, उहाँले चाहिँ एउटा डायरी र कलम किनेर यो बोकेर हिँड्नुहोस् भन्नुभएको थियो। यो पढ्दैन भने बोकेर त हिँडे, तर पकेट डायरीमा त्यो पकेट डायरीभित्र पनि योजनाको मागहरूको विषयवस्तु उठेन। भन्नुको अर्थ पाँचथर जिल्लावासीहरूको चेतनाको स्तर धेरै उठ्यो। सांसद भनेको विकास गर्न जाने आफ्नो ठाउँमा त छँदैछ, तर त्योभन्दा बढ्ता कानून निर्माण गर्नका निम्ति जाने हो।
0: त्यसो भए तपाईँले पुल बनाउँछु बाटो घाटो बनाउँछु भनेर भन्नुभयो,
1: मैले एउटा पनि आश्वासन दिनु परेन,
0: जनताले तपाईँले नदिएकी जनताले
1: होइन, जनताले नै माग गर्नु भएन। तपाईँ जितेर गएपछि कहाँ कहाँ सम्भव हुन्छ सम्भव गर्न के अरे हुने ठाउँमा गर्नुहोस्, तर यो नै गर्नुहोस् भनेर अहिले नै चाहिँ हामी भन्दैनौँ भनेर भन्नुभएको छ।
0: त्यसो भए तपाईँले आफ्नो मनले चाहिँ के कुन कुन ठाउँमा,
1: सबैभन्दा ठूलो कुरा त हामीले सड़क यातायात नै हाम्रो जीवन रेखा रहेछ। सड़क यातायात राम्रो भयो भने एउटा बिरामीले उपचार पनि छिटो पाउने होइन, देश परदेश जानेहरूलाई पनि सजिलो हुने, त्यसको अतिरिक्त हाम्रा उत्पादनहरूलाई कृषि उत्पादनहरूलाई बजारमा ल्याउन पनि सजिलो हुने जस्ता जनजीविकासँग जोड़िएको हुनाले सड़कलाई नै पहिलो प्राथमिकता हो। हामीले चाहिँ गाउँपालिका गाउँहरूलाई जोड्ने सड़कहरूलाई चाहिँ कालो गर्ने हाम्रो प्राथमिकता पहिलो सड़कमै हो। त्यस पछाडि हामीले कृषि उत्पादनलाई नै बढ़ाउनु पर्दछ र अहिले हाम्रो पाँचथर जिल्लामा चाहिँ विशेष गरेर मौसमी किसिमका फलफूलहरू उत्पादन गर्ने डेरी व्यवसायलाई अलिकति चाहिँ नि प्रोत्साहित गर्ने यी कुराहरूले चाहिँ जनताले घरमै बसेर चाहिँ पकेटमा आफ्नो खर्च बर्च होइन आर्थिक आमदानी चाहिँ जोहो गर्न सक्नु हुँदो रहेछ भन्ने किसिमको हामीले अनुभूति गरेका छौँ। हामी पनि त्यही लेभलबाटै हुर्केर आएको, हामी कुनै माथिल्लो लेभलका कुनै चाहिँ नि होइन, हामी जुन जहाँ हाम्रा पाँचतारे दाजुभाइहरू बस्नुहुन्छ त्यही बसेका त्यही लेभलबाट त्यही चाहिँ नि आफ्नो पेसा व्यवसायबाट उठेको हुनाले त्यहाँका यावत समस्याहरू छ, त्यसैले कृषिलाई चाहिँ नि अलिक बढी नै प्रोत्साहित गर्नुपर्छ।
0: जस्तो पाँचतर जिल्लालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनको लागि अथवा समृद्ध बनाउनको लागि एउटा त कृषि, दोस्रो के छ जुन बेचेर पाँचतर समृद्ध हुन सक्छ? डेरी व्यवसाय, तेस्रो
1: नगदेबालीहरू, र पछिल्लो अवस्थामा चाहिँ बिस्तारै पर्यटन।
0: पर्यटन के छ पाँचतरको? त्यहाँ गयो भने तल फिदिमदेखि माथि डाँडासम्म त्यो डाँडा काँडा हेर्ने मात्रै हो कि त्यहाँ जस्तो मानौ न फाल्गु नन्दको एउटा उद्गम स्थलको रूपमा पनि रह्यो सांस्कृतिक हिसाबले र पर्यटकीय हिसाबले, अझ यसलाई धार्मिक रूपमा पनि जोड्यो भने अझ सम्मिश्रण बन्ने होला। तपाईँले निर्वाचित भएर आइसकेपछि यो क्षेत्रमा आर्थिक धार्मिक यो पर्यटन क्षेत्रमा चाहिँ के नयाँ हुन्छ? अब
1: होइन, अब मुख्य गरेर त्यहाँको यथार्थ परिस्थिति के हो होइन, डिमाण्ड बेस होइन, र त्यसको चाहिँ आवश्यकतामा आधारित विषयवस्तु के हो भन्ने विषयवस्तुहरू अघि दुईटा चरण गयो, कृषि र सड़क यातायातको विषयवस्तु। विद्युतीकरण हाम्रोमा समस्या होइन, हामीले उहिले नै फुल होइन 100% चाहिँ नै विद्युतीकरण हामीले उहिले नै गरिसकेको हो। अब हामीले बाटाघाटामा समस्या भएन त्यसलाई स्तरोन्नति गर्ने र बाह्रै मास चल्ने बाटाघाटो बनाउने र कृषि उत्पादनलाई बाहिर निकाल्ने कुरा छँदै रह्यो। जहाँसम्म पर्यटन संस्कृतिसँग सम्बन्धित विषयवस्तुहरू, पाँचथर जिल्ला चाहिँ विशेष गरेर लिम्बू समुदायसँग सम्बन्धित विषयवस्तुको चाहिँ हब नै हो, किनभने महागुरू फाल्गु नन्दको तपोभूमि पनि त्यही छ, तपोभूमि भएको ठाउँलाई लब्रेकुटी भन्छ, अनि उहाँको समाधि स्थल पनि त्यही छ, त्यो भनेको चाहिँ सिलौटी भन्छ, अनि जुन फिदिम बजार यहाँ पनि पुग्नु भएको होला तर टाढा छ होइन, पुग्नु भएको छैन भने पनि फिदिम बजार जुन छ
0: तीन पटक
1: पुग्नु भएको छ भने तपाईँलाई त्यहाँको लोकेसन राम्रो थाहा छ। फिदिम बजार चाहिँ 10 मेची के अरे पूर्व पश्चिम मध्य पहाड़ी राजमार्गले छुने शहरहरूको 10 नमूना शहरहरू मध्ये एउटा हो, र त्यो भएको हुनाले अलिकति सुन्दर त छँदैछ नै। त्यस फिदिम बजारबाट तपाईँले उत्तरतिर फर्केर जुन एउटा सानो डाँडो छ त्यसलाई आम्बे बजार भन्छ, गढी भन्छ, त्यो गढी डाँडा यस्तो ऐतिहासिक डाँडा हो, जतिखेर पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दै जाने क्रममा पूर्वका लिम्बू राजाहरूसँग लडाई गर्दा जित हार नभएपछि होइन, लामो समय लडाई चल्यो, एकीकरणको सन्दर्भमा जितहार भएन, जितहार नभएपछि लिम्बू राजाहरूसँग त्यहाँ एउटा चाहिँ नि लिम्बू भाषामा चुम्लुङ भन्छ त्यसलाई होइन, सभा एउटा चाहिँ नि मिटिङ गरेर त्यहाँ चाहिँ नेपाल एकीकरणमा लिम्बू हरूले शासित गर्दै गरेको क्षेत्रलाई नेपालमा एकीकरण गरेको एउटा ऐतिहासिक सम्झौताको भूमि छ। त्यो पनि एउटा ऐतिहासिक रूपबाट नेपाल एकीकरणसँग जोडिएको ऐतिहासिक तथ्यको आधारमा त्यो एउटा महत्वपूर्ण ठाउँ छँदैछ। त्यसका अतिरिक्त चाहिँ नि तपाईँको जुन लब्रेकुटी सिलौटी महागुरू फाल्गु नन्दको चाहिँ तपोभूमि र समाधि स्थल रहेको क्षेत्रलाई चाहिँ लिम्बू धर्मावलम्बीहरूको निम्ति के अरे किराँत धर्मावलम्बीहरूको निम्ति एउटा चाहिँ नि डेस्टिनेशन पोइन्ट, जसरी हिन्दू धर्म मान्ने मान्छेहरू भारतका चारधाम घुमिसकेपछि अन्तिममा पशुपतिनाथ आएर मात्रै आफ्नो चाहिँ नि के अरे धाम यात्राको समाप्ति अथवा के अरे त्यसको पूर्ण हुन्छ भन्ने महसुस गरे जस्तै होइन, हाम्रो चाहिँ नि बुद्ध धर्म मान्ने मान्छेहरू चाहिँ परम चाहिँ नि लुम्बिनीमा गएर भगवान बुद्धको जन्मस्थल पुगेपछि आफूलाई चाहिँ नि मोक्ष प्राप्ति गरेको महसुस गर्छन्। मुस्लिम धर्म मान्ने मान्छेहरू मक्का मदिना जान्छन्। त्यस्तै किरात धर्म मान्ने मान्छेहरूले महागुरु फाल्गु नन्दलाई आफ्नो भगवानको रूपमा उहाँहरूले चाहिँ नि पूजा गर्नुहुन्छ, उहाँहरूले मान्नुहुन्छ। त्यो सन्दर्भमा त्यो क्षेत्रलाई किरात धर्मको चाहिँ एउटा हब र किराँत संस्कृतिको एउटा विश्वविद्यालयको रूपमा चाहिँ नि त्यसलाई के अरे अगाडि बढाउन सकिने पर्याप्त सम्भावनाहरू छन्।
0: तपाईँले जति भन्नुभयो नि यो एउटा फिदिम बजारदेखि डाँडापाखा अगाडि माथिपट्टि गढी पनि भयो, अघि लब्रेकुटीको कुरा गरिसक्नुभयो, त्यहाँ पुग्दाखेरि यस्तो लाग्दैन कि यो किराँत समुदाय मात्रै हो, अरू समुदायका मान्छे आएर पनि त्यो डाँडापाखामा यस्तो गजबसँग त्यहाँ छोटो समय भए पनि बिताउँदाखेरि एक प्रकारको सन्तुष्टि सायद सबैलाई प्राप्त हुन्छ होला। अब त्यसको लागि त तपाईँलाई एउटा सांस्कृतिक रूपमा त त्यहाँ लगानी गर्नुपर्ने होला, संयोजनकारी भूमिका निर्वाह गर्नुपर्ने होला। पाँच वर्षमा ती पर्यटकीय क्षेत्रमा यो यो काम चाहिँ हुनेवाला छ, त्यसको नेतृत्व चाहिँ मैले लिनेवाला छु भन्ने कुरा के छ भने?
1: होइन, सबैभन्दा ठूलो कुरा त अब अघिले पनि भनियो, त्यो क्षेत्रहरूलाई अलिकति इन्करेज गर्नको निम्ति सबैभन्दा पहिले सड़क सुविधा नै आवश्यक पर्छ, सड़क सुविधाले पहुँच पुर्याइदिने। दोस्रो कुरा चाहिँ मेरो मनभित्र रहेको होइन, त्यहाँको पब्लिकले फिल गरेको तर प्रष्ट रूपमा यसो गर भनेर नभनेको स्थिति रहेको चाहिँ जुन लब्रेकुटी सिलौटी क्षेत्र छ, त्यो सिलौटी क्षेत्रलाई किराँत विश्वविद्यालय त्यो क्षेत्रमा स्थापित गर्ने र त्यहाँबाट किराँत धर्म संस्कार संस्कृति होइन किराँतहरूको जुन छ नि एउटा जनजीविकासँग सम्बन्धित विषयवस्तुहरूमा विश्वव्यापी रूपबाट अन्तर्राष्ट्रिय रूपबाट चाहिँ नि किराँत समुदायसँग सम्बन्धित विषयवस्तुहरूमा चाहिँ उहाँहरूले जानकारी प्राप्त गर्नुहुन्छ पढ्नुहुन्छ भन्ने एउटा मेरो सपना छ होइन। त्यसका अतिरिक्त अब अन्य फेरि अन्य धर्म सम्प्रदायहरू पनि उत्तिकै नजिक उत्तिकै प्रिय हुनुहुन्छ, झन् हिन्दू धर्म मान्ने, अहिले त क्रिस्चियन धर्म मान्ने, अनि त्यस पछाडि अहिले स्वर्गिक मार्ग भन्ने एउटा थियोलोजी के अरे एउटा किसिमको ऊ पनि विचार पनि आएको छ, त्यसका अतिरिक्त चाहिँ बौद्ध धर्म मान्ने, सबै धर्म सम्प्रदायमा भएकोहरूको पाँचतर चाहिँ संगम स्थलै जस्तो लाग्दछ। त्यसो भएको हुनाले उहाँहरूको निम्ति पनि चाहिँ केही न केही गर्न सके हुन्थ्यो भन्ने किसिमको हुटुटी चाहिँ छ।
0: अनि अब यो यदि नागरिक स्तरबाट त्यो खालको यो गर्नु त्यो नगर्नु भनेर त्यो नआए पनि तपाईँले जनताको सेवाको लागि त तपाईँ सांसदको रूपमा त पाँचै वर्ष खटिनुहुन्छ, यसमा यो खेती किसानी बाहेक अरू अघि तपाईँले पनि भन्नुभयो कि अरू नेता जस्तो होइन, अरू सांसद जस्तो होइन, नरेन्द्र केरुङ फरक ढंगबाट सोचिराखेको छ गरिराखेको छ भने अब चाहे त्यो आफ्नो मतदातालाई भेट्न जाने कुरा होला अथवा संसदमा लगातार हाजिर लगाउनेमा पनि अहिलेसम्म तपाईँले आफूलाई गरिराख्नु भएको छ होइन, अरू अरू चाहिँ यो पनि जो अरू सांसदले गरेको थिएन आफ्नो जिल्लाको लागि त्यो पनि मेरो तर्फबाट हुन्छ भन्ने ढंगबाट अरू केही छ अरूभन्दा फरक?
1: अब नयाँ कुरा चाहिँ मैले पर्यटन क्षेत्रलाई अब पहिचान गर्नुपर्छ। अब हाम्रो जिल्ला चाहिँ पासर चाहिँ ताप्लेजुङ र इलामको बीचमा छ, इलाम पर्यटकीय क्षेत्रबाट धेरै नै अगाडि बढेको जिल्ला हो र ताप्लेजुङ माता पाथिभराको होइन दर्शन गर्ने सिलसिलामा अनि त कञ्चनजङ्घा होइन कुम्भकर्ण जस्ता विश्वका चाहिँ नि अग्ला चुचुराहरू त्यहाँ भएको ठाउँबाट स्वाभाविक रूपबाट ती दुईटा जिल्लाहरूमा चाहिँ पर्यटनको क्षेत्रले अलि फड्को मारेको अवस्था छ। भन्नाले पनि अब मुख्यत पाथिभरा माताको दर्शन गर्ने सिलसिलामा ताप्लेजुङ अनि कञ्चनजङ्घा हिमाल होइन विश्वको चाहिँ अग्लो हिमाल मध्येको एकजना एउटा हिमाल चाहिँ त्यहाँ भएको हुनाले पनि त्यो हो। पाँचथर जिल्लामा पनि छन्, तिम्बु पोखरी छ होइन, हुन त पाँचथर ताप्लेजुङको सिमानामा छ होइन, सन्दकपुरदेखि लिएर माथि चाहिँ नि तीन सिमाना भने चाहिँ तीन सिमाना भन्नाले चाहिँ पहिले सिक्किम छुट्टै राज्य हुँदाखेरि भारत सिक्किम र नेपालको सिमाना जोडिएको ठाउँलाई चाहिँ तीन सिमाना भन्छ, त्यो मेरो गाउँमा पर्दछ।
0: लब्रेकोटी भन्दा मुनिको एउटा तालको बारेमा त तपाईँले भन्दै भन्नुभयो,
1: साधुटार भन्न खोज्दै थिएँ। साधुटार पनि एउटा चाहिँ नि अनुपम किसिमको चाहिँ नि एउटा सुन्दरता बोकेको एउटा क्षेत्र हो, जहाँबाट चाहिँ नि पानीमा हेरेर के अरे कञ्चनजङ्घा र के अरे कुम्भकर्णको चाहिँ पाइन्छ छाया होइन, फेवा तालको आँगनमा लैले माछा पुछेर छाया भने जस्तै साधुटारको पोखरीमा चाहिँ नि कञ्चनजङ्घाको छाया अनि कुम्भकर्णको छाया देखिन्छ। त्यो अनि अब त्यसको अतिरिक्त त्यसभित्र अलि मासतिर सुके पोखरी भन्ने प्रजातन्त्र प्राप्तिको इतिहाससँग जोडिएको विषयवस्तु त्यहीँदेखि मासतिर पर्दछ। सुके पोखरीबाट अनि तपाईँको पर गोरुवाला भन्ज्याङ भन्छ, इलाम र पाँचथरको सिमाना पर्छ, त्यो पहिलेको एउटा व्यापारिक नाका थियो, जतिखेर ढाकरमा कुम्लोमा व्यापार सञ्चालन हुन्थ्यो होइन, चौरी अनि त्यसपछि घोडाहरूको मार्फतबाट यातायात सञ्चालन हुन्थ्यो, त्यो समयको व्यापारिक केन्द्र थियो। त्यो क्षेत्रहरूलाई गर्दै माथि हाम्रो सीमा क्षेत्र हुँदै माथि तिम्बु पोखरी जाने बाटो अथवा तिम्बु पोखरी जाने यात्रालाई चाहिँ नि हामीले सहज बनाउन सक्यौँ भने पाँचथर जिल्लाको पर्यटकीय विकास सम्भव हुन्छ। त्यसका अतिरिक्त हाम्रामा अत्यन्तै धेरै धार्मिक स्थलहरू छन्, सिद्ध स्थल चाहिँ कुम्मायकमा सिद्धदेवी मन्दिरदेखि लिएर कुम्मायकको सायक भन्छ त्यसलाई, त्यसका अतिरिक्त थुप्रै त्यस्ता किसिमका चाहिँ नि धार्मिक ऐतिहासिक स्थलहरू छन्, ती स्थलहरूलाई चाहिँ प्रोत्साहित उनीहरूलाई चाहिँ त्यसलाई चाहिँ प्रवर्धन गर्दै जानुपर्छ भन्नेमा मेरो प्रष्ट कन्फ्युज होइन प्रष्ट दृष्टिकोण छ, धारणा।
0: त्यसको लागि चाहिँ धारणा मात्रै भएन, तपाईँ त काम गर्ने ठाउँमा हुनुहुन्छ नि, म फलाना फलाना मन्त्रीलाई मन्त्रालयलाई भेट्छु, फलाना यति बजेट ल्याउँछु भनेर त्यस्तो खालको कुरा सायद तपाईँको नागरिकले मतदाताले सुन्न चाहनुहुन्छ
1: होला। होइन, अब भर्खर अब सदनमा पसेको छ महिना भएको छ होइन सम्बन्ध विस्तार गर्ने काम होइन एउटा चाहिँ नि डिप्लोमेटिक रूपबाट पार्टीका अब सरकारका चाहिँ नि पदाधिकारीहरूसँग भेट्ने क्रम आपसी के अरे के भन्छ आत्मीयता बढाउने कामहरू चलिरहेछ। अब हामी आउँदाखेरि हामी संसदमा छिर्दाखेरि चाहिँ नि बजेटको प्रारम्भिक चरण सकिसकेको थियो अहिलेको अवस्थामा। त्यसो भएको हुनाले नयाँ किसिमका प्रोजेक्टहरूलाई नयाँ किसिमका चाहिँ प्लानहरूलाई अगाडि राख्नको निम्ति अलिकति समस्या परेको अवस्था छ र कतिपय कुराहरूमा चाहिँ अब सिकाइको अवस्था पनि पर्यो। मान्छे त
0: अहिले संसदमा त्यहाँ पुग्दाखेरि महसुस कस्तो भइरहेको छ? पार्टी त सरकारमा छैन,
1: पार्टी सरकारमा छैन,
0: अनि चिने जानेका मान्छेहरू मन्त्रीहरू होलान्, तर बेग्लै कुरा हो त्यो। तर अब अहिले अधिकांश सांसद फेरि नयाँ र नयाँ राजनीतिक दलबाट हुँदाखेरि सबै सांसदसँग उस्तै खालको आत्मीयता, त्यो खालको हिमचिम हो कि अलि फरक र अनौठो अथवा अप्ठ्यारो महसुस हुँदो रहेछ?
1: सुरुमा चाहिँ अलिकति अनौठो महसुस भयो। एउटा संसद भनेर हामीले जे सम्झिरहेका थियौं, पहिले जे अनुभव गरिरहेका थियौं, त्यो परिस्थिति अनुभूति गर्न पाइएन।
0: त्यो भनेको कस्तो के चाहिँ के पाइएन?
1: जो अब मेजोरिटी प्राप्त दल छ, त्यो मेजोरिटी प्राप्त दलका माननीय सांसदहरू चाहिँ सामान्यतया पोलिटिक्सबाट होइन, सामान्यतया सोसियल एक्टिभिटीहरूबाट, सामान्यतया जनजीविकासँग जोडिएर उकालो ओह्रालो गरेर दुःख गरेर आउनुभएको सांसदहरू कम हुनुहुन्छ कि। त्यसो भएको हुनाले एउटा संसदले संसदभित्र संसदको गरिमा जिम्मेवारीको विषयहरूमा उहाँहरूलाई ट्रेन हुनको निम्ति अलिकति टाइम लाग्छ नै लाग्यो नै होइन। त्यो सन्दर्भमा आउँदाखेरि सुरुमा
0: भनेको अलिकति उमेर पुगेका अलि पाको पुस्ताका मान्छेहरू त्यहाँ भेटिन्छन् देखिन्छन् होला भन्ने तपाईँलाई थियो?
1: होइन, त्यसो होइन। अनुभवले खारिएका, संसदीय अभ्यासमा छिरिसकेका, जनताका दुःख बुझेका होइन चाहिँ सांसदहरू आउनुहुन्छ, त्यस पछाडि हाम्रो चाहिँ विचार मिल्छ, धारणा मिल्छ भन्ने किसिमको एउटा होप त हुन्छ नै।
0: छ महिनामा चाहिँ तपाईँले सोचे जस्तै हुन हुन आँटेछ कि?
1: अब होइन, अब सुरुमा यस्तो भयो, संसदमा अब एक किसिमले नयाँ किसिमको उभार, नयाँ किसिमको मेजोरिटी, नयाँ किसिमको पार्टी त्यहाँ आएपछि त्यो संसदलाई त्यही किसिमले युटिलाइज गर्ने, त्यही किसिमले उपयोग गर्ने किसिमको भएपछि संसदमा सुरुमा विद्रोह गर्ने माहौल हो होइन। सुरुमा उहाँहरूको हरकत त्यतातिर अलि बढी भएपछि र अन्य विपक्षी दलहरूलाई चाहिँ सांसदै होइनन् या यिनीहरू केही होइनन् भन्ने किसिमको जुन एउटा साइकोलोजी डेभलप भएको, मैले त्यतिखेर के हो भने हाम्रो नियमावलीको विषयमा, संसद नियमावलीको विषयमा, संचालन नियमावलीको विषयमा छलफल चलिरहेको थियो। मैले बुझेको कुरा के थियो भने संसद संचालन नियमा भनेको सबै नियमावली सबै संसदहरूको साझा कुरा हो, त्यो कुनै एउटा मेजोरिटी प्राप्तको लागि मात्रै होइन, कुनै अल्पमतलाई गर्नको लागि होइन, हो त्यो कुरालाई त सर्वसम्मत रूपमा टुङ्ग्याउनु पर्छ भन्ने मेरो रिडिङ थियो, स्कुलिङ त्यो खालको थियो र हो पनि त्यही। संसद सञ्चालन गर्ने भनेको त विपक्षी र सत्तापक्ष जति हुन्छ नि बराबर हो नि त। अब सत्तापक्षले त विपक्षीलाई चाहिँ दुश्मनको रूपमा हेर्ने, बाधाको रूपमा हेर्ने, तर विपक्ष त संसदमा त विपक्ष भनेको त सत्तापक्षको त साझेदार पो हो त होइन, साझेदार दुइटै प्यारालल्ली अगाडि बढ्छ संसदीय अभ्यासमा। त्यो कुरा फिल नगरेपछि मैले सबैभन्दा पहिले विद्रोह गरेँ, त्यो विद्रोह गरेको मिडियामा पनि यहाँहरूले देख्नुभयो होइन,
0: त्यो विद्रोह गरेको
1: विद्रोह गरेपछि अनि संसदको परिस्थिति चेन्ज भयो।
0: तपाईँले गर्दा
1: विपक्ष त्यो त स्वाभाविकै हो नि, सबभन्दा पहिले औँलो ठड्याएर विरोध पनि गर्दा रहेछ नै विपक्षीहरूले भन्ने सत्तापक्षलाई लाग्यो र ए हाम्रा प्रतिपक्षका सांसदहरू यो टाइपका रहेछन् भन्ने किसिमको विपक्ष पार्टीका चाहिँ नि मान्यहरू होइन प्रतिनिधि सभा सदस्यहरूले पनि त्यो एक किसिमको मनोबल बढ्यो नि त।
0: अनि छ महिना पुग्दै गर्दाखेरि केही त्यसमा तपाईँले सोचे जस्तै अथवा संसद जस्तो सांसद जस्तो हुने स्थितिमा पुग्यो कि अथवा त्यो अझै आकार लिइसकेका छैन?
1: आकार पूर्ण रूपमा लिइसकेको छैन, तर पनि त्यसको चाहिँ इम्प्रुभिङ छ नि,
0: सुधार हुँदै
1: गएको, इम्प्रुभिङ त्यो ग्राफ चाहिँ सुधारोन्मुख छ।
0: अनि संसद सबभन्दा धेरै भेट हुने गइराख्ने त संसद भयो, कहिलेकाहीँ फेरि संसदीय समितिमा पनि जानु पर्यो, कुरा उठाउनु पर्यो, त्यहाँको अवस्था चाहिँ कस्तो छ?
1: हो, संसदीय समितिहरूमा म चाहिँ अर्थ समितिमा छु, मेरो इन्ट्रेस्टको क्षेत्र हो होइन, इन्ट्रेस्टको क्षेत्र भएको हुनाले मैले अर्थ समितिलाई रोजे। अर्थ समिति चाहिँ संसदका सबै समितिहरू सक्रिय नै छन्, मध्येमा पनि झन अझै एक्टिभ समितिको रूपमा रहेको छ र अन्य समितिहरू पनि अब संसदीय अभ्यासभित्र जे कुराहरू हुन्छन् त्यसमा चाहिँ ठिकै लाग्छ मलाई।
0: अर्थ समितिमा तपाईँको सक्रियता के छ? पूर्ण संसदको जस्तो अलिकति खरो पिरो खालको हो कि त्यहाँ चाहिँ
1: गाह्रो हुन्छ? त्यहाँ चाहिँ समिति चाहिँ के हो भने त्यहाँ पक्ष विपक्ष हुनु हुँदैन भन्ने हो होइन अब संसदमा चाहिँ पास गर्नको निम्ति पक्ष र प्रतिपक्षको अब गणित त चाहियो नै होइन लास्टमा आएर तर समितिहरूमा चाहिँ को पक्ष को प्रतिपक्ष नभनिकन त्यहाँको जिम्मेवारी फरक हो र संसदमा प्रस्तुत भएका विधेयकहरू संसदमा प्रस्तुत भएका जुन विषयवस्तुहरू छन् नि त्यो विषयवस्तुहरू चाहिँ हामीले साधारणतया पक्ष विपक्ष नभनिकनै सहमतिमा यो यसो गरौँ यसो गरौँ अब आखिर कुरा त अब राम्रै आएका हुन्छन् प्रतिपक्षी दलको सांसद भएको नाताले विरोधै गर्नुपर्छ भन्ने एउटा परम्परागत चिन्तनबाट पनि म ग्रसित छैन त्यसकारणले
0: होइन
1: समितिहरूको सन्दर्भमा चाहिँ अब पर चाहिँ अब विषयवस्तु हेरेर संसदमा चाहिँ विषयवस्तु कस्तो र सत्ता पक्षको रवैया कस्तो त्यसको प्रतिवाद गर्नको निम्ति चाहिँ नि हामीलाई कसरी किन हामी त 37 वर्ष पो लडाइ गरेर सांसद हुन हामी त हठात बाटामा उगर्दा गर्दै आएको त होइन नि त हामी त जनजीविकासँग जोडिएर आएको हुनाले लु अब चाहिँ नि अब दुई त्यही नजिकको बहुमत प्राप्त सत्ताधारी दलको सांसदहरू छन् तर जनजीविका जनता राष्ट्र राष्ट्रियता होइन को सन्दर्भमा चाहिँ केही गलत भयो भने म एक्लै काफी छु जस्तो लाग्छ
0: अनि अब संसदमा आउँदाखेरि तपाईँको 38 वर्ष बित्यो होइन यो कोसिस गर्दा गर्दै 38 वर्ष बित्यो समग्र उमेरको हिसाबले त अझ त्योभन्दा बढी हुने होला जम्मा जम्मी राजनीतिमा तपाईँको सक्रियताको हिसाबले र तपाईँले अघि
1: भन्नुभयो वर्ष चाहिँ ओभरअल मेरो पोलिटिकल लाइफ हो
0: तपाईँको अहिले उमेर त त्योभन्दा बढी भएको छ नि त
1: त्यो 37 त बढी नभएको होइन
0: अनि तपाईँले अघि संकेत गर्नुभयो कि राष्ट्रिय स्वतन्त्र पार्टी जो अहिले झण्डी दुई तिहाईको स्थितिमा छ र उसले चाहेको गर्न सक्ने स्थिति छ संसदमा कानून निर्माणको बाटोमा भलै खबरदारी गर्नको लागि तपाईँहरू हुनुहुन्छ होइन अनि अब तपाईँले जसरी 37 वर्ष राजनीतिक एउटा जीवन बित्यो र पढाइ पनि तपाईँले स्नातकोत्तर गर्नुभयो व्यवस्थापन र समाजशास्त्रमा पढाइ लेखाइ गरेर लामो खारिएर जाँदाखेरिको त्यो दम्भ जस्तो आत्मविश्वास जस्तो हुँदो रहेछ कि तपाईँलाई अझै पनि मैले संसदबाट सांसदबाट सिकिराख्नु परिरहेको छ भन्ने लाग्छ
1: नयाँ विषयवस्तुहरू आइरहन्छन् त्यसैले अब मैले म पूर्ण छु भनेर कहिले
0: तपाईँले सिक्न खोजेको अथवा यो चाहिँ नयाँ रहेछ है फलाना व्यक्ति फलाना सांसद भन्ने लागेको नयाँ कुराहरू चाहिँ के हो
1: नयाँ कुरा चाहिँ संसदमा नयाँ अनुहार देखियो मैले त्यति नै ठाने होइन नयाँ अनुहार देखियो नयाँ अनुहार देखेपछि नयाँ किसिमको चिन्तन पनि आउला होइन तर त्यो चिन्तन आएको जस्तो पनि मलाई फिल चाहिँ छैन र म उमेरको हिसाबले अब अलिकति माथि नै अहिलेको संसदको अवस्था हेर्दाखेरि त्यो भएको हुनाले अब मैले अब त्यत्रो पढेँ मैले प्राध्यापन पनि गरेँ 14 वर्ष युनिभर्सिटीमा होइन युनिभर्सिटीको कलेजमा भनेपछि मलाई त्यो गरेँ यत्रो चाहिँ सोसल सर्भिस गरेँ पोलिटिकल सर्भिस गरेँ विभिन्न किसिमको चाहिँ नि आफूलाई समर्पित गरेँ नि यो गरेँ ऊ गरेँ भन्दा पनि आफूलाई
0: अध्ययन र अनुसन्धानले के सजिलो बनाउँदो रहेछ सांसदहरूलाई
1: होइन त्यो त नीति जस्तै एउटा विषयवस्तु सरकारले ल्यायो सदनमा भने फ्याट त त्यो एकचोटि सर र हेरिसक्दाखेरि एउटा स्केच बन्छ हाम्रो स्केच के हुनु पर्यो जनता केन्द्रित हुनु पर्यो जनताको निम्ति यसले यसो गर्छ यसले यसो गर्दैन भन्ने चाहिँ प्रष्ट एउटा चाहिँ नै धामी झाँक्रीहरूले जोखाना हेर्दा यो भयो भन्छ नि त ठ्याक्कै त्यस्तो चाहिँ आइहाल्छ त्यति फरक चाहिँ हुँदो रहेछ
0: अनि तपाईँले नयाँ अनुहार छ भन्नुभयो तर पहिले सांसदहरूलाई मोबाइल बोकेर अथवा चलाउन अहिले पनि प्रतिबन्ध छ त्यो नियमावलीमा पनि उल्लेख भएको कुरा हो तर अहिले सांसदहरूले मन्तव्य दिइराख्दाखेरि चाहिँ मोबाइलमा मजासँग हेरेर दिइराखेको सुन्छौं र अहिले एआईको पनि विकास हुँदै गयो कतिपयले प्रयोग गरेको र उपयोग नभएर दुरूपयोग भयो अथवा अनर्थ लाग्यो भन्ने पनि आउँदा आइरहेका छ तपाईँ यो प्रविधिमा कतिको रुचि र यसको उपयोग गरिराख्नु भएको छ
1: प्रविधिमा अत्यन्तै म रुचि राख्दछु मेरो एजमा रहेका समकालीन पार्टीका नेता अथवा सांसदहरूमा स्वाभाविक रूपमा म अलि बढी एक्टिभै छु होइन सोसल मिडियादेखि लिएर यो तपाईँले भन्नुभएको एआई लगायतको विषयवस्तुहरूमा मलाई अघि लिल्जीले भन्नुभएको त्यो मोबाइलको प्रयोग सदनमा भएको विषयले चाहिँ मलाई अलिकति पीड़ा छ भनौँ न गरिदिए हुन्थ्यो
0: संसदमा मोबाइलबाट हेरेर नपढे हुन्थ्यो भन्यो कि अथवा नचलाइदियो
1: हेरेर पढ्न त मिल्यो होइन त्यहाँनिर अब नोट म नोट यहीँ लिएर बसिया छु नोट छ नि त यहाँ त नोटमा आफ्ना कुराहरू यहाँ राख्ने कुराहरू ल्यापटपहरू राख्ने विषयवस्तुहरू आफ्नो ठाउँमा रह्यो तर अब बढीभन्दा बढी त्यो एआईले जे जेनेरेट गर्छ त्यो जेनेरेट गरेकै विषयवस्तुलाई प्रिन्ट आउट गरेर चाहिँ नगरिदिए भन्ने हुन्छ
0: त्यसलाई पुष्टि गर्ने कुरा र त्यो साँच्ची हो कि होइन फेरि कहिले कहीँ त एआईले धोका दिन्छ लगेर अठेरोमै राखिदिन्छ होइन त्यो कुरा चाहिँ ख्याल गर्नुपर्छ
1: ख्याल गर्नु पर्यो र आफूलाई पनि थाहा हुनु पर्यो नि त त्यो विषयवस्तुमा जुन विषयवस्तुमा थाहा छ एआईसँगै झगडा हुन्छ मेरो चाहिँ एआईले दिएको मिल्दैन
0: होइन
1: अब विषयवस्तुहरूमा जस्तै विशेष गरेर डेटा डेटाको विषयवस्तुहरू तथ्याङ्कहरू चाहिँ लिनको निम्ति अलिकति सजिलो हुँदो रहेछ एक नम्बर दुई त्यसको हिस्टोरिकल ब्याकग्राउन्डहरू चाहिँ अब कहिले काहीँ चाहिन्छ नि हो त्यही विषयवस्तुहरूको निम्ति चाहिँ मैले एआईलाई प्रयोग गर्ने गरेको छु तर त्यो हेर्ने मात्र त्यो हेर्ने र त्यहाँबाट थिम बुझ्ने र त्यहाँका डेटाहरूलाई चाहिँ हामीले साभार गर्नै पर्छ र साभार गर्दा हामीले अनुसन्धानको क्षेत्रमा काम गर्दा के भन्छन् भने अब हामीले अनुसन्धान रिपोर्टहरू बुझाउँदाखेरि त तल सन्दर्भ सूची त राख्नु पर्यो त्यो फलना ठाउँको फलना रिपोर्ट अनुसार त भन्नु पर्यो अब लिलजीसँग मैले केही नयाँ कुरा गरेँ भने मैले पाँच थर गएर लिलजीसँग कुरा गर्दा उहाँले यसो भन्नु नयाँ विषयवस्तु भन्दाखेरि अब त्यो स्रोत खुलाउनु पर्यो स्रोत खुलाउनु पर्यो त्यो स्रोत गलत पनि हुनसक्छ भनेपछि फलना स्रोत अनुसार मैले यसो भनेपछि म त फ्री भइगएँ नि त फलना स्रोत चाहिँ गल्ती रहेछ भनेर भन्ने विश्लेषकहरूले पनि भन्छन् नि त र नम्बर टू चाहिँ के छ भने अहिले चाहिँ त्यहाँ संसद ठूलो मान्छे कोनि के आदि इत्यादि पढेको विद्वान भन्नेहरू भन्दा पनि तल जो रहनु भएको छ नि लेमेन जो चाहिँ गाउँ बस्तीमा हुनुहुन्छ नि जसले त्यो हाम्रो कुराहरू सुन अहिले जस्तै हामी कुरा गर्दै गर्दा हामीभन्दा पचासौं गुणा राम्रो होइन क्यापेसिटी भएका इन्टेलेक्चुअलहरूले हाम्रो यो सुन्नुहुन्छ होइन त्यसो भने उहाँहरूले पनि हामीले बोलेको कुराको सत्यता कति छ होइन वा गफै मात्रै दिँदैछ कि त्यो त थाहा भइहाल्छ त्यस कारण त्यो कुरासँग चाहिँ जोगिनुपर्छ भन्छु म चाहिँ
0: अनि संसद र संसदीय समिति अथवा सांसदले के कुरा सुधार गर्यो भने त्यो साँच्चीकै त्यो एउटा भनौ न अनुकरणीय हुन्छ जस्तो लाग्छ
1: साधारणतया त्यो चाहिँ मान्छेको क्यारेक्टरमा भर पर्छ होइन अब त्यहाँको गरिमालाई बुझ्न सक्ने त्यसलाई भित्रैबाट छुन सक्ने किसिमको फिल आउनु पर्यो र त्यसका निम्ति अभ्यासको आवश्यकता पर्दछ अभ्यस्त हुँदै जाँदाखेरि यो गरिमा कायम रहन्छ र एउटा संसद जस्तो हुन्छ र संसदमा रहने पात्र सांसदको रूपमा रहन सकोस् भन्ने छ र हुन्छ होला भन्ने अपेक्षामा म एकदम पोजिटिभ फेरि म चाहिँ एकदम सकारात्मक कुरा मात्रै मेरो दिमागमा आउने भएको हुनाले मैले सकारात्मक रूपबाट त्यो होप गर्छु
0: कुराकानीको लागि संवादको लागि धेरै धन्यवाद छ समयको लागि
1: धेरै धेरै धन्यवाद लेलजी अब यो अवसरको निम्ति मैले आभार व्यक्त गरे
0: हस् धेरै धन्यवाद यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ आजको संवाद श्रृंखला हेलो सांसदमा पाँच थरबाट निर्वाचित सांसद नरेन्द्र कुमार केरुङसँग कुराकानी गर्यौं विशेषतः सांसद र सांसदको रूपमा नेताको रूपमा एउटा अभियानकर्मीको रूपमा संस्कृतिकर्मीको रूपमा अथवा साहित्यकर्मीको रूपमा उहाँले खेलिराख्नु भएको भूमिका उहाँको रूचि र बनाइएका योजनाहरूको बारेमा उहाँसँग संवाद गर्यौं अर्को संवाद श्रृंखला हेलो सांसदको श्रृंखलामा हामी अर्को व्यक्ति र विषयवस्तु लगायतका विभिन्न सामग्रीहरू लिएर उपस्थित हुनेछौ तबसम्मको लागि प्रविधिमा साथ दिने रवि दिताललाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस् नमस्कार।

0: Media
1: Extreme Energy Drink.
2: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ट्ज़।

0: नेपाल ब्याङ्कले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
1: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
0: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
1: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर धितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
0: सरल प्रक्रिया, सुलभ ब्याज दर,
1: देशभर रहेका नेपाल ब्याङ्क लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड।
3: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
4: अहिले बिहानको ठिक 8 बज्यो।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। यो कार्यक्रम आज राति 8 बजे पुनः प्रसारण हुन्छ। आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल दशैंमा हुने पशु पंक्षीको कारोबार, यसको कृषि अर्थतन्त्रमा प्रभाव तथा सुरक्षित ओसार पसारको महत्वबारे केन्द्रित छ। मुख्य पर्व दशैंको चहल पहल शुरू भइसकेको छ। पशुपंक्षीजन्य अर्थतन्त्रको प्रभावका हिसाबले पनि यो पर्व महत्वपूर्ण छ। अरू बेला भन्दा दशैंमा विशेष गरी खसी बोका, भेडा च्याङ्ग्रा, राँगा, हाँस, कुखुराको मासु अत्याधिक खपत हुने गर्छ। काठमाडौँ उपत्यकामा मात्रै यसपटक 40,000 को संख्यामा खसी बोका र च्याङ्ग्राको खपत हुने प्रारम्भिक अनुमान पनि छ। यो माघ धान्न बाहिरी जिल्लाबाट भित्र्याउने क्रम शुरू भइसकेको छ। त्यस्तै लेकमा पाली भेडा च्याङ्ग्रा मुख्य शहरमा बिक्रीका लागि झार्ने पनि गरिन्छ। यसरी पशु पंक्षी ओसार पसार गर्दा रोग तथा संक्रमण एक ठाउँबाट अर्को ठाउँमा सर्ने जोखिम हुन्छ। यस्तो बेला अपनाउनु पर्ने सावधानी, ढुवानीका मापदण्ड तथा अहिले भइरहेको अभ्यासबारे आजको कुराकानीमा हामीसँग हुनुहुन्छ पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठ। कार्यक्रमको शुरूमा मैले उहाँलाई सोधेको छु, पशुजन्य ढुवानी तथा ओसार पसारको व्यवस्था कस्तो छ?
1: अब पहिलो कुरा चाहिँ हामीले के जान्न जरूरी छ भन्दाखेरि यससँग सम्बन्धित ऐन नियम कानूनहरू के छ भन्ने कुरा चाहिँ हामी सबैले बुझ्नुपर्छ, होइन? जस्तो व्यावसायिक रूपमा हामीले कुनै पशु पंक्षी वा चौपायाका ढुवानी गर्दैछौ भनेदेखि हामीसँग चाहिँ एउटा पशु ढुवानी मापदण्ड 2064 छ। त्यो चाहिँ पशु स्वास्थ्य तथा पशु सेवा ऐन 2055 बमोजिम चाहिँ बनेको मापदण्ड हो। त्यो मापदण्डलाई हामीले पालना गर्नु पर्यो, होइन? हुन त धेरैजना व्यवसायीहरूलाई यस मापदण्ड सम्बन्धमा थाहा छ, त्यो मापदण्डको पालना गर्नु पर्यो। र यो यसको महत्व के छ भन्दाखेरि चाहिँ तपाईँको पशु ढुवानी गर्ने भनेको पशुको स्वास्थ्यको लागि एउटा रह्यो। दोस्रो कुरा चाहिँ भनेको मानिसको स्वास्थ्यसँग पनि जोडिन्छ, किनभने हामीले त उपभोग गर्नको लागि ढुवानी गरेको हुन्छौँ। हुन त अरू कारणको लागि पनि हामी ढुवानी गर्छौँ, जस्तो तपाईँको पालन गर्नको लागि पनि ढुवानी गर्न सक्छौँ, होइन? तर मुख्य गरी अहिले हजुरले सोध्नु भएको जस्तो यो उपभोगको लागि ढुवानी गर्दाखेरि चाहिँ एउटा मानव स्वास्थ्यसँग पनि जोडिएको हुन्छ। अर्को भनेको पशुको कल्याण, उहाँहरूको पशुहरू पनि ढुवानी गर्दाखेरि जसरी हामी एउटा कम्फोर्ट जोनमा ढुवानी आफू चाहिँ एउटा एक ठाउँबाट अर्को ठाउँमा हामी आवाजावत गर्छौँ, त्यस्तै पशुहरूलाई पनि एउटा आरामदायी हामीले चाहिँ आवाजावत अथवा ढुवानी गर्नुपर्छ भन्ने कुराहरू रहन्छ। र अर्को खाद्य सुरक्षासँग पनि जोडिन्छ, किनभनेदेखि यदि राम्ररी पशुलाई ढुवानी गरिएन भनेदेखि केही पशुहरू मृत्यु हुनसक्छ, जसले गर्दाखेरि चाहिँ मासुहरू हामीले चाहिँ भनौँ खान पाउँदैनौ। त्यसै गरी क्वालिटीसँग पनि जोडिएको हुन्छ। त्यसैले गर्दाखेरि पशु ढुवानी एकदमै महत्वपूर्ण विषय हो। र अब यस्तो बेलामा चाहिँ अब ढुवानी जस्तो अहिले चाहिँ दुई प्रकारको मानौ न, एउटा व्यावसायिक रूपमा ढुवानी गर्छौँ जुन चाहिँ गाउँबाट हामीले बजारसम्म लिएर आउँछौँ भने, अर्को चाहिँ हाम्रो गाउँघरमै, जस्तो म पनि गाउँ हो, सिन्धुली हो, होइन? त्यहाँ पनि हाम्रो चाहिँ अब ल अब दसैँ आयो भनेपछि केही दिन अगाडि अथवा केही हप्ता अगाडि हामीले चाहिँ खसी बोका अथवा चाहिँ राँगा खरिद गर्ने गर्छौँ, होइन? सो साधारणतय जिल्लाभित्रको ढुवानीको हकमा चाहिँ हामीले आफ्नो ढंगबाट गर्न सक्छौँ। त्यसमा चाहिँ खासै पशु ढुवानी मापदण्ड लागू त हुन्छ, तर जुन क्वारेन्टाइन सर्टिफिकेटका कुराहरू छ त्यो चाहिँ खासै पर्दैन। नत्र आन्तरिक रूपमा ढुवानी गर्दा पनि ढुवानी मापदण्डमा भएका विषयहरूलाई चाहिँ हामीले पालना गर्नुपर्ने हुन्छ।
0: तपाईँले भन्नुभयो व्यावसायिक र ढुवानीको पाटोमा चाहिँ यहाँनिर किसान कसरी जोडिनुहुन्छ?
1: अब यस्तो हुन्छ, जस्तो किसानले डाइरेक्ट बजारमा पशु ल्याउने त्यति धेरै सम्भावना देखिन्न, किनभने कतै कुनै कलेक्सन सेन्टरमा गएर ती पशुहरू चाहिँ कलेक्सन हुन्छ र कोही व्यापारीहरूले त्यो एकै ठाउँमा कलेक्सन गरिसके पछाडि लिएर आउनुहुन्छ, होइन? अब यो चाहिँ जस्तो किसानले एउटा भनौँ न 5 वटा खसी बिक्री गर्दै हुनुहुन्छ भनेदेखि जुन त्यो कलेक्सन सेन्टरसम्म अथवा जुन अब दुई प्रकारको हुन्छ, एउटा चाहिँ हजुरको बजारमा किसानहरू आफैले लिएर आएर पनि बिक्री गर्न सक्नुहुन्छ, दोस्रो कुरा चाहिँ व्यवसायहरू नै गाउँघरमा जाने र प्रत्येक खोर गोठबाट चाहिँ केही संख्यामा भनौँ न हजुरको पशुहरू राँगा हुन सक्छ, बंगुर हुन सक्छ, खसी बोका हुन सक्छ, त्यसरी उठाएर पनि लिएर आउन सक्छ होइन। सो यस्तो बेलामा चाहिँ सबैजनाले मैले भने चाहे त्यो सानो किसान होस् अथवा व्यापारी होस् उहाँहरूले चाहिँ पशु ढुवानी मापदण्डको विषयमा बुझ्नु पर्यो र त्यसमा भएका व्यवस्थाहरू सकेसम्म हामीले चाहिँ कार्यान्वयनमा ल्याउन चाहिँ उहाँहरूले यो कुरा चाहिँ बुझ्न आवश्यक छ।
0: त्यो मापदण्ड भनेको 2064 भनेर तपाईँले अघि जोड्नुभयो र अन्तर जिल्ला जुन जिल्लाभित्रै हुने अन्तर ढुवानीमा चाहिँ खासै त्यति धेरै फरक नपरे पनि बाह्य जिल्ला जिल्लाको बाहिरमा चाहिँ यस्ता मापदण्डहरू अलि धेरै पालना गर्नुपर्छ भन्ने जोड्नुभयो। यो कुरामा म ठिकै छु भन्ने चाहिँ
1: यसलाई अलिकति सच्याएर भन्दाखेरि चाहिँ जस्तो ढुवानी गर्ने क्रममा एउटा जिल्लाभित्रै ढुवानी गर्दा पनि ढुवानीको मापदण्ड चाहिँ हामीले पूरा गर्नुपर्छ। तर जुन क्वारेन्टाइन सर्टिफिकेट त्यहाँ एउटा कुरा गरेको छ, डाक्टरले चेक जाम नगरिकन त्यो क्वारेन्टाइन सर्टिफिकेट चाहिँ उहाँले दिनुहुन्न। यो चाहिँ एनिमल हेल्थ सर्टिफिकेट भन्छौँ हामीले, खास गरी क्वारेन्टाइन भन्ने भन्दा पनि पशु स्वास्थ्य प्रमाणपत्र त्यो जारी गर्न चाहिँ एउटा जिल्लाबाट अर्को जिल्लामा ढुवानी गर्दा चाहिँ त्यो आवश्यक पर्छ होइन। र अब फेरि यति भन्दै गर्दाखेरि त्यो पशु ढुवानी मापदण्डमा फेरि सबै कुराहरू चाहिँ त्यसमा लेखिएका कुराहरू अक्षर अक्षर पालना गर्नुपर्ने फेरि गाह्रै छ। तर मैले अघि नै भने सम्भव भएसम्म हामीले त्यसलाई चाहिँ पालना गर्नुपर्ने हुन्छ।
0: कुराकानीमा हुनुहुन्छ पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठ। हामी कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा छौं र अहिले खास गरी हामी यो बेला हुने पशु चौपाया पशु पंक्षीको ओसार पसारको विषयलाई केन्द्रित रहेर कुराकानीको शुरूआतमा जोड़िरहेका छौं र अहिले पालना गर्नुपर्ने विषयहरू जुन रोग जोखिम संक्रमण र स्वच्छ मासुसँग पनि जोड़िएका छन्। अब लामो दूरी हुन्छ, उदाहरणको लागि हेरौं न हिमाल लेकतिर चाहिँ पालन गरिएका च्याङ्ग्रा भेडा तराई र मुख्य शहरसम्म पनि झर्ने गर्छन्। यो बेला ल्याउँदै गर्दाखेरिका कुराहरू पनि छन्। तपाईँले अघि मापदण्डलाई जोड्नुभयो, खास गरी लामो दूरी त्यसमा पनि कोचाकोच गरेर कतिपय अवस्थामा धपाएर हाहु गरेर चाहिँ ल्याउने गरिन्छ। यो बेला यी पशु पंक्षी पशु चौपायालाई चाहिँ तनाव चोट यस्ता कुराहरू कति हुन्छ?
1: एकदमै हुन सक्छ सर होइन। जस्तो हजुरले अब लामो ढुवानीको कुरा गर्दाखेरि चाहिँ पशुलाई जस्तो हामीले पनि अहिले विभिन्न नाकाहरूमा यसो हेर्दाखेरि चाहिँ क्यापेसिटी भन्दा बढी संख्यामा पशुहरू चाहिँ ढुवानी गरिरहेको हामीले देखिरहेका छौँ होइन। र मापदण्डमा लेखिए अनुसार हेर्नुहुन्छ भने एउटा भैँसीलाई करिब 1 वर्ग मिटर जति चाहिन्छ। अब एउटा ट्रकको हिसाब गर्ने भनेदेखि साधारणत एउटा ट्रक चाहिँ अब मलाई ठ्याक्कै त्यो त थाहा छैन, तर पनि मलाई लाग्छ एउटा ट्रकमा ठूलो ट्रक छ भनेदेखि 15-20 वटासम्म भैँसी अट्न सक्छ। तर मलाई लाग्छ त्योभन्दा बढी नै हाम्रो मापदण्ड अनुसार हेर्ने भनेदेखि करिब हजुरको 1 वर्ग मिटरको हिसाबले हेर्ने भनेदेखि 15 बढीमा 20 भैँसी अट्न सक्छ। तर हामीले त्योभन्दा बढी संख्यामा भैँसीहरू राँगाहरू ढुवानी गरिरहेको देख्छौँ। त्यसै गरी तपाईँको यो बाख्राहरू जुन छ त्यो पनि अलिक कोचाकोच नै गरेर ढुवानी गरिरहेको हुन्छ। सो हामीले यो बेलामा चाहिँ त्यो फ्लोर स्पेस जुन मैले भने ठाउँको स्थान अब असाध्यै धेरै चाहिँ गर्नु हुँदैन, त्यसले फेरि मासुको क्वालिटीमा असर गर्न सक्छ पछि गएर होइन। त्यसैले सम्भव भएसम्म त्यसलाई पालना गर्ने होइन भनेदेखि पनि हामीले कम्तीमा पनि यस्तो अवस्थामा डिकीमा छतमा ढुवानी चाहिँ बिल्कुल गर्नु भएन। बरु होला 15 राख्नुपर्ने ठाउँमा 18 हुनसक्ला होइन, त्यसलाई चाहिँ बरु कन्सिडर गर्न सकिएला। अदरवाइज तपाईँले यस्तो बेलामा गाडीमा जथाभावी डिकीमा अथवा छतमा जथाभावी लामो यात्राको लागि चाहिँ पशुहरू ढुवानी गर्नु चाहिँ हुँदैन। यदि ढुवानी गर्यो भनेदेखि चाहिँ कानून बमोजिम उहाँहरूलाई सजाय पनि हुने व्यवस्था भएको हुँदाखेरि यो विषयमा उहाँहरूले चाहिँ ज्ञान राख्नुपर्ने हुन्छ।
0: हो यस्तो मापदण्ड पालना गरिएन भने बढी घाटा किसानलाई पर्ने हो कि व्यवसायलाई पर्ने हो कि अथवा उपभोक्तालाई पर्ने हो?
1: यो सबैलाई घाटा पर्छ सर। जस्तो म हजुरलाई जोडे किसानसँगबाट मैले जोडे होइन, यदि किसानले खोर गोठमै बिक्री वितरण गरिएको छ भनेदेखि चाहिँ उहाँहरू सेफ साइडमा बस्नुभयो होइन। होइन भनेदेखि एउटा व्यवसायी चाहिँ अलि बढी घाटामा हुन्छ। यहाँ म तपाईँलाई भने जस्तो ढुवानी गर्ने क्रममा 2-3% चाहिँ तपाईँको मासुहरू लस हुनसक्छ हेर्नुहोस् होइन। एउटा कुनै खसी बोका चाहिँ तपाईँको 50 किलोको छ भनेदेखि 2-3% भनेको तपाईँको लगभग 4-5 किलो जति चाहिँ त्यसले फरक पार्न 5% अलि बढी भयो 1-2 किलोसम्म त्यसले फरक पार्न चाहिँ सक्छ। त्यसैले व्यवसायिक घाटामा जान सक्छ। अर्को कुरा भनेको यदि हामीले उचित ढंगमा ढुवानी गरेनौँ भने पशुको मृत्यु पनि हुनसक्छ होइन, मासुको क्वालिटीमा फरक पर्न सक्छ, मृत्यु हुनसक्छ। त्यसले गर्दाखेरि व्यवसाय जोडियो। फेरि यतापट्टि जाउँ हामी उपभोक्ताको कुरा गरौँ होइन। अब व्यवसायले त जसरी भए पनि जिउँदो खसी बोका ल्याइसके पछाडि उसले काट्नलाई मासु पसलमा लिएर जान्छ अथवा बिक्री गर्नुहुन्छ र ढुवानीको कारणले जुन तनाव हुन्छ स्ट्रेस हुन्छ त्यसले गर्दाखेरि मासुको क्वालिटीमा असर गर्छ। यो एउटा अंग्रेजीमा चाहिँ हामीले यसलाई डीएफडी र पीएससी मिट भन्छौँ। डीएफडी भनेको ड्राई सुक्खा हुन्छ मासु, तपाईँको डार्क हुन्छ, एकदमै गाढा खालको हुन्छ होइन, र फर्म भनेको अलिक चाम्रो खालको मासुको क्वालिटी हुन्छ। अब हामीलाई धेरैलाई त्यो थाहा छैन होइन, जस्तो मासुको पनि हामीले चाहिँ त्यसको अरूभन्दा पनि एउटा मेन इन्डिकेटर भनेको पिएच भन्छ कि अम्लीयता भन्छ नि, त्यो साधारणतया खसी नकाट्दाखेरि बध नगर्दाखेरि मासुको पिएच चाहिँ एराउन्ड 6.8-7 हुन्छ, तर जब बध गरिन्छ, बध गरिसकेपछि खान योग्य मासुको पिएच भनेको चाहिँ 5.5-5.8 भन्छौँ हामीले। तर अघि मैले जुन भने ड्राई फर्म र हजुरको डार्क, त्यस्तो खालको मासुको पिएच चाहिँ तपाईँको बढेर जान्छ, त्यो स्ट्रेसको कारणले गर्दा त्यस्तो हुन्छ। जब मासुको पिएच 7 बढी जान्छ त्यसले मासुको क्वालिटीमा खराब गर्ने भयो, त्यो उपभोक्तालाई असर गर्ने भयो, र त्यसको चाहिँ भण्डारण गर्ने क्षमता फरक हुन्छ। फेरि अर्को पिएससी भन्ने मासु हुन्छ, फेरि त्यसमा पेल सफ्ट एक्जुडेटिभ भन्छ। पेल भनेको मासुको रङभन्दा हल्का सेतो भएर जाने, फिक्का हुने, सफ्ट भनेको एकदमै गिलो हुने। कहिले काहीँ हामीले पनि मासु चाहिँ साधारणतया भन्दा त्यो मासु गिलो जस्तो देख्छौँ पकाउनुभन्दा अगाडि नै होइन। अर्को एक्जुडेटिभ भनेको त्यसमा जति पानीको मात्रा हुनुपर्ने त्योभन्दा बढी त्यसबाट पानीहरू निस्किने, कहिले काहीँ पकाउँदाखेरि पानी बढी आउँछ नि हामीले पनि होइन। सो त्यो भनेको के कारणले गर्दा त होला, स्ट्रेस। यसमा चाहिँ यो दोस्रो अहिले मैले भनेको कन्डिसनमा चाहिँ पिएच कम भएर आउँछ, फेरि जुन 5.5-5.8 नर्मल भने त्योभन्दा अझै घटेर आउँछ पिएच। सो त्यसले गर्दाखेरि यो चाहिँ उपभोक्तालाई पनि, यो स्ट्रेसको कारणले गर्दा उपभोक्तालाई पनि असर गर्छ। सो सबै नै यसमा जोडिएको हुन्छ,
0: किसान, व्यवसायी, उपभोक्ता सबै जोडिएका हुन्छन्। तपाईँले मासुको चाहिँ पिएच भनेर भन्नुभयो, साधारणतया हामी र किसानले बुझ्ने पिएच भनेको चाहिँ माटोको जाँच अन्तर्गतको चाहिँ एउटा बुझ्ने गर्छौँ, माटोको पिएच,
1: माटोको हुन्छ, पानीको पिएच हुन्छ, सबै चिजको तरल पदार्थमा पिएचहरू मापन गर्ने गरिन्छ। त्यो मध्ये मासुमा पनि त पानीको मात्रा हुन्छ, सो त्यसको पनि पिएच चाहिँ एकदमै महत्वपूर्ण हुन्छ। हजुरले भन्नुभयो जस्तो माटोको पनि कुन पिएच भएको माटोमा चाहिँ उर्वरता कति हुन्छ, त्यसमा कुन हजुरको चाहिँ घाँस अथवा बिरुवा लगाउन सक्छौँ भन्ने जस्तै हुन्छ।
0: हो, यो किसानले बुझ्ने भाषाको भयो। वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठ आजको कुराकानीमा हामीसँग हुनुहुन्छ। तपाईँले भन्नुभयो पशु पंक्षीलाई चाहिँ चोट नपुर्याउने, ओसार पसारमा चाहिँ सावधानी अपनाउने, भइरहेका कानून मापदण्डहरू चाहिँ पालना गर्ने, यसो गर्दाखेरि सबैलाई फाइदा हुन्छ भनेर भन्नुभयो। अब यस्तो मापदण्डहरूको चाहिँ निगरानी गर्ने भइरहेको छ कि छैन भन्ने कुराहरू पनि रहन्छन्, अहिले हाम्रो अभ्यास चाहिँ के छ?
1: अब यसको लागि चाहिँ पशु विभाग अन्तर्गत विभिन्न क्वारेन्टाइन कार्यालय चेकपोस्टहरू रहेका छन् होइन। हामीसँग चाहिँ अहिले 9 पशु क्वारेन्टाइन कार्यालयहरू रहेका छन्। धेरै जसो चाहिँ हजुरको यो अन्तर्राष्ट्रिय नाकामा छ, इन्डियाको बोर्डरतिर छ होइन, र केही संख्यामा चाहिँ हजुरको आन्तरिक चेकपोस्टहरू रहेका छन्। र अहिले पछिल्लो यो संगठन संरचना परिवर्तन भइसके पछाडि चाहिँ अहिले हामीसँग 19 चेकपोस्ट छ। पहिला हामीसँग 32 चेकपोस्ट थियो, अहिले जुन एउटा चाहिँ सरकारले यो भनौँ न सरकारी संरचनाहरू अलिकति खुम्च्याउने क्रममा हामीले चाहिँ यो 1 अगाडिको निर्णयको कुरा गर्दैछु हजुरलाई मैले। अहिले जुन नयाँ सरकार गठन सके पछाडि कर्मचारीको संख्या कम गर्ने, कर्मचारी हजुरको चाहिँ यो संगठनहरू अथवा कार्यालयहरू कम गर्ने सन्दर्भमा 3 चेकपोस्ट काटिएको हुँदाखेरि अहिले 29 चेकपोस्टहरू छ होइन। र ढुवानी गर्दाखेरि ती चेकपोस्टहरूमा त्यो चेकपोस्टको बाटो भएर मात्रै उहाँले ढुवानी गर्नुपर्छ। यदि त्यो चेकपोस्टभन्दा बाहिरको बाटोमा लग्यो भनेदेखि पनि त्यो चाहिँ तपाईँको कानून विपरीत हुन्छ होइन। तर त्यस्तो भइरहेको पनि छन्, तर सकेसम्म चाहिँ हामीले चेकपोस्टको बाटोबाट लिएर जानु पर्यो। चेकपोस्टमा चाहिँ हाम्रो प्राविधिक पशु स्वास्थ्य प्राविधिकहरू हुनुहुन्छ, पशु चिकित्सकहरू हुनुहुन्छ, उहाँहरूले त्यसको निरीक्षण गर्नुहुन्छ। र अझ यो मात्रै यहाँ मात्रै नभइकन यो चाहिँ सुरुमै जस्तो पशु जहाँबाट ढुवानी सुरु हुन्छ त्यहाँ नै पशु चिकित्सकले त्यसको निरीक्षण गरेर अघि मैले भनेको पशु स्वास्थ्य प्रमाणपत्र जारी गर्नुहुन्छ। उहाँहरूले एउटा कागजमा लेखेर यो पशुहरू ठिकठाक छ, यतिवटा संख्यामा, यो गाडी नम्बरमा, यहाँबाट यहाँ पुर्याउनुको लागि भनेर एउटा पशु चिकित्सकले भेरिफाई गरेर पठाएको हुन्छ। र त्यो कागज सहित उहाँहरूले चाहिँ मैले भनेको चेकपोस्टहरूमा निरीक्षण गराउनुहुन्छ, उहाँले कागजपत्र हेर्नुहुन्छ, उहाँले त्यो मापदण्ड अनुसारको पशु ढुवानी भइरहेको छ कि छैन चेक जाँच गर्नुहुन्छ, र त्यहाँबाट पशु ढुवानी अथवा अगाडि बढ्नको लागि उहाँहरूले चाहिँ दिनुहुन्छ।
0: त्यसो हो भने त अहिले लेकबाट चाहिँ तल पहाड तराई झर्दै गरेका भेडा च्याङ्ग्राहरूको पनि निगरानी हुन्छ कि के छ अभ्यास?
1: निगरानी हुन्छ, एउटा जिल्लाबाट अर्को जिल्लामा लानु पर्यो भनेदेखि, चाहे त्यो हुम्ला, जुम्ला, कालीकोट अथवा कुनै दुर्गम ठाउँ भए तापनि होइन, त्यहाँ चाहिँ पशु चिकित्सकले हरेक एउटा जिल्लाबाट अर्को जिल्लामा ढुवानी गर्ने बित्तिकै पशु स्वास्थ्य प्रमाणपत्र जारी गर्नुपर्छ। अब कहीँ कतै, अब हुन त मलाई लाग्छ सबै ठाउँमा चाहिँ सबै जिल्लाहरूमा अहिले भेटेरिनेरी डाक्टरहरू पशु चिकित्सकहरू पुगिसक्नु भएको छ होइन, यदि पुग्नु भएको छैन पनि नपुगेका ठाउँहरूमा चाहिँ के अभ्यास पनि छ भन्दाखेरि सम्बन्धित जिल्लाको पशु सेवा शाखामा जानुहुन्छ, त्यहाँबाट सरकारी कार्यालयबाट पनि त्यस्तो खालको ढुवानीको लागि योग्य छ, पशु स्वस्थ छन् भनेर पनि चाहिँ भनौँ न एउटा त्यो त्यस्तो खालको चलन पनि छ।
0: भनेको यी कुराहरू तपाईँले अघि जोडेको जस्तै नाकाहरूमा चाहिँ निगरानी गर्ने, त्यसै गरी 29 चाहिँ चेकपोस्टका कुरा जोड्नुभयो,
1: कहीँ कतै अब हुन त मलाई लाग्छ सबै ठाउँमा चाहिँ सबै जिल्लाहरूमा अहिले भेट्ने डाक्टरहरू पशु चिकित्सकहरू पुगिसक्नु भएको छ होइन। यदि पुग्नु भएको छैन भने नपुगेका ठाउँहरूमा चाहिँ के अभ्यास पनि छ भन्दाखेरि सम्बन्धित

0: पशु स्वास्थ्य नै हो, किनभने ढुवानीको क्रममा पनि रोगहरू तपाईँको ओसार पसार हुन्छ। यदि त्यो स्वास्थ्य प्रमाणपत्र जारी गरिएन भने किसानहरूबाट कृषकहरूबाट रोगी पशुको पनि बिक्री वितरण भएको हुन सक्छ, त्यहाँबाट शुरू हुन्छ। र बीचमा कहिलेकाहीँ के हुन्छ भने तपाईँको रोगहरू चाहिँ सूक्ष्म अवस्थामा, त्यो चाहिँ भनौँ न सब क्लिनिकल फर्ममा रोग लागिसकेको छ तर एक दुई दिनमा त्यसले लक्षणहरू देखाउँछ भनेदेखि त्यस्तो समयमा इन्क्युबेसन पिरियड भन्छौँ हामीले, त्यस्तो समयमा पशु रहेछ भनेदेखि दुई तिन दिनमा फेरि पशु बिरामी हुन पनि सक्छ होइन। र त्यो अघि मैले भनेको सर्टिफिकेट चाहिँ 3 दिनको लागि मात्रै भ्यालिड हुन्छ, 3 दिनपछि ढुवानी गर्नुभयो भने फेरि त्यसलाई चाहिँ उहाँले नयाँ सर्टिफिकेट चाहिँ जारी गर्नुपर्ने हुन्छ होइन।
1: नवीकरण
0: भने जस्तै त्यही चाहिँ होइन, नयाँ नै बनाउनुपर्छ, त्यहाँ नवीकरण भनेर चाहिँ हुँदैन, त्यही नयाँ प्रमाणपत्र चाहिँ उहाँले जारी गर्नुपर्छ होइन। र एउटा चाहिँ रोगहरू संक्रमण सर्न सक्ने सम्भावना रहन्छ होइन। त्यसैले हामीले कहिलेकाहीँ यो रोगहरूको पनि खोप कार्यक्रम दशैँ अगाडि गर्छौँ क्या, ताकि यो बेलामा बढी एनिमलको मुभमेन्ट हुन्छ जसले गर्दाखेरि रोगहरू पनि सर्न सक्ने सम्भावना रहन्छ। जस्तो म हजुरलाई एउटा उदाहरण दिन्छु कि मानौ एउटा गाडीमा एउटा पशु बिरामी छ, खोरेत रोग लागेको छ वा पिपिआर रोग लागेको छ, ढुवानी गरियो र बाटोमा कति न कति त रोकिन्छ गाडी, एकछिन चाहिँ तपाईँको आराम गर्नुपर्ने व्यवस्था पनि छ, त्यहाँ बढीमा 8 घण्टा हेरिसकेपछि पशुहरूलाई आराम गराउनुपर्छ, दाना पानी आहारा दिनुपर्छ। र त्यसरी आराम गराउँदाखेरि त्यो पशुले त पिसाब गर्छ, दिसा गर्छ, त्यो दिसा पिसाब बगेर बाहिर निस्किन्छ र वरिपरि त्यहाँ चाहिँ बाख्रा पशु चरेको छ भनेदेखि त्यस्तो जहाँ गाडी रोकिने ठाउँहरू छ त्यस्ता स्थानमा पनि रोगहरू फैलिन सक्ने सम्भावना रहन्छ। र यो ढुवानी भनेको त खालि उपभोगको लागि मात्रै हुँदैन, अहिले पो उपभोगको लागि ढुवानी हुन्छ, नत्र त बेचबिखनको लागि, पालनको लागि पनि त बेच यो ढुवानी गरिन्छ। त्यस्तो बेलामा के हुन्छ भने तपाईँले 3-4 खसी बोका ल्याएर खोरमा राख्नुभयो, तपाईँसँग 150 बाख्रा छ भनेदेखि त 2-4 दिन पछाडि ती सबै बाख्राहरू चाहिँ बिरामी हुन सक्छ। त्यसैले स्वास्थ्य प्रमाणपत्र जाँच गर्नुपर्ने एकदमै अनिवार्य छ होइन। र अर्को कुरा भनेको चाहिँ हामीले खाएको पशु कहाँबाट आएको छ पनि त जान्नु पर्यो नि त होइन, त्यो चाहिँ अनि त्यसको लागि पनि भयो। र यसलाई भन्छ हामीले एनिमल ट्रेसेबिलिटी, नेपालमा चाहिँ यो लागू भइसकेको छैन। जस्तो तपाईँले आज हामीले बिहान कुखुराको मासु खायौँ भने कहाँबाट आयो त त्यो कुखुराहरू होइन, आज चाहिँ यो मासु खाएर म बिरामी भएँ भनेदेखि त्यो मासुको स्रोत कहाँ रहेछ त्यो हामीले पहिचान गर्ने हामीसँग त्यो प्रणाली छैन। अहिले एउटा कार्यविधि स्वीकृत हुँदैछ, त्यसलाई हामीले चाहिँ एनिमल आइडेन्टिफिकेसन ट्रेसेबिलिटी सिस्टम भन्छौँ, पशु पहिचान तथा पञ्जीकरण एउटा कार्यविधि निर्देशिका जस्तो बनाउने क्रममा छौँ। त्यसमा चाहिँ नागरिकता जस्तै हरेक पशुहरू जन्मिसके पछाडि उनीहरूलाई ट्यागिङ लगाइन्छ, छुट्टै प्रकारको ट्यागिङ हुन्छ होइन, यो गर्ने गरिन्छ। र कतिपय रोगहरू चाहिँ पशुबाट मानिसमा नै सर्न सक्छ, जस्तो बर्ड फ्लूको कुरा गरे होइन। त्यसैले गर्दाखेरि यो मानव स्वास्थ्यको लागि पनि र पशु स्वास्थ्यको लागि पनि पशु चेक जाँच गर्नु अनिवार्य, यो सर्टिफिकेट जुन मैले पशु स्वास्थ्य प्रमाणपत्र जारी गर्नुपर्ने एकदमै महत्वपूर्ण हुन्छ।
1: भनेको व्यावसायिक रूपमा पशुपालन अथवा पशु पंक्षी जसले गर्नुहुन्छ ती व्यवसायिक किसानले पनि यस्ता कुरा ओसार पसारको कुरामा चाहिँ ध्यान दिनुपर्छ, एउटा चाहिँ उपभोगका लागि बेचबिखन गर्ने मात्रै कुरा यहाँ रहेन,
0: अरू बेलामा पनि ढुवानी गर्ने बेलामा अथवा किनबेच त अरू कारणले पनि हुन्छ त्यहाँ होइन, त्यस्तो बेलामा पनि यो चाहिँ ख्याल गर्नुपर्छ। यो पशु ढुवानी मापदण्ड भनेको खालि उपभोग गर्नको लागि ढुवानी हुने पशुको लागि मात्रै होइन, यो
1: गाउँघरमा चाहिँ किसानहरूले आफूले पाल्न ल्याउँदा पनि सावधानी अपनाउनु पर्यो, आफूले बेचिसकेपछि पनि अर्को जो किनेर लैजाने हुनुहुन्छ उहाँहरूले आफ्नो खोरगोठमा पुर्याउँदै गर्दा पनि ध्यान दिनु पर्यो, यी कुराहरू महत्वपूर्ण छ। आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीसँग हुनुहुन्छ पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठ। दशैंको अवसरमा अहिले खसी बोका, भेडा, च्याङ्ग्रा, राँगा लगायत कुखुरा, हाँसको जुन कारोबार उपभोग उच्च हुने गर्छ यो विषयमा केन्द्रित रहेर हामीले कुराकानी जोडिरहेका छौं र खास गरी अपनाउनु पर्ने सावधानीका विषयहरूलाई हामीले अहिले यो कुराकानीको सन्दर्भमा राखिरहेका छौं। अब एकै ठाउँमा धेरै पशु चौपाय, पशु पंक्षी राख्ने पनि अब अहिलेको अवस्थामा त्यो देखिन्छ, समूह समूहमा पनि संकलन गर्ने गरिन्छ। यो बेला अब रोग वा अब यस्तै संक्रमणको जोखिम, यो ल्याउँदा लैजाँदाको चाहिँ जोखिम भनेर तपाईँले भन्नुभयो, कसरी अलि सुरक्षित हुन सकिन्छ होला त त्यसभित्र चाहिँ पालना गर्ने कुराहरूलाई? अघि तपाईँले ओसार पसारका चाहिँ कुराहरू जोड्नुभयो, समूहमा के हुन्छ जोखिम?
0: अब जस्तो हजुरले भन्नुभएको यो कुनै संकलन केन्द्रको जस्तो कुरा मैले बुझेँ होइन, जस्तो कुनै एउटा संकलन केन्द्रहरू छन् किनभनेदेखि पशु हाट बजारहरू छन् जहाँ चाहिँ पशुहरूको संकलन हुन्छ, त्यहाँबाट किनबेच हुन्छ होइन,
1: धेरै जम्मा गरेपछि त्यहाँ हुने चलायमान
0: हजुर प्रमुख यतिखेरको चुनौती भनेको रोगहरू फैलिन सक्छ हेर्नुहोस् होइन। र अब जस्तो भनौँ अहिले आजको दिनमा कुनै ठाउँमा बजारमा खसी किनबेच भइरहेको छ भने अबको
1: नलम्केको खसी बजारलाई एकचोटि
0: हेरेर कुरा गरौं होइन, त्यहाँ अहिले देख्दा ती पशुहरू स्वस्थ देखिन सक्छन् होइन, तर

0: अब अहिले मैले दशैंकै कुरा गरेँ, अब नवमी अष्टमीतिर खसीबद हुन्छ, अबको एक हप्ता दस दिन जति, अब एक हप्ता जति बाँकी छ भने हप्ता दस दिन जस्तै, भनेपछि यदि ती पशुहरू साँच्चीकै राम्रोसँग चेकजाँच गरिएका रहेन रहेछन् भनेदेखि ती पशुहरू अहिले रोगी भएर तर लक्षण नदेखाएको अवस्थामा हुनसक्छ, अबको सात आठ दिनमा ती पशुहरूमा रोग देखिने अथवा त्योभन्दा अगाडि नै मृत्यु पनि हुनसक्छ। त्यसैले यस्तो बेलामा हामीले प्रमुख याद गर्नुपर्ने कुरा भनेको संकलन केन्द्र होस् अथवा जुन सामूहिक रूपमा चाहिँ पशुहरू हाट बजारमा ल्याइन्छ त्यो इन्क्युबेसन पिरियड भन्छ, हामीले हेर्दा अहिले स्वस्थ देखिन्छ तर ती पशुहरू वास्तवमा स्वस्थ नहुनसक्छ, इन्क्युबेसन पिरियडमा रहेको हुनसक्छ। त्यसैले त्यसको हामीले ट्रेसिङ गर्ने भने नि मैले कहाँबाट पशु ल्याएको हो, त्यो ठाउँमा पशुहरू बिरामी थिएनन्, त्यो पशु त्यो ठाउँमा रोग लागेको थियो कि थिएन त्यो चाहिँ हामीले पत्ता लगाउनुपर्छ। त्यो पत्ता लगाउनुलाई फेरि गाह्रो छ, अघि मैले भने स्वास्थ्य प्रमाणपत्र छ भनेदेखि डाक्टरले जो पशु चिकित्सक छ उहाँले सम्पूर्ण कुरा बुझेर मात्रै त्यो सर्टिफिकेट जारी गर्नुभएको हुन्छ, त्यसको मतलब पशु स्वस्थ भन्ने बुझिन्छ होइन। त्यसैले यो बेलामा उहाँहरूले ख्याल गर्नुपर्ने कुरा चाहिँ पशुको स्वस्थतामा ख्याल गर्नु पर्यो। रोगहरू संक्रमण हेर्दा स्वस्थ देखिन्छ तर रोगहरू भित्र हुन सक्छ, सतर्क सावधानी हुनु पर्यो र त्यस्ता संक्रमण गर्ने ठाउँमा चाहिँ हामीले दैनिक रूपमा निसंक्रमण गर्नु पर्यो, ताकि हिजो ल्याएको खसी बोका रोगी थियो भनेदेखि त्यो भुइँमा उसको चाहिँ बडकुला हुनसक्छ अथवा गोबर हुनसक्छ, पिसा फेरेको हुनसक्छ, ऱ्याल सिगान काटेको हुनसक्छ, त्यसलाई सफा गर्नु पर्यो बजारलाई, हाट बजारलाई अथवा संकलन केन्द्रमा, र निसंक्रमण गर्ने विभिन्न प्रकारका हामीले रसायनहरू चाहिँ त्यहाँ प्रयोग गरेर सफा गर्नुपर्छ।
1: मानव उदाहरणको लागि तपाईँ उपभोक्ता किसान जो पाल्नुहुन्छ उहाँहरू पनि आफै अब यो चाडपर्वको बेला यसै पनि उपभोक्ता हो, कतिपयले अरू ठाउँबाट किनेर खरिद गरेर खाने पनि गर्नुहुन्छ, यो राँगा स्वच्छ छ, यो खसी बोका स्वच्छ छ, यो भेडा च्याङ्रा स्वच्छ छ भनेर हामीले एउटा अनुमान चाहिँ आँखाले हेरेर ठ्याक्कै यो घोरले यो ठूलो राम्रो स्वच्छ भनेर चाहिँ अनुमान गर्छौं, यो कति चाहिँ राम्रो पक्ष हो अथवा त्यसरी छुट्याउन सकिन्छ कि सकिँदैन?
0: अब यस्तो खरिद बिक्रीको लागि चाहिँ अब यसको रोगी हो होइन भनेर सबै टेस्ट गर्नको लागि त हामीले प्रयोगशाला परीक्षण नै गर्नुपर्ने हुन्छ, तर त्यो सम्भव त छैन। हामीले पनि के गर्छौँ त भन्दा यदि शंका लाग्यो भने चाहिँ प्रयोगशाला परीक्षणको लागि आवश्यक नमुना संग्रहण गर्छौं, प्रयोगशालामा पठाउँछौं, होइन भनेदेखि चाहिँ अहिले पनि हामीले चाहिँ पशु विभाग अथवा चाहिँ विभिन्न निकाय स्थानीय तह प्रदेशहरूबाट पनि अहिले चाहिँ बजार अनुगमनहरू भइरहेको छ। यस्तो बेलामा हामीले हेर्ने भनेको चाहिँ किसानहरूले अहिले हजुरले भन्नुभएको जस्तै उसको बनावट कस्तो छ, बाहिरबाट हेर्दाखेरि के देखिन्छ त्यसको आधारमा हामीले पहिचान गर्ने हो, तर फरक त केही हुनु पर्यो। हामीले हेर्दा र एउटा किसानले अथवा आम नागरिकले हेर्ने कुरा त फरक छ। जस्तो उहाँहरूले साधारण एउटा चाहिँ लुक्स हेर्नु होला भने हामीले चाहिँ त्यसका प्यारामिटरहरू हेर्छौँ, हामीले चाहिँ जस्तो हामीलाई सूचकहरू लक्षणका सूचकहरू जस्तो चाहिँ खोकिरहेको छ कि छैन, नाकबाट सिगान बगाएको पो छ कि, कचेरा पो आइरहेको छ कि, अथवा तपाईँको छेडेको पो छ कि, त्यो जुन दिशा गर्ने ठाउँमा हामीले हेर्छौँ। आवश्यक पर्यो भने हामीले ज्वरो पनि मापन गर्न सक्छौँ, पशु खोच्यार हिँडेको छ कि, पशुको मुभमेन्ट जुन त्यो टेम्परामेन्ट अथवा उसको चाहिँ हामीले भनौँ न हिँडाइ उसको चाहिँ हिँडाइ नर्मल छ कि छैन, यस्ता खालका हामीले चाहिँ ती सूचकहरू जुन साधारणतया धेरै जसो रोग लाग्दाखेरि देखिने सूचकहरू चाहिँ यिनीहरू नै हो, यसको आधारमा हामीले चाहिँ त्यो रोग पशु स्वस्थ छ छैन भनेर चाहिँ हामीले पहिचान गर्छौँ। तर यो पहिचान चाहिँ 100% सही हुन्छ भन्ने भन्न सकिँदैन, त्यसको लागि चाहिँ हामीले प्रयोगशाला परीक्षणै गर्नुपर्छ। तर हामीले हेरेर जुन स्वस्थ देखेछौँ भन्छौँ त्यसमा चाहिँ लगभग हामी चाहिँ निश्चिन्त चाहिँ हुन सक्छौँ कि यो पशु स्वस्थै हुनुपर्छ भनेर।
1: हो, कतिपय अवस्थामा चाहिँ सरकारी निकायहरूले बेचबिखन गर्ने चाहिँ भेडा च्याङ्रा खसी बोकामा चाहिँ सिङमा रङ लगाएर विगतको चाहिँ एउटा अभ्यास थियो, सायद त्यो अभ्यास यसपालि पनि कार्यान्वयन होला, लागू गरिएला, त्यसको विषयमा चाहिँ हामी पछि अरू सन्दर्भमा पनि चर्चा गरौंला। तपाईँले किसानको आँखाले उपभोक्ताको आँखाले हेर्न सक्ने एउटा पाटो र डाक्टर पशु चिकित्सकले हेर्ने चाहिँ अर्को पाटो, दुई कुराहरू चाहिँ भिन्नता छुट्याउनु भयो। एउटा बुझाइ छ नि, यो कति चाहिँ बुझाएर सज लिन सकिन्छ, लेकमा पालिएका चाहिँ भेडा च्याङ्रा बेसी झरे पनि मुख्य शहरमा झारे पनि यो चाहिँ खाना हुन्छ, यो चाहिँ स्वच्छ छ भनेर चाहिँ यो बेला खाने गरिन्छ। चाडपर्वको बेला त अब भेडा च्याङ्राको मासु भनेपछि धेरै खोज्ने गरिन्छ, यो कति सान्दर्भिक छ?
0: अब यो चाहिँ यस्तो भयो, स्वादसँग पनि सम्बन्ध रह्यो जस्तो लाग्छ। अर्को कुरा, गाउँ जति शहरीकरणमा चाहिँ रोगहरूको संक्रमण बढी हुन्छ होइन, किनभने त्यहाँ पपुलेसन बढी छ, जहाँ पपुलेसन पशुको संख्याको संख्या जहाँ बढी छ त्यहाँ रोगहरू सम्भावना बढी हुन्छ होइन, र अव्यवस्थित पशुपालन अहिले पनि कतिपय अवस्थामा छ होइन, सबै ठाउँमा हामीले व्यवस्थित रूपमा गर्न सकेका छैनौँ। त्यसैले जति माथि गयो, जति आइसोलेसन छ नि त माथि, त के छ त भन्दाखेरि तपाईँको यो रोगहरूसँगको पहुँच पनि भेडा बाख्राहरूमा अलिक कम छ, त्यसैले गर्दाखेरि पक्कै पनि अलिकति जहाँ बढी पपुलेसन पहाड तराईतिर पालन गरिएको भन्दा हिमाली उच्च पहाडतिर पालिएका खसी बोकाहरूमा रोगको जोखिम चाहिँ अलिकति कम हुन्छ नै। अर्को कुरा, मासुको क्वालिटीको नै कुरा गरौँ, जस्तो त्यहाँ चाहिँ जेनरल्ली तपाईँको चाहिँ यो स्टल फिडिङ हुँदैन, घरमै घाँस ल्याएर खुवाउने, दाना खुवाउने भन्दा पनि जंगलमै लगेर चलाउने, हिमालतिर चराउने, जसले गर्दाखेरि एक्सर्साइजहरू हुन्छ र शरीरमा बोसोहरू कम लाग्न सक्ने सम्भावना हुन्छ। त्यसैले गर्दा पनि एउटा चाहिँ त्यसमा यथार्थ पनि छ फेरि, किनभने मैले रोगको जोखिम पनि कम छ त्यहाँ, त्यहाँ चाहिँ उनीहरू एकदमै यो नेचुरल फिडिङमा आधारित रहेको छ, जसले गर्दाखेरि जडीबुटी घाँसहरू खाँदाखेरि त्यसबाट पाउने जुन एउटा पौष्टिक तत्त्वहरू छ त्यो पन पनि एकदम नेचुरल पाउने हुँदाखेरि केही न केही फरक चाहिँ त्यसमा हामीले पाउँछौँ। तर यसको मतलब यो होइन कि व्यावसायिक रूपमा पालिएका तराई पहाड़तिर पनि त जुन त्यहाँ आहारा उपलब्ध गराएका हुन्छन् त्यो एकदमै फेरि सन्तुलित हुन्छ, त्यहाँ बनाएका आहाराहरू तपाईँको चाहिँ न्युट्रिसनिस्टहरूबाट फर्मुलेसन गरेको आहाराहरू खाने हो, घाँसहरू खाने हो, र दुइटै तुलनात्मक रूपमा चाहिँ हामीले हिमाली अथवा पहाड़ उच्च पहाड़बाट ल्याएको पशुहरू राम्रो मासु भनेर अघि मैले भनेका कुराहरूको कारणले गरिन्छ, र तल पालिएका पशुहरूमा पनि उति नै त्यसको पनि आफ्नै फेरि महत्व छ।
2: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। दशैंमा हुने पशु पंक्षीको कारोबार, यसको कृषि अर्थतन्त्रमा प्रभाव तथा सुरक्षित ओसार पसारबारे पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठसँग गरिएको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
3: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
4: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
3: विशेषताहरू,
4: ट्युसन शुल्कको 100% कर्जा प्रवाह,
3: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
4: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
4: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
7: कृषि मन्त्र नार्क सँग।
8: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठसँग कुराकानी गरिरहेका छौं। उहाँसँग फेरि चासो, हाम्रो कृषि अर्थतन्त्रमा पशुपंक्षी जन्ने हिस्सा कस्तो छ?
2: महत्वपूर्ण छ, किनभनेदेखि नेपालमा अहिले पनि करिब 60% जनसंख्या चाहिँ हामी कृषि तथा पशुपालनमै आबद्ध छौ। होइन, मलाई जानकारी भएसम्म करिब 35 लाख जति घर परिवार चाहिँ हामी पशुपन्छी पालनमै हामी संलग्न छौँ। होइन, त्यसैले यो बेलामा जस्तो इभन मेरै घरमा पनि हरेक वर्ष जुन खसी काट्छौँ हामीले त्यो बाहिरबाट कहिले पनि किन्दैनौँ। होइन, त्यो भनेको मैले नकिन्नुको मतलब के हो त भन्दा, मैले खसी किन्न जुन पैसा खर्च गर्नु पर्थ्यो घरबाट बुवाहरूले भन्नु न अथवा मैले, त्यो त मैले घरमै व्यवस्थापन गरेँ नि त। त्यसैले यो अर्थसँग पनि जोडिएको छ। होइन, र धेरैजना मानिसहरूको अथवा नेपालीहरूको चाहिँ एउटा आय स्रोत नै पशुपालन भएको हुँदाखेरि यो बेलामा धेरैजनाको दशैँमा म यो यति एउटा खसी बोका काट्छु, यसरी म चाहिँ म यो दशैँ टार्छु भन्ने खालको हुन्छ। त्यसैले यसको त पशुपालन अथवा पशुको बेचबिखनबाट आमदानी गरेर आर्थिक जो गर्ने त हाम्रो एकदमै महत्वपूर्ण विषय नै
3: हो। त्यसरी पालन गर्दाखेरि आफ्ना पालिरहेका पशु चौपायाहरूको चाहिँ स्वच्छता, त्यसै गरी स्वास्थ्य अनि बेला बखत हुने संक्रमणमा चाहिँ किसानहरू कति सजग हुनुहुन्छ, के छ हाम्रो अभ्यास अहिलेको?
2: एकदमै सजग हुनुपर्छ, किनभनेदेखि हामीले पशुको स्वास्थ्यमा हामीले हेलचेक्राइ गर्यौँ भनेदेखि ती पशुहरूमा रोग लाग्ने, रोग लागेर मृत्यु भयो भनेदेखि त झन् सकिने गो, त्यति नभएर मृत्यु भएन भने पनि उपचारमा हाम्रो नोक्सानी हुनसक्छ। र रोग लागिसके पछाडि जति त्यो पशु फस्टाउनु पर्ने हो, जति त्यो पशुबाट आमदानी हुनुपर्ने हो, त्यति आमदानी हुँदैन। त्यसैले गर्दाखेरि उहाँहरूले एउटा कुरा त स्वास्थ्यसँग सम्बन्धमा ख्याल गर्नु पर्यो, र कसरी स्वस्थ राख्ने त भन्दा जैविक सुरक्षाका उपायहरू हामीले अप्नाउन सक्छौँ, जसमा चाहिँ पशुहरूलाई हामीले भनौँ न बिरामी पशु हो भनेदेखि त्यसलाई अलग्गै राख्नु पर्यो, यदि पशु मर्यो भनेदेखि त्यसलाई चाहिँ खाल्डो खनेर उचित तरिकाले हामीले गाड्नु पर्यो। होइन, र हामीले चाहिँ नयाँ पशु खरिद गरेर ल्याएका छौँ भनेदेखि जस्तो घरमा 5 बाख्रा छ अथवा 2 भैँसी छ, नयाँ बाख्रा बोका खसी किनेर ल्यायौँ भनेदेखि हामीले कम्तीमा पनि 2 हप्ता चाहिँ त्यसलाई सँगै नमिसाउने। मैले अघि नै भने नि, यदि त्यो पशुमा रोग रहेछ र लक्षण नदेखाएको हो भनेदेखि फेरि हाम्रो घरभित्र भएका पशुलाई संक्रमण गर्न सक्छ। त्यसैले गर्दाखेरि कम्तीमा 10 दिनदेखि 2 हप्ता चाहिँ उहाँहरूले अलग्गै राख्ने, त्यस पछाडि मिसाउनु पर्यो। यी कुराहरू जैविक सुरक्षामा परे। होइन, र अर्को चाहिँ अहिले हाम्रो चाहिँ नेपाल सरकारले नै एउटा यो गुड हस्बेन्ड्री प्र्याक्टिसेस भन्छ, असल पशुपालन अभ्यास भन्ने एउटा निर्देशिका नै जारी गरेको छ। त्यसमा लेखिएको प्रावधानहरू हामीले अवलम्बन गर्यौं भने पनि पशुहरूलाई स्वस्थ राख्न सक्छौ।
3: जस्तो
2: त्यसमा चाहिँ तपाईँको विभिन्न इन्डिकेटर्सहरू छ, सूचकहरू छ। एउटा चाहिँ अब हार्ड हेल्थ, हामीले चाहिँ कसरी स्वस्थ राख्न सक्ने भन्ने त्यसका केही सूचकहरू छ। उसलाई खोप लगाउनु पर्यो, झुकाको औषधिहरू खुवाउनु पर्यो, जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्नु पर्यो, रोगहरूको स्क्रिनिङ यो हजुरको टेस्टिङ गर्नु पर्यो भन्ने कुराहरू छ। अर्को चाहिँ त्यहाँ ब्रिडिङ गर्दाखेरि उनीहरूलाई प्रजनन गराउँदाखेरि त्यो त्यहाँ प्रजननको लागि प्रयोग भएका बीजहरूको रेकर्ड राख्ने, कस्तो प्रकारको पशुलाई प्रजननमा प्रयोग गर्ने भन्ने कुराहरू पनि छ। अर्को भनेको तपाईँको त्यसको खोर गोठको भनौँ न हजुरको सफा सुगर छ कि छैन, त्यो मापदण्ड अनुसारको उनीहरूलाई चाहिने आवश्यक मात्रामा क्षेत्रफलहरू उपलब्ध गराइया छ कि छैनन्। होइन, त्यसै गरी आहाराको कुराहरू, जस्तो तपाईँको चाहिँ विभिन्न अवस्थामा रहेका पशुहरूलाई विभिन्न प्रकारको आहारा चाहिन सक्छ। दुधालु पशुलाई एक प्रकारको आहारा चाहिन सक्ला, अथवा बाली लगाउनु पर्ने पशुलाई एक प्रकारको आहारा चाहिन सक्ला, होइन ब्याउने पशुलाई अर्को प्रकारको। सो यी सबै कुराहरूको सूचक राखेर एउटा निर्देशिका जारी गरेको छ। त्यो निर्देशिका अनुसार पशुपालन गर्न सकियो भने पनि चाहिँ उहाँहरूले बढीभन्दा बढी आमदानी लिन सक्नुहुन्छ।
3: डाक्टर नवराज श्रेष्ठज्यू, मैले यहीँनिर जोडे, तपाईँ अघि जैविक सुरक्षाका विधि भन्नुभयो अनि पशु क्वारेन्टाइन भन्ने एउटा पाटो छ, यी सँगसँगै मिल्दो जुल्दो एउटै हो कि फरक हो त यी दुई कुराहरू?
2: जैविक सुरक्षा भनेको चाहिँ एकदम भेग टपिक भयो, त्यो भित्र को एउटा बुदा चाहिँ क्वारेन्टाइन हो। जैविक सुरक्षाको अर्थ के हो त भन्दा, यसको परिभाषा हेर्नुहुन्छ भनेदेखि, हाम्रो खोर गोठ अथवा हामीले पालिएको पशुहरूलाई रोग लाग्नबाट कसरी जोगाउन सकिन्छ त भनेर त्यसका केही विधिहरू छन्। त्यो विधिलाई जैविक सुरक्षा भनिन्छ। हामीले रोग लाग्न दिनु भएन, र अर्को कुरा, रोग लाग्यो भनेदेखि त्यो रोग अन्यत्र फैलिन नदिन पनि के गर्ने त, त्यो पनि जैविक सुरक्षाभित्र आउँछ। र क्वारेन्टाइन भनेको चाहिँ त्यो जैविक सुरक्षाभित्रको एउटा बुदा हो, एउटा विधि हो जसबाट खोरभित्र रोग आउँदैन। जस्तो क्वारेन्टाइनको परिभाषा हेर्नुहुन्छ भनेदेखि क्वारेन्टाइन भनेको कुनै नयाँ पशु, जस्तो हामी कोभिड रोग लाग्दाखेरि विदेशबाट आएका व्यक्तिहरूलाई चाहिँ हामीले केही समय दुई हप्ता चाहिँ विभिन्न होटलमा अथवा सरकारले तोकेको स्थानमा क्वारेन्टाइनमा राखियो नि त, उहाँहरू रोगी भएर राखेको होइन नि त। क्वारेन्टाइन भनेको रोगीलाई राख्ने होइन, निरोगी नयाँ ल्याइएको पशुलाई शंकाको घेरामा राखेर, शंका गरेर उसलाई चाहिँ दुई हप्तासम्म अलग्गै राख्ने र दुई हप्तासम्म पनि कुनै लक्षण देखिएन भने बल्ल आफूसँग भएको पशुमा मिसाउने, यो एउटा जैविक सुरक्षाको विधि भयो। सो क्वारेन्टाइनमा राख्नु भनेको नयाँ पशुलाई तत्कालै आफूसँग भएको खोरगोठमा अन्यत्र अन्य पशुसँग नमिसाइहाल्ने, 10 दिनदेखि 14 दिनसम्म उसलाई अलग्गै राख्ने विधिलाई क्वारेन्टाइन भनिन्छ। यो किन गरिन्छ त भन्दा रोग नआओस् भन्नको लागि, रोग नआओस् भन्नको लागि अप्नाइने विधिलाई के भन्ने, यो चाहिँ हजुरको क्षेत्रलाई हामीले जैविक सुरक्षा भन्छौँ।
3: किसानहरूले तपाईँले भने जस्तै पशु क्वारेन्टाइनको अभ्यास चाहिँ गर्नुहुन्छ, जो व्यवसायिक हुनुहुन्छ अथवा अरू किसान आम किसान पनि हुनुहुन्छ नि, चलन अभ्यास छ त गर्ने,
2: व्यवसायिकमा त गर्नुहुन्छ, व्यवसायिक कृषकहरूले यसको विषयमा उहाँहरूलाई जानकारी छ, लै नयाँ पशु ल्यायो हामीले तालिमहरूबाट पनि दिइरहेको हुन्छौँ उहाँहरूलाई होइन, लै यसरी नयाँ पशु ल्यायो भने चाहिँ मिसाउनुहुन्न। अहिले कोभिड फैलिसकेपछि झन् हामीलाई सजिलो भएको छ उदाहरण दिनको लागि
3: होइन,
2: हो एकदम सजिलो भएको छ अहिले अब, तर यो सबैले जान्नु पर्यो, यो एउटा दुईटा पशु पाल्ने व्यक्तिले पनि जान्नु पर्यो यो, र व्यवसायिक रूपमा पशुपालन गर्ने व्यक्तिहरूले पनि यो बारेमा चाहिँ जान्नु आवश्यक छ।
3: हामीले चर्चा अघि खास गरी यो बेला हुने ओसार पसार त्यसै गरी पशु कल्याणका कुराहरू तपाईँले अघि जोडी पनि हाल्नुभयो, अब त काट्ने मासु खाने त्यस्ता अभ्यासहरू पनि हुन्छन्, बधका कुराहरू छन्, बध अघि र बध पछिका सावधानीका कुराहरू पनि छन्, हामी स्वच्छ मासु उपभोग गर्न सक्यौँ भने हामी पनि स्वस्थ हुन्छौँ र व्यवसायहरू पनि मर्कानामा पर्दैनन्, किसानहरूलाई पनि फाइदा हुन्छ त भन्यौं, यो विषयलाई चाहिँ अब कसरी ध्यान पुर्याउने त, बध गर्नु अघि र बध गर्नु पछिका सावधानीका कुरा।
2: हजुर, अब यो हामीले बध गर्नु अघि र बध गरे पछाडि जुन सावधानी अप्नाउनु पर्ने यो के को लागि त भन्दा मैले फेरि अघि नै भने एउटा पशु कल्याणसँग जोडिन्छ, अर्को उपभोक्तासँग जोडिन्छ होइन। पशु बध गर्नु अगाडि हामीले पशुको निरीक्षण गर्नु पर्यो, स्वस्थ पशु छ कि छैन, हुन त उहाँबाट हिँडाएको पशु स्वस्थै छ भन्ने हिँडायो, तर बध गर्ने बेलासम्म आइपुग्दाखेरि बध गर्नुभन्दा 24 घण्टा अगाडि हामीले त्यो निरीक्षण गर्छौँ साधारणतः होइन। अब यो अभ्यासमा सबै समाज छैन, तर सरकारले त अब पशु बच्छाला र मासु जाँच ऐन 2055 लागू गर्नलाई एकदम तयार गरिसकेको छ। मंगसिर 1 गतेबाट चाहिँ काठमाडौँ भ्यालीभित्रका 21 स्थानीय त हजुरको माघ 1 गतेबाट चाहिँ बाँकी रहेको नगरपालिकाहरू र अर्को वर्ष 84 सालको साउन 1 गतेबाट सम्पूर्ण देशैभरि यो लागू हुँदैछ होइन। र पशु बध गर्नुभन्दा अगाडि हामीले पशुलाई निरीक्षण गर्नु पर्यो, स्वस्थ छ कि छैन, ठिक छ भनेदेखि बल्ल उसलाई बध गर्नको लागि हामीले छोडिदिनुपर्छ होइन। र यतिखेर हामीले हेर्ने भनेको चाहिँ अघि नै मैले भने नि पशु जाँच
3: विगतमा जे जस्ता अभ्यास गरिएको भए पनि अब चाहिँ अलि बुझ्नु पर्यो,
2: अब बुझ्नु पर्यो, अब बुझ्दै जानु पर्यो, किन आइसक्यो मंसिर 1 गते काठमाडौँ भ्यालीभित्र लागू हुँदैछ, यहाँ अब धेरै त यही बध हुन्छ, फेरि नगरपालिकामा त त्यसको 2 महिना पछाडि माघ 1 गतेबाट लागू हुँदैछ भनेपछि कसले निरीक्षण गर्छ त भन्दा फेरि यहाँ पशु चिकित्सालय मासु निरीक्षक तोकिएको हुन्छ। अब धेरै अहिले 227 जना मासु निरीक्षकहरू यति 21 स्थानीय तहमा तोकिसकेको छ होइन, मासु निरीक्षकहरूले चाहिँ पशुको निरीक्षण गर्नुहुन्छ र ठिक छ भनेपछि बल्ल त्यसलाई चाहिँ बध गर्नको लागि बधस्थल अथवा बधशालाभित्र लगिन्छ होइन। पशु बध गर्न अगाडि यो त व्यावसायिक कुरा गरेँ मैले अहिले होइन, तर अहिले तत्कालको लागि यसै यो दशैं त आइसक्यो, अब हामीले के ख्याल गर्नु पर्यो भन्दाखेरि पशुलाई अब भोलि काटिँदैछ, अष्टमीमा काटिएला, नवमीमा काटिएला, हामी के भन्छौँ भने कम्तीमा पनि 12 घण्टा अगाडिबाट चाहिँ उसलाई आहाराहरू दिनु भएन, रेस्टमा राख्नु पर्यो, उसलाई पानी दिने अथवा जीवनजलहरू केही उसलाई चाहिँ भनौँ न दिन सकिन्छ, पानी प्रशस्त मात्रामा खुवाउने, तर धेरै घाँसहरू अन्नहरू चाहिँ हामीले कम्तीमा नि 12 घण्टा अगाडि दिनु हुँदैन। यसको केही फाइदाहरू छ, जस्तो एउटा चाहिँ यसले के गर्छ त भन्दा भुँडीको जुन लादीको साइज ठुलो बनाइदिन्छ, जसले गर्दाखेरि चाहिँ हामीले मासुहरू सफा गर्ने क्रममा त्यो भनौँ न चक्कुले छेडिन सक्छ, मासुमा कन्टामिनेसन संक्रमण गर्न सक्छ, त्यसले गर्दाखेरि हामीले यस्तो बेलामा सकेसम्म 12 घण्टा चाहिँ रेस्ट गराउने, केही पनि नदिने भन्ने कुराहरू गर्छौँ होइन।
3: बुझाइ चाहिँ अर्कै छ फेरि,
2: हजुर,
3: जति सक्दो खुवायो, जति सक्दो पानी दियो,
2: हजुर,
3: धेरै मासु पर्छ कि अथवा त्यस्तो बुझाइ
2: बुझाइ, तर अब 12 घण्टामा मासुमा परिणत हुने सम्भावना एकदमै कम हुन्छ होइन। हामी त ढुवानी गर्नु अगाडि पनि खुवाउनु हुँदैन भन्छ, ढुवानीको क्रममा पनि बाटोमा केही हाराहरू खुवाउन सकिन्छ
3: भनेको बाँच्ने
2: सम्मको लागि मेन्टेनेन्सको लागि हामीले राखिदिने हो होइन, पानी प्रशस्त खुवाउने, तर बध गर्नुभन्दा कम्तीमा 12 घन्टा अगाडिबाट चाहिँ कम्प्लिटली उसलाई रेस्ट राख्नुपर्छ।
3: तर गाउँघरमा चाहिँ सामूहिक रूपमा जो काटेर खाने गरिन्छ जुन अभ्यास छ त्यहाँनिर चाहिँ पनि यस्ता कुराहरू जोडिनु पर्ने हो। हामीले बधशाला व्यवस्थित मासुको चाहिँ स्वच्छताका कुरा जोडिरहेका छौँ। यो फोहोर बध गाउँघरमा पनि अब फोहोरै हुन्छ त नभनौँ, हुन पनि सक्ला भन्ने एउटा अनुमानको आधारमा चाहिँ यसले उपभोक्ता अब त्यही उपभोग गर्ने त्यहीका किसान पनि र अन्य जोखिम चाहिँ कस्तो हुन्छ के अभ्यास त देख्नु भएको छ नि त?
2: हो एकदम एकदम, म आफै गाउँको मान्छे हो, म आफै मेरै उदाहरण दिन्छु हजुरलाई। त्योभन्दा अगाडि म पहिला अघि हजुरले बध गर्नु पूर्वको कुरा गरेँ, मैले बध गरिसके पछाडि जुन पोस्टमार्टम एक्जामिनेसनको कुरा बाँकी छ, पोस्टमार्टम एक्जामिनेसन भनेको चाहिँ अब बध गर्नको लागि ठिकठाक छ भनेर हामीले भित्र गयो, त्यो बध गरियो हो। बध गरिसके पछाडि मैले अघि भने नि सबै रोग बाहिरबाट पहिचान हुँदैन। अब बध गर्दाखेरि त तपाईँको चाहिँ भित्र गएर चाहिँ बिग्रिएको छ अङ्गहरू, कलेजो त बिग्रिएको रहेछ, मासुभित्र त तपाईँको यो तपाईँ सिस्टहरू भेटिएको छ भनेदेखि अब हामीले फेरि त्यसलाई निरीक्षण गर्नुपर्छ। त्यसलाई चाहिँ हामीले पोस्टमार्टम एक्जामिनेसन भन्छौँ। बध गरिसके पछाडि यो पनि निरीक्षकले गर्नुहुन्छ, हामीले उहाँहरूलाई तालिम दिएका हुन्छौँ कि के हेर्ने, हामीले कलेजोमा के हेर्ने, मुटुमा के हेर्ने, हामीले सबै उहाँहरूलाई ट्रेनिङ दिएका हुन्छौँ। उहाँहरूले त्यसलाई हेर्नुहुन्छ, सब ठिकठाक छ भनेदेखि चाहिँ उहाँहरूले बल्ल त्यसलाई चाहिँ अब प्रोसेसिङको लागि अगाडि बढाउनुहुन्छ होइन। यदि ठिक छैन भनेदेखि कहिलेकाहीँ के हुनसक्छ त भन्दाखेरि पुरै यो चाहिँ यो मासु नै खानु हुँदैन भनेर पुरै पशुलाई नै त्यो बध गरेको पशुलाई हटाउनु पनि सकिन्छ, अथवा होइन कलेजो चाहिँ खानु हुँदैन अरू ठिक छ भनेर कलेजो झिक्न सक्छौँ, अथवा यो दाहिने हाततिरको चाहिँ यो मासु चाहिँ खानु हुँदैन भनेर कुनै एउटा अङ्ग हटाउनु पनि सक्छ। त्यो चाहिँ त्यो निरीक्षकले गर्ने कुरा आयो। अब हजुरले भन्नुभयो गाउँघरमा जुन काटिन्छ
3: म देख्नु भएको छ भनेर
2: एकदम जस्तो अब खसी काट्यो भने हामी के गर्छौँ त भन्दा साधारणत त्यही भनौँ न प्लास्टिक अथवा चाहिँ केही बोराहरू नजिकैको भेटिन्छ त्यसलाई बिछ्याएर हामीले काट्छौँ, अथवा अलिक ठुलो राँगो काट्नु पर्यो भनेदेखि म नेवार समुदायको हाम्रो त राँगो पनि काट्छौँ हामीले। राँगो काट्दाखेरि चाहिँ सेउलाहरू बढी प्रयोग हुन्छ, अहिले पछिल्लो समय चाहिँ त्रिपालहरू पनि युज हुन्छ, त्रिपालहरू युज हुन्छ होइन। नत्र म यसो विचार गर्छु कि त्यो सेउलामा पनि कतिपय रोगका किटाणुहरू रहन सक्छ जुन चाहिँ अब डाइरेक्ट कन्टामिनेसन अब मासुसँग सम्पर्क हुन्छ र त्यो मासु हामीले उपभोग गर्छौँ, र जुन त्रिपालहरू छ प्लास्टिकहरू प्रयोग गर्छौँ बोराहरू बिछ्याउँछौँ ती सबै सफा हुनु पर्यो। त्यो बधशालामा मात्रै बध गर्ने सफा हुनु भएर होइन कि यस्तो बेलामा जुन गाउँघरमा काटिँदाखेरि हामीले सेउला प्रयोग गर्छौँ यी सबैलाई राम्रोसँगले तपाईँको सरफ पानीले सफा गरेर त्यहाँ भएका फोहोरहरू सबै हटाएर मात्रै ती प्लास्टिक त्रिपालहरू बिछ्याएर हामीले बध गर्नुपर्छ, र बध गर्दाखेरि सकेसम्म अलिकति ओसिलो ठाउँमा डाइरेक्ट घाम नपर्ने ठाउँमा होइन, कुनै छहारीमा अथवा कुनै घरको मुनि हुनसक्छ त्यस्तो ठाउँमा चाहिँ हामीले मासुहरू भाग लगायौँ भनेदेखि हामीले त्यो मासु बिग्रनबाट हामीले जोगाउन सक्छौँ।
3: यो भनेको त उपभोक्ताको स्वास्थ्यसँग जोडिने कुरा भयो, किसान आफैको पनि स्वास्थ्यसँग जोडिने कुरा भयो। आँखाले मात्रै सबै कुरा देखिन्नन्, चेक जाँच चाहिँ गरिरहनु पर्छ भन्ने कुरा तपाईँले जोडिरहनु भएको छ। कति सम्भव होला कति असम्भव,
2: सम्भव भएसम्म म त्यही भएर सबै कुरा फेरि व्यावहारिक नहुनु पनि सक्छ, सम्भव भएसम्म हामीले पहिले कुरो त हामीलाई ज्ञान हुनु पर्यो नि त के कस्तो राम्रो नराम्रो छुट्याउन सक्ने ज्ञान हुनु पर्यो, त्यस पछाडि सम्भव भएसम्म हामीले राम्रो गर्ने प्रयास गर्नु पर्यो।
3: कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठ यो कुराकानीमा हामीसँग हुनुहुन्छ। मुख्य चाड पर्वको यो बेला पशु चौपाया पशु पंक्षीको आवत जावत ढुवानी त्यसका चाहिँ मापदण्ड त्यसै गरी पशु बध गर्दै गर्दाखेरि बधशालाको अवस्था त्यसले चाहिँ मासु स्वच्छताको कुरा जाँचका कुरा हामी जोडिरहेका छौं। मासु स्वच्छ छ अथवा यो मासुको स्वच्छता आवश्यक छ, मासुबाट रोग सर्न सक्छन् भनेर तपाईँले अघि जोड्नुभयो। किसानलाई जैविक सुरक्षा पालना गर्नुपर्छ भनेर चाहिँ पालना गर्दै गर्दाखेरिका संक्रमण न्यूनीकरणका अभ्यासका कुराहरू पनि जोड्नुभयो। यो पालना गर्न सके किसानलाई फाइदा पुग्छ भनेर पनि भन्नुभयो। खास गरी म अघि सुरुवातमा अलिकति चर्चा त भएको थियो, आयात निर्यात देशभित्र मात्रै पनि हुँदैन, देश बाहिरबाट पनि हुन्छ जानेर तपाईँले नाकामा चाहिँ जाँचका कुराहरू छन् भनेर पनि भन्नुभयो। कमजोरी भयो भने देश बाहिर भित्र यो बीचमा चाहिँ कमजोरी भयो भने हुन्छ चाहिँ के, विगतमा चाहिँ हामीले कस्ता समस्या भोगेका छौँ?
2: अब पहिलो कुरो चाहिँ यसले के गर्न सक्छ त भन्दाखेरि यदि आयात निर्यातको कुरा गर्दाखेरि जस्तो आयातको कुरा गरौँ, यदि हामीले भनौँ न त्यो आयातको नियमन गर्न सकेनौँ भनेदेखि नेपालमै भएको खसी बोका अथवा कुखुराहरू त नेपाल एक हिसाबले आत्मनिर्भर भइसकेको छ, यदि हामीले आयात खुकुलो गर्यौं अथवा चाहिँ जथाभावी रूपमा आयात खसी बोकाको भयो अथवा कुखुराको भयो भनेदेखि यसले हाम्रो व्यवसायलाई असर गर्ने भयो पहिलो कुरा चाहिँ। त्यसैले यस्तो बेलामा चाहिँ हामीले सकेसम्म आन्तरिक खपतलाई नै बढी ध्यान दिनुपर्छ ताकि हाम्रै कृषकहरूले नेपाली किसानहरूले पालेको खसी बोका अथवा पशु चौपायहरूको हामीले उपभोग गर्नु पाउँ। दोस्रो कुरा भनेको चाहिँ हाम्रो त्यो खसी बोका सँगसँगै रोग पनि आउन सक्छ। मैले अघि नै भने नियममै के छ त ऐनमै भन्दाखेरि कानूनमा चाहिँ त्यो क्वारेन्टाइनको चेकपोस्टको बाटो भएर मात्रै ल्याउनुपर्छ भन्ने नियम छ, तर कतिजनाले अवैध रूपमा अन्यत्रबाट लिएर आउनुहुन्छ जसले गर्दाखेरि चाहिँ प्रशासनहरू मार्फत चाहिँ हामीले ती भेटिएका पशु चौपायहरूलाई नष्ट गर्ने पनि गरेका छौँ। विभिन्न मिडिया जफत गरेर नष्ट पनि गरिन्छ हो होइन। र नेपालमा केही रोगहरू छ अहिले पनि त्यो आयातको कारणले गर्दाखेरि हामीले त्यो रोगबाट बच्न सकेको छैन। मैले योभन्दा लगभग 7-8 महिना अगाडि एउटा अध्ययन गरेको थिएँ म पशु विभाग भएको हिसाबले। नेपालमा पिपिआर रोग त्यसरी बाख्रामा लाग्ने एउटा पिपिआर भनेको बाख्राको एउटा महामारी रोग हो जसमा चाहिँ धेरै यदि त्यो रोग फैल्यो भनेदेखि धेरै भेडा र बाख्रा मर्न सक्छ। र अन्तर्राष्ट्रिय लक्ष्य नै के छ त भन्दाखेरि सन् 2030 भनेको अबको 4 वर्षभित्रमा हामीले त्यो पिपिआर रोगलाई हामीले उन्मूलन गर्ने भन्ने हाम्रो लक्ष्य रहेको छ। र नेपालमा अहिले त्यो रोग एकदमै कम छ, फाटाफुट्टा मात्रै देखिएको छ। र दुईवटा रोग देखिएको ठाउँमा म पुगेको थिएँ र बुझ्दाखेरि दुवै एउटा ठाउँमा इन्डियाबाट त्यो अवैध रूपमा ल्याएको बाख्राबाट रहेछ। किन ल्याउनु भयो त उहाँले बाख्रा भनेर बुझ्दाखेरि चाहिँ त्यो यो प्रजननको लागि बोका ल्याउनु भयो, त्यो बोकाबाट रोग लिएर रोग आयो र गाउँघरमा त्यसले फैलाएको भेटियो। सो एकदमै यो जुन बाहिरबाट आएको आयात गरिएको अब यो अङ्ग्रेजीमा एक्सपोर्ट इम्पोर्ट भन्दा अलिकति बढी हो निर्यात गर्दा पनि हामीले यदि रोगी पशुहरू निर्यात गर्यो भनेदेखि त्यहाँ पनि रोग सर्न सक्ने भयो होइन। त्यसैले त्यो आयात गर्दाखेरि चाहिँ एकदमै महत्वपूर्ण भूमिका रहन्छ यदि हामीले अन्तर्राष्ट्रिय बोर्डरको हिसाबले कुरा गर्ने हुन्थ्यो। र आन्तरिक ओसार पसारमा पनि रोगहरू संक्रमण फैलिन सक्ने चाहिँ उच्च जोखिम रहन्छ।
3: तपाईँले पिपिआरलाई जोड्नुभयो, विगतमा 3-4 वर्ष अगाडिकै एउटा जटिल कुरा जोड्ने हो भने गाई विशेष गरी गाईमा चाहिँ लम्पी स्किन जानेर त्यो पनि हाम्रो त्यति बेला भित्रिएको थियो र अरबौं बराबरको
2: क्षति भएको थियो,
3: भोग्नु परेको थियो। यस्ता पनि उदाहरण हामीसँग छन्, सावधानी कति महत्वपूर्ण छ भन्ने कुरा चर्चा गर्दाखेरि यसरी पनि जोड्न सकिन्छ। आयात गर्दाखेरि ध्यान दिनुपर्ने कुरालाई तपाईँले त्यसरी जोड्दै गर्दाखेरि अब कुनै ठाउँमा चाहिँ ल्याइएको थियो, संक्रमण देखियो, अब त्यो किसानहरूले त्यो व्यवसाय पालन गर्नेहरूले चाहिँ ठ्याक्क कहाँनिर चाहिँ जानकारी गराउनु पर्ने हो अथवा कसरी जानकारी गराउनु पर्ने हो, त्यस्तो अभ्यास हाम्रोमा के छ?
2: त्यस्तो अब सरकारले एउटा भन्नु पशु स्वास्थ्य तथा पशु ऐनमै व्यवस्था के गरेको छ भन्दा 26 रोगको सूचना दिनुपर्ने भनेर राजपत्रमा सूचना गरेको छ।
3: त्यो भनेको पशु चौपायासँगै
2: सम्बन्धित जस्तो अहिले हजुरले लम्पीको कुरा गर्नुभयो, रेबिज, बर्ड फ्लू, हजुरको यो खोरेत होइन, अफ्रिकन स्वाइन फिभर, क्लासिकल स्वाइन फिभर भन्ने बङ्गुरका रोगहरू, यस्तै गरी जम्मा 26 रोगहरू छ। यदि किसानहरूले त्यो रोगसँग मिल्दोजुल्दो लक्षण देखिएको खण्डमा उहाँहरूले नजिकैको वडा कार्यालयमा पशु स्वास्थ्य प्राविधिकहरू हुनुहुन्छ, पशु प्राविधिकहरू हुनुहुन्छ, उहाँलाई जानकारी गराउनु पर्यो अथवा नगरपालिका अथवा गाउँपालिकामा गएर सम्पर्क गर्नु पर्यो। त्यहाँ गइसकेपछि उहाँहरूले चेक जाँच गर्नुहुन्छ र शंका लाग्यो भनेदेखि उहाँहरूले नमूना संकलन गरेर प्रयोगशालामा पठाउनुहुन्छ। यदि पुष्टि भयो भनेदेखि हाम्रो एउटा अनलाइन सूचना प्रणाली छ जसलाई हामीले पशु स्वास्थ्य राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणाली भन्छौँ, अङ्ग्रेजीमा नेशनल एनिमल हेल्थ इन्फर्मेसन सिस्टम भन्छौँ, उहाँहरूले त्यसभित्र रिपोर्टिङ गर्नुहुन्छ र हामी विभागमा त्यो रिपोर्टहरू आइपुग्छ र हामीले पनि अन्तर्राष्ट्रिय स्तरमा हामीले त्यो रिपोर्टिङ गर्नुपर्ने हुन्छ। किनभनेदेखि यो चाहिँ जस्तो इन्डियामा के रोग फैलिएको छ भनेर हामीलाई जसरी थाहा हुन्छ त्यसै गरी नेपालमा के रोग फैलिएको छ हामीले इन्डियामा, अमेरिकामा, युरोपमा सबैलाई हामीले चाहिँ जानकारी गराउनुपर्ने दायित्व रहन्छ। त्यसैले यदि किसानहरूले पालेको पशु पन्छीमा कुनै रोग को शंका लाग्यो भनेदेखि उहाँहरूले चाहिँ नजिकैको भनौँ न स्थानीय सरकार अथवा प्रदेश सरकारका सेवा प्रदायक निकायमा उहाँहरूले खबर गर्नुभयो भनेदेखि र त्यसपछि के हुन्छ त भन्दा त्यस पछाडि रोग अनुसारको हामीले चाहिँ क्रियाकलापहरू गर्छौँ। केही केही रोग हुनसक्छ त्यसलाई मार्नुपर्ने हुनसक्छ, जस्तो बर्ड फ्लू रहेछ भने हामीले त्यसलाई नष्ट गरेर राहत दिन्छौँ। यदि होइन खोप लगाउनु पर्ने छ, खोप लगाएर ठिक हुन्छ भनेदेखि खोप हामी लगाउँछौँ। यदि होइन यो त यसको खोप पनि छैन, जस्तो अफ्रिकन स्वाइन फ्लूहरूको खोपै छैन, यदि खोप नभएको रोग रहेछ भनेदेखि हामीले चाहिँ त्यतिखेर पशु पन्छीको ओसार पसारा रोक लगाउँछौँ। हामीले चाहिँ उहाँ त्यो ती पशुहरूलाई आइसोलेट गरेर रोग ठिक नहुन्जेलसम्मको लागि उहाँहरूलाई हामीले चाहिँ निगरानीमा राख्छौँ।
3: यहाँनिर मैले एउटा सन्दर्भ जोड्न खोजे, पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठ आजको कुराकानीमा हामीसँग हुनुहुन्छ। गएको भदौ दशमा भोटेको सीमा चाहिँ बाढ़ी गयो, त्यसपछि अहिले असोजको 9, 10 र 11 पनि ठूलो वर्षाका कारण चाहिँ बाढ़ी यो विभिन्न ठाउँमा चाहिँ क्षति भयो। खास गरी भोटेकोसी बाढ़ीको सन्दर्भलाई हेर्ने हो भने त्यहाँनिर चाहिँ पशु चौपाया पशु पंक्षी धेरै मरे नै भनेर बुझौं, त्यो तथ्य तथ्याङ्कहरू आउला, पछिल्लो विवरणहरू पनि संकलन भइरहेको होला। लगत्तै पशु सेवा विभागबाट चिकित्सकहरू पशु चिकित्सकहरूको टोली पनि प्रभावित क्षेत्र नुवाकोट रसुवा लगायत धादिङमा चाहिँ खटिएको पनि थियो। अब त्यस्ता ठाउँमा अब अहिलेको अवस्थालाई हेर्ने हो भने थप जोखिम रोगहरू संक्रमणहरू त्यस्तो छ कि छैन, के पाउनु भएको छ? सानो चर्चा मैले यहाँनिर गर्न खोजेको।
2: ठिक छ, एकदम म आफै पनि म संयोजक थिएँ रसुवा जिल्लाको लागि, किनभने बढी प्रभावित क्षेत्र भनेको रसुवा र नुवाकोट नै थियो। म लगायत हामी 3-4 जनाको टिम चाहिँ हामीलाई रसुवा खटाएको थियो। म यो बीचमा 2 चोटि रसुवा नै पुगेँ, 11 गते नै पुगेँ, 10 गते बाढी गइसके पछाडि होइन।
3: तपाईँहरूले खास ठूलो समन्वय गर्न सक्नु भएन, अवस्था भयावह थियो,
2: किनभने मानिससँग
3: कुराकानीमा पनि भन्नुभएको थियो नुवाकोट खटिनु भएको डाक्टर साहबले चाहिँ। अहिले चाहिँ के छ भन्न खोजेको?
2: अहिले चाहिँ अब जो रोगको जोखिम अझै पनि रहन्छ, किनभनेदेखि हामी 1 महिना त भइसक्यो, त्यही पनि रोगको जोखिम रहन्छ। खास गरी यस्तो बेलामा विभिन्न प्रकारको रोगहरू फैलिन सक्छ, जस्तो एउटा एन्थ्राक्स पड्के भन्छौँ गाउँघरमा, यसलाई चाहिँ बान परेको पनि भन्छ। 81 पशुहरू मर्ने होइन, आज बिहान भर्खर मलाई सुर्खेतबाट एउटा रिपोर्ट आएको छ एन्थ्राक्स रोग फैल्यो भनेर होइन। यस्ता खालका रोगहरू चाहिँ माटोभित्र रहन्छन् क्या, यी किटाणुहरू चाहिँ जब अब पहिरो जान्छ फ्लड आउँछ अनि ती किटाणुहरू माटोमा बसेका किटाणुहरू चाहिँ बाहिर एक्सपोज हुन्छ, जसले गर्दाखेरि अब पशुहरू त्यो ठाउँमा चर्न गयो भने उनीहरूले संक्रमण पाउँछ। अर्को एउटा चाहिँ तपाईँको यो चरचरे भन्ने रोग छ, यसको किटाणु पनि तपाईँको यो माटोभित्र बस्छ। यसमा चरचरेमा चाहिँ के हुन्छ भन्दा मासुहरू पाक्ने, यो खास गरी फिलाको काँधको जहाँ बढी मासु छ
3: भनेको
2: पशु चौपाएको काँधमा फिलाहरू पाक्ने, खस्ने मासुहरू गलेर घाउ हुने मर्ने, त्यस्तो रोग लाग्न सक्छ। अब अहिले चाहिँ यो भनौँ लामखुट्टे झिङ्गाको कारण अहिले दुर्गन्ध फैलिन्छ, त्यसबाट पनि केही रोगहरू फैलिन सक्छ, जस्तो लम्पी स्किन डिजिज चाहिँ लामखुट्टे झिङ्गाहरूको कारणले गर्दा पनि थप संक्रमण अथवा फैलिन सक्छ।
3: विदुरमा लक्षण देखिएको भनेर
2: हामीले त्यसपछि तत्कालै खोप पठायौं। त्यसै गरी हजुरको रेबिजको रोगको पनि जोखिम बढ्न सक्छ, किन भन्दाखेरि कुकुरहरू भागे, घर छैन, जहाँ समुदाय उहाँ बस्थ्यो, जसले खाना दिन्थ्यो, ती कुकुरहरू केही त बगाए पनि केही भागेर बाँचेका छन्, उनीहरूको घर छैन, र यस्तो बेलामा जङ्गली जनावरहरूसँग स्यालहरूसँग उनीहरूको कन्ट्याक्ट बढी हुन सक्छ, जसले गर्दाखेरि र एउटा ठाउँको कुकुर अर्को ठाउँमा गएको छ त्यहाँ झगडा पर्न सक्छ र संक्रमित रोग कुकुर रहेछ भनेदेखि रोगहरू फैलिन सक्छ, खोरेत रोग फैलिन सक्छ, पिपिआर अहिले मैले भने त्यस्ता रोगहरू फैलिन सक्ने जोखिम चाहिँ रहन्छ। त्यसैले हामी सतर्कै छौँ, हामीले चाहिँ सबै ठाउँहरूमा खोपहरू माग अनुसार पुर्याइ पनि रहेका छौँ र हामीसँग अझै आवश्यक पर्यो भने स्टक पनि छ, हामीसँग माग गर्नुभयो भने ती खोपहरू पनि हामीले उपलब्ध गराएर थप संक्रमण हुन नदिनको बाटो हामी बचाउन सक्छौँ।
3: हो, तपाईँले भइरहेका गतिविधि जोड्नुभयो, खास गरी बाढ़ी प्रभावित क्षेत्रमा त्यति धेरै दशैं लगायत चाडपर्वको रौनक यति बेला नहुन पनि सक्छ, तर सावधानी अपनाउनु पर्ने कुराहरू धेरै छन्। मौसम फेरिँदैछ, हामी मनसुन सकिएर अब हिउँदियामतर्फ पनि प्रवेश गर्दैछौँ, चिसो बिस्तारै बढ्दै जाला, यो बेला आफूले पालिरहेको पशु चौपाया त्यसलाई चाहिँ हुन सक्ने संक्रमण जोगाउनलाई खास गरी कार्यक्रमको यो अन्तिममा किसानहरूलाई तपाईँको सल्लाह के छ? अब थप गर्नुपर्ने त्यस्ता कुराहरू छन् कि छैनन्?
2: पक्कै पनि यो सिजन परिवर्तन भइसके पछाडि रोगहरूको पनि संक्रमण फैलिन सक्छ भिन्दै प्रकारको, त्यसरी व्यवस्थापनमा पनि उहाँहरूले ख्याल गर्नुपर्छ। त्यसरी आहारा जस्तो जति अहिले आहाराको उपलब्धता छ अहिले बर्खा सिजनमा, त्यति हिउँद सिजनमा हुँदैन, त्यसैले हामीले आहाराको जोहो पनि गर्नुपर्छ। अहिले भनौँ न उम्रिएका अथवा अहिले भएका घाँसहरूलाई हामीले चाहिँ हे बनाएर साइलेज बनाएर पनि हामीले हिउँदको समयमा खुवाउन अब सक्छौँ। सो त्यो कुरामा उहाँहरूले एउटा ध्यान दिनु पर्यो। अर्को भनेको चाहिँ नेपाल सरकारबाट विभिन्न प्रकारका पशु पन्छीमा लाग्ने रोगहरूका निशुल्क खोप अभियानहरू सञ्चालन गरिरहेको छ, जस्तो अहिले धेरै खास गरी कोसीमा लुम्बिनीमा यो अहिले सञ्चालनमा छ कि खोरेत रोग नियन्त्रण कार्यक्रम अन्तर्गत खोरेत रोगको निशुल्क खोप कार्यक्रमहरू सञ्चालन भइरहेको छ। हजुरहरूले चाहिँ त्यो खोप कार्यक्रम अभियानमा संलग्न हुनु पर्यो, सम्पर्क गर्नु पर्यो। त्यसै गरी पीपीआर रोग विरुद्धको खोप लगाउनुपर्छ। अब हामी छिट्टै नै मङ्सिर पुस्तिर र अर्को लम्प स्किन रोग विरुद्धको खोप पनि हामी त्यस्तै पुस माघतिर लगाउनुपर्छ। त्यसैले रोगहरू लाग्नबाट बचाउनको लागि यहाँहरूले खोप अभियानमा सरिक हुनु पर्यो। अर्को आहार व्यवस्थापनमा हजुरहरूले व्यवस्थापन गर्दै जानु पर्यो र अब चिसो मौसममा रोगहरू जस्तो निमोनिया जस्ता रोगहरू लाग्न सक्ने सम्भावना रहन्छ, कुखुरामा एसआइटिस भन्ने रोगहरू लाग्न सक्ने सम्भावना रहन्छ र अब त्यो सबै रोगको एउटै एकै तरिकाबाट हामीले व्यवस्थापन गर्न त सक्दैनौँ, रोग अनुसार फरक फरक छ। तर बढी जसो चिसो लाग्ने निमोनिया हुन सक्ने भएको हुँदाखेरि खास गरी भर्खरै जन्मिएका साना पाठापाठी बाछा बाछीलाई चाहिँ अलिक न्यानो राखेर त्यही अनुसार व्यवस्थापन गर्नु चाहिँ म सल्लाह दिन्छु।
1: उहाँ हुनुहुन्थ्यो पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठ। कार्यक्रमको अन्त्यमा एउटा कृषि सम्बन्धी खबर। नेपाल कृषि अनुसन्धान परिषद नार्क र बिग एग्रो कम्पनी बीच जिंक गहुँ एक नामक पोषणयुक्त गहुँको व्यावसायिक उत्पादन र बजारीकरणका लागि गएको सोमबार सम्झौता भएको छ। यो सम्झौता अनुसार बिग एग्रोले जिंक र आइरनयुक्त स्वदेशी आटा बजारमा ल्याउनेछ। नेपालमै अनुसन्धान भएर खोजिएको नयाँ जातको गहुँलाई व्यावसायिक रूपमा उत्पादन र बजारीकरण गरिने भएको हो। नार्कले विकास गरेको पोषणयुक्त जिंक गहुँ एक जातको गहुँलाई व्यावसायिक रूपमा उत्पादन गरी बजारसम्म लैजाने गरी बिग एग्रोसँग सम्झौता भएको हो। नार्कका कार्यकारी निर्देशक डाक्टर श्रीमत श्रेष्ठले अनुसन्धानदेखि उपभोक्तासम्म भन्ने अवधारणालाई व्यवहारमा लागू गर्ने प्रयास भएको बताउनु भएको छ। राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमका अनुसार बायो फोर्टिफाइड जिंक गहुँ एक उत्कृष्ट वैज्ञानिक उपलब्धि हो। नार्क र बिग एग्रोबीचको सम्झौता अनुसार नार्कले आवश्यक प्राविधिक ज्ञान, बिउ तथा उत्पादन प्रविधि सम्बन्धी परामर्श र प्राविधिक सहजीकरण गर्नेछ। बिग एग्रो उद्योगले गहुँ उत्पादन, गुणस्तरीय आटा उत्पादन, प्याकेजिङ तथा बजार व्यवस्थापन मार्फत उत्पादनलाई सिधै उपभोक्तामाझ पुर्याउनेछ। हामी कार्यक्रमको अन्तिममा आइपुगेका छौं। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 देखि 6 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मदन पौड्याल पनि विदा हुन्छु। नमस्कार।

0: सुन त मेरो कपडा प्याकिङ गर्देऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
1: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
5: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
6: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
5: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
6: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
4: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
7: 0142-3888, 98-0012-3588।

0: यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि। लकी ड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 एसएमएस गरौ। शर्तहरू लागू हुनेछन्।
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
3: राष्ट्रको शान किसान।
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान शुरू। मतदान गर्न एकजनालाई झण्डै आधा घण्टा समय लाग्ने। दशैंको लागि गाड़ीको अग्रिम टिकट बुकिङ खुला। बिहानैदेखि बस पार्कमा चहल पहल। यात्रुको सुरक्षामा विशेष निगरानी। म्याग्दीका 6 वटै पालिका विपद संकटग्रस्त क्षेत्र घोषित। बेनी जोमसम कोर्ला सड़क अन्तर्गत पोखरी बगर पुल 11 दिनपछि सञ्चालन। मौसममा भोलिदेखि सुधार हुने। साउदी विमानस्थलमा हुथी आक्रमणको जोखिम पछि भारतीय दूतावासको सतर्कता। एयर इण्डियाद्वारा रियादका लागि भोलिसम्मका उडान रद्द। र एन्फा अध्यक्ष र महासचिव सीआईबीको फरार सूचीमा। नेपाल खबरमा अब पूरा खबर। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुरू भएको छ। आज बिहान 7 बजेदेखि मतदान शुरू हुने भनिए पनि 1 घण्टा ढिला गरी शुरू भएको हो। कास्कीका 81 वर्षीय शोभाचन्द्र बरालले मत हालेर मतदानको शुरूआत गरेको निर्वाचन समितिले जनाएको छ। एकजना प्रतिनिधिले 23 वटा मतपत्रमा मतदान गर्नुपर्नेछ। मतदान गर्न एकजनालाई झण्डै आधा घण्टा समय लाग्ने अनुमान छ। कांग्रेसका 7,317 जना प्रतिनिधिले मतदान गर्नेछन्। मतदानका लागि खुला मंच, राष्ट्रिय सभा गृह र प्रज्ञा भवन गरी 3 वटा केन्द्र तोकिएको छ। कांग्रेसको नयाँ नेतृत्वका लागि सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गे उम्मेद्वार छन्। निर्वाचन समितिले मतदान सकिएपछि मतगणना शुरू गर्ने जनाएको छ। मतगणना पार्टी कार्यालय सानेपामा गर्ने तयारी छ। 2-3 दिनसम्म मतगणना सम्पन्न गर्ने लक्ष्य रहेको कांग्रेसको निर्वाचन समितिले जनाएको छ। दशैं मनाउन घर जाने यात्रुका लागि आजदेखि सार्वजनिक यातायातको टिकट बुकिङ खुल्ला भएको छ। अग्रिम टिकट बुकिङ खुलेसँगै काठमाडौँ उपत्यका बस पार्कमा घर फर्किने यात्रुको चहल पहल बढ़न थालेको छ। टिकट लिन यात्रुहरू आज बिहानैदेखि बस पार्क पुग्न थालेका छन् भने केही यात्रु त रातिदेखि नै लाइनमा बसेका छन्। ट्राफिक प्रहरीले काठमाडौँ उपत्यका विभिन्न 15 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ। लामो तथा मध्यम दूरीका गाड़ीका लागि यात्रुको चाप अनुसार रिजर्भमा सञ्चालन गर्न पर्सि आइतबार घटस्थापनादेखि पूर्णिमासम्म रूट पर्मिट समेत खुला गरेको छ। यस्तै नारायणगढ़ मुगलिन सड़क खण्डमा घटस्थापनादेखि ठूला अत्यावश्यक वस्तु बोकेका बाहेक अरू मालवाहक गाड़ी चलाउन रोक लगाएको छ। सरकारले म्याग्दीका 6 वटै पालिकालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। म्याग्दीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी बेनी नगरपालिका सहित अन्नपूर्ण, रघुगंगा, मंगला, मालिका र धौलागिरी गाउँपालिकालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको जानकारी दिनुभएको छ। मन्त्री पुनका अनुसार गण्डकी प्रदेशका म्याग्दी, गोर्खा, मनाङ, बागलुङ, पर्वत र नवलपरासी, बर्दघाट, सुस्ता, पूर्वका विभिन्न पालिका तथा वडा समेत गरी 20 वटा तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको हो। असोज 8 देखि 11 गतेसम्मको निरन्तरको वर्षापछि आएको बाढ़ी पहिरोले म्याग्दीमा 7 जनाको ज्यान जानका साथै 2 जना अझै बेपत्ता भएका छन्। यस्तै म्याग्दीको बेनी जोमसम कोर्ला सड़क अन्तर्गत काली गण्डकी नदीको बाढ़ीले बगाएको पोखरे बगर पुलको पहुँच मार्ग 11 दिनपछि जोड़िएको छ। पहुँच मार्ग जोड़िएसँगै हिजो बेलुकादेखि परीक्षणका रूपमा अत्यावश्यक हलुका गाड़ी सञ्चालनमा आएका छन्। आज कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै हिमाली तथा पहाड़ी केही ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मध्य प्रदेश सहित कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्यतया बदली हुने तथा अरू तराई क्षेत्रमा आंशिक बदली हुने अनुमान छ। मध्य प्रदेश सहित कोशी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँ तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशका पहाड़ी क्षेत्रमा आज वर्षाको सम्भावना रहे पनि भोलिदेखि ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदको भनाई छ। भोलिदेखि मौसम क्रमशः सुधार हुँदै जाने अनुमान छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ। रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। अब थप खबरहरू। काठमाण्डुको बुढालीलकण्ठबाट 21 किलो सुन बरामद भएको छ। काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हिजो ठूलो परिमाणमा सुन बरामद गरेको हो। प्रहरीले केही व्यक्तिलाई पक्राउ पनि गरेको छ। बरामद सुनमध्ये 11 किलो तयारी अवस्थामा रहेको र 10 किलो प्रशोधन गर्ने गरी राखेको अवस्थामा भेटेको प्रहरीको भनाइ छ। त्रिभुवन विश्वविद्यालय त्रिवीले आउँदो आर्थिक वर्ष 83-84 लागि चालू आर्थिक वर्षको तुलनामा 9.77% बजेट विनियोजन गरेको छ। त्रिवीले 30,87,11,00,000 मध्ये खर्चतर्फ 86.14% र पूँजीगत खर्चतर्फ 13.86% रकम छुट्याएको हो। प्रस्तावित कुल बजेट मध्ये 15,24,27,00,000 रूपियाँ आन्तरिक स्रोतबाट र 15,62,84,00,000 रूपियाँ नेपाल सरकारबाट बिहोर्ने अनुमान छ। चालू आर्थिक वर्षमा सरकारले त्रिवीलाई 7,31,06,00,000 रूपियाँ भन्दा बढ़ी अनुदान उपलब्ध गराएको छ। यो अघिल्लो वर्षको तुलनामा 4,80,00,000 रूपियाँ कम हो। अब विदेशको खबर। साउदी अरबका विमानस्थलमा हुती विद्रोहीको आक्रमण भइरहेको भन्दै भारतले त्यहाँ रहेका आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। रियादमा रहेको भारतीय दूतावासले सूचना निकालेर आवश्यक परे घरभित्रै बस्न र स्थानीय अधिकारीहरूले जारी गरेका निर्देशन पालना गर्न आग्रह गरेको बीबीसी हिन्दीले जनाएको छ। दूतावासले पछिल्लो घटनाक्रमसँग सम्बन्धित भिडियो तथा समाचार सामाजिक सञ्जालमा प्रसारण वा फेरि पोस्ट नगर्न पनि भारतीय नागरिकहरूलाई सचेत गराएको छ। दूतावासका अनुसार रियादको भारतीय दूतावास, जेद्दामा रहेका वाणिज्य दूतावास तथा भिसा सेवा प्रदाय कम्पनी मार्फत दिइने सेवा सामान्य रूपमा सञ्चालन भइरहेका छन्। यस्तै एयर इण्डियाले साउदी अरबको रियादका लागि आफ्ना सबै उडान भोलिसम्मका लागि रद्द गरेको जनाएको छ। अब खेल खबर। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले खेल मिलेमत्व तथा ठगी सम्बन्धी कसुरमा अनुसन्धान पूरा गर्दै अखिल नेपाल फुटबल संघ एन्फाका निलम्बित अध्यक्ष पंकज विक्रम नेमुवाङ सहित 4 जना विरूद्ध मुद्दा चलाउन सिफारिश गरेको छ। सिफारिशसँगै अध्यक्ष नेमुवाङ र महासचिव किरण राई फरारको सूचीमा परेका छन्। सीआईबीले एन्फाका अध्यक्ष नेमुवाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल संजीव पाण्डेलाई प्रतिवादी बनाएर मुद्दा अघि बढ़ाउन सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान शुरू। मतदान गर्न एकजनालाई झण्डै आधा घण्टा समय लाग्ने। दशैंको लागि गाड़ीको अग्रिम टिकट बुकिङ खुल्ला। बिहानदेखि बस पार्कमा यात्रुको चहल पहल, सुरक्षामा विशेष निगरानी। म्याग्दीका 6 पालिका विपद संकटग्रस्त क्षेत्र घोषित। बेनी जोमसम कोर्ला सड़क अन्तर्गत पोखरे बगर पुल 11 दिनपछि सञ्चालन। भोलिदेखि मौसममा क्रमिक सुधार हुने। साउदी विमानस्थलमा हुती आक्रमणको जोखिमपछि भारतीय दूतावासको सतर्कता। एयर इण्डियाद्वारा रियादका लागि भोलिसम्मका उडान रद्द। र एन्फा अध्यक्ष र महासचिव सीआईबीको फरार सूचीमा।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: रु 3 करोड़ सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: उपहार छ। यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि। लकी ड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 मा एसएमएस गरौ।
1: स्मार्ट अपग्रेड घरमा लकी सरप्राइज चाडमा
0: शर्तहरू लागू हुनेछन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन। साली नदीको सिर,
2: मणि चूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भीडभाडबाट टाढा,
2: शहरबाट नजिकै।
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946 र 9841954181। वेबसाइट झुले.com.np।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। ललितपुरको पाटनमा घटस्थापनादेखि अष्ट मातृका नाश शुरू हुँदैछ। यसलाई ग प्याख पनि भनिन्छ। असोज शुक्ल प्रतिपदा घटस्थापनाका दिन पाटनको नक भैल परिसरमा विधिवत पूजा सम्पन्न गरेपछि यो नाश शुरू हुने गर्छ। त्यसपछि बाजागाजा सहित नाग बहालपटको हुँदै मंगल बजार पुगेका देवगणलाई तलेजु पुजारी राजोपाध्याय ब्राह्मण देव ब्राह्मणले पूजा गरी मूल चोकमा प्रवेश गराइन्छ र देवगणद्वारा नाच देखाइन्छ। नाच फूलपाती र विजयादशमीका दिन दिउँसो मंगल बजारको मूल चोकमा देखाइन्छ भने अन्तिम दिन अर्थात असोज शुक्ल एकादशीका दिन बेलुका नखबहिलको डबलीमा विशेष नाच देखाएर देवगणले मुकुण्ड निकालेपछि यो नाच समापन हुन्छ। श्रीनिवास मल्लको पालामा शुरू भएको यो नाच 350 वर्ष अघिदेखि चल्दै आएको हो। प्रहरीले 3,38,00,000 रूपियाँ भन्दा बढ़ीको अनलाइन सट्टेबाजी तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका घर भई काठमाडौँ महानगरपालिका 32 बस्ने विक्की कुमार महतो रहेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। परिसरबाट खटेको प्रहरी टोलीले महतोलाई माइतीघरबाट पक्राउ गरेको हो। आरोपित महतोलाई अभौतिक मुद्रा तथा सट्टेबाजी सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट 5 दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। र त्रिपुरेश्वरको नेपाल आँखा अस्पतालले कैदीबन्दी ज्येष्ठ नागरिक र विद्यार्थीको आँखा परीक्षण गरेको छ। विश्व दृष्टि दिवस 2026 अवसरमा अस्पतालले हिजो ललितपुरको नक्खु कारागार, सुकेधाराको एजिङ केयर सेन्टर र गोकर्णेश्वरको चामुण्डा माध्यमिक विद्यालयका विद्यार्थी गरी कुल 2,823 जनाको आँखा परीक्षण गरेको हो। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। दशैंको लागि गाड़ीको अग्रिम टिकट बुकिङ खुल्ला। बिहानैदेखि बस पार्कमा चहल पहल। घटस्थापनादेखि ललितपुरको पाटनमा अष्ट मातृ नाच शुरू हुँदै 350 वर्ष पुरानो परम्परा। र 3,38,00,000 रूपियाँ भन्दा बढ़ीको अनलाइन सट्टेबाजी तथा क्रिप्टो कारोबारमा संलग्न एकजना पक्राउ। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्नु।
4: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
5: नेपाल बैंकले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा।
3: नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्नु।

0: काम गर्नको लागि लघु उद्यम कर्जा,
1: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर दितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
0: सरल प्रक्रिया, सुलभ ब्याज दर,
1: देशभर रहेका नेपाल बैंक लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो।
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: हामीलाई पनि यस्तो हेर न हो
1: आफ्नो अनुहार ऐनामा हेरेर आइज
0: आफ्नो रूपको यत्रो घमण्ड।

भइदिएको भए भविष्य देख्ने आँखा मसँग भइदिएको भए सायद तिम्रो र मेरो भेट फेरि पनि हुने थियो। हुँदैन थियो बिछोड, मलाई माफ गर। चाहेर पनि तिमीदेखि धेरै टाढा हुँदैछु। भएछ भने म तिम्रै हुनेछु।

खुसीराम भएको आज तिमीलाई देखेको यो मन पनि थाम्दैन त छिरिङ्ग भइसक्यो हो भने तिमी राम्री छौ भनेर त्यहाँ बादामी साधु सन्तलसँग कुरा गरेर तिमी राम्री छौ भन्ने मात्रै कुरा गरेर छुन न

0: with YouTube Music Premium, listen to ad-free songs anywhere. Try 1 month free of charge.
1: त्यो ठाउँ गइस भने दुःखमा त पाउँछस् तैँले, त्यो ठाउँ गइस भने तैँले आमा बाबा नपाउनुस्, यो घरमा फर्केर आउन पाउनुस्, जे चुकै गर्नुस्।

हामीले प्रस्तुत गरेको यो कथा हामीले भोगेको होइन, तर यस गीतका प्रस्तुतकर्ता रवि घायलले भोगेको र सुनाएको कथा हो। भविष्यको सुनिश्चितताको खोजीमा विकसित देशमा लाखौं खर्च गरेर वर्तमानलाई नै अनिश्चित बनाउँदै अवैधानिक बाटोबाट परदेशिनीहरूप्रति समर्पित यो कथा मात्र होइन, हाम्रो समाजको तीतो यथार्थ पनि हो। साथै यसरी तल्लो बाटो हुँदै अमेरिका प्रवेश गर्ने युवा जमातलाई त्यसो नगर्न, तल्लो बाटोबाट विदेशी न खोज्नेहरूलाई जागरूक बनाउन प्रवाह गरिएको सन्देश समेत हो। दलालले अमेजन, पानामा लगायतका जंगलमा अलपत्र पारेको, सामुद्रिक तथा अन्य डाँकुहरूबाट लुटिएको, अनेक पीड़ा र मैलौ हिँडाईका कारण बीचैमा ज्यान गुमाउनु परेको, बल्ल बल्ल अमेरिका पुगेपछि पनि रोजगारीको अभावमा भोकै बस्नु परेको, शरणार्थी जीवन बिताउनु परेको तथा जेल सजाय समेत भोग्नु परेको जस्ता धेरै समाचारहरूमा सुनिएको, पढिएको तर प्रत्यक्ष नभोगिएको यो कथालाई हामीले गीति कथामा देखाउने कोशिश गरेका छौं, र यस्ता कथाहरू फेरि फेरि नदोहोरिउन् भन्ने कामना पनि गर्दछौ। अन्त्यमा तल्लो बाटो अमेरिका पुग्न गरिने खर्च र मेहनतले आफ्नै देशमै भविष्य खोजौं भन्ने आग्रह गर्दछौ। धन्यवाद।

0: अध्यक्ष तथा उपाध्यक्ष र विभिन्न तहका जनप्रतिनिधिको सहभागिता रहनेछ। स्थानीय तहका अधिवेशन सम्पन्न भएपछि प्रदेश स्तरीय भेला आयोजना गर्ने निर्णय समेत बैठकले गरेको छ। यस्तै बैठकमा वरिष्ठ नेतामा मनोनित पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पद तथा गोपनीयताको शपथ भएको थियो।
1: दशैंमा घर जानेहरूका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुल्ला भएको छ। यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदूर बीच यही असोज 20 गते बसेको बैठकले आजदेखि बुकिङ खुल्ला गर्ने निर्णय गरेको थियो। सोही अनुसार टिकट बुकिङ खुलेपछि गैरातीदेखि नै नयाँ बस पार्कको टिकट काउन्टर अगाडि घुइँचो लागेको छ। नयाँ बस पार्क संचालन गर्दै आएको लोसे बहुद्देश्य प्रालीका महाप्रबन्धक पंकज मल्लका अनुसार सुदूरपश्चिमका जिल्लाहरूका यात्रुहरू गई राती 9 बजेदेखि नै टिकट काउन्टर अगाडि लाइन लागेका थिए। दशैंको टिकट बुकिङका लागि लोसे बहुउद्देश्य प्रालीले नयाँ बस पार्कको क्षेत्रमा 15 वटा काउन्टर थप गरेको र आवश्यक सुरक्षा प्रबन्ध मिलाएको जनाएको छ।
0: रसुवाको उत्तरगया गाउँपालिका पैरेवेशीबाट नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका 5 स्थित शान्ति बजार जोड्ने गरी ट्विन संचालनमा ल्याइएको छ। गत भदौ 10 गतेको भोटेको सिबाडीका कारण सड़क सञ्जाल अवरूद्ध भएको 44 दिनपछि ट्विन हिजोबाट संचालनमा ल्याइएको हो। बाढ़ीले आवागमन ठप्प भएपछि उत्तरगया 1, 2 र 3 का बासिन्दा यातायातको पहुँचबाट वञ्चित भएका थिए। ट्विन संचालनमा आएसँगै स्थानीयको दैनिक आवत जावत र खाद्यान्न ढुवानीमा केही सहजता थपिएको छ। स्थानीय समाजसेवी तिलकृष्ण श्रेष्ठका अनुसार ट्विनलाई दुवैतर्फबाट सुरक्षित रूपमा तान्न र यात्रुलाई सहयोग गर्न नेपाल रेडक्रस सोसाइटीका 2-2 जना कर्मचारी तथा स्वयंसेवकको पनि व्यवस्था गरिएको छ। यो वैकल्पिक व्यवस्थाले सड़क पुनर्निर्माण नभएसम्मका लागि स्थानीयलाई ठूलो राहत पुग्ने विश्वास लिइएको छ। यसैबीच रसुवा नुवाकोट सीमास्थित फलाखु खोलाको बेत्रावतीमा एक ब्रिज जडान गर्ने कार्य धमाधम भइरहेको छ। रसुवा नुवाकोट सीमास्थित बेत्रावतीमा निर्माण भइरहेको बेली ब्रिज पुलको लम्बाई 73.97 मिटर र चौडाई 5 मिटर रहने नेपाली सेनाले जनाएको छ। यही असोज 27 देखि 28 गतिसम्म सम्पन्न गरी सवारी साधन सञ्चालनमा ल्याउने लक्ष्य राखिएको सेनाको भनाई छ।
1: भारी वर्षा र हिमपातपछि असोज 11 गतेदेखि बेनी जुमसम कोरोला सड़क पूर्ण रूपमा अवरूद्ध हुँदा कोरोला नाकाबाट नेपाल भित्रिएका चिनिया फलफूल जन्य मालवस्तु गन्तव्यतर्फ लैजान कठिनाई भइरहेको छ। आयात भएका चिनिया फलफूल जन्य वस्तु लामो समयसम्म कन्टेनरभित्र गुम्सिएर रहँदा सर्ने र बिग्रिने जोखिम बढ़ेको छ। मुस्ताङको जुमसममा हिजो एक कन्टेनरमा ढुवानी गरिएको ड्रागन फ्रूट स्थानीयलाई वितरण गरिएको थियो। करिब 24,50,000 मूल्य बराबरको ड्रागन फ्रूट समयमै गन्तव्यमा पुर्याउन नसकेपछि मुस्ताङको जोमसममा स्थानीयलाई वितरण गरिएको कम्पनीका प्रतिनिधि सुभाष सुनवारले जानकारी दिनुभयो। यससँगै ड्रागनको मूल्य, कन्टेनर भाड़ा र भन्सार राजस्व गरी अनुमानित 30 लाख रूपियाँको फलफूल क्षति भएको छ। कोरला नाकाबाट 11 दिनको अवधिमा 543 टन फलफूल आयात भएको छ। कोरलास्थित लोमान्थङ 4 नेचुङ स्थित क्वारेन्टाइन कार्यालयका अनुसार भारी वर्षा र हिमपातपछि कोरला नाकाबाट उक्त परिमाणमा चिनिया फलफूल भित्रिएको हो। क्वारेन्टाइन कार्यालयका प्राविधिक सहायक वन्दना घरती मगरका अनुसार पछिल्लो 11 दिनमा कोरला नाका हुँदै स्याउ 87.3 सय टन, आँप 16.1 सय टन र ड्रागन फ्रूट 8.316 टन चिनिया फलफूल नेपाल भित्रिएको हो।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छन्। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com बाट पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार सरकारले उखु किसानलाई 1,50,00,000,000 अनुदान प्रदान गर्ने भएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उखु उत्पादक किसानलाई प्रोत्साहन स्वरूप उपलब्ध गराइने अनुदान सम्बन्धी कार्यविधि हिजो स्वीकृत गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। अनुदान रकम बर्दिया रौतहट कैलाली कञ्चनपुरका किसानलाई वितरण गरिने मन्त्रालयले जनाएको छ। सरकारले वार्षिक रूपमा उखु किसानलाई अनुदान स्वरूप प्रति क्विन्टल 70 रूपियाँ प्रदान गर्दै आएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशले इरानसँग सकारात्मक दिशामा वार्तालाई अगाडि बढ़ाइरहेको बताउनु भएको छ। यद्यपि अमेरिकामा नोभेम्बर 3 हुने मध्यावधि निर्वाचन अघि इरानमाथि कुनै पनि आक्रमण नगरिने उहाँको भनाई छ। इरानसँगको वार्ता सकारात्मक दिशामा अगाडि बढ़िरहेको बारे आफ्नो सामाजिक सञ्जाल सोशल ट्रुथमा ट्रम्पले इरानमाथिको नाकाबन्दी पूर्ण रूपमा लागू रहने दावी गर्नुभएको छ। होर्मुज जलमार्गबाट कृत्रिमानी परिमाणमा तेल ओसारपसार भइरहेको र बुधबार राति त्यहाँबाट 2,20,00,000 ब्यारेल तेल ओसारपसार भएको ट्रम्पको दावी छ। मध्ये 1 ब्यारेल तेल पनि इरानतिरबाट नआएको र नगएको ट्रम्पले बताउनु भएको छ। अमेरिकाले इजरायलसँग मिलेर यस वर्ष फेब्रुअरी 28 अपरेशन फेरी अन्तर्गत इरानमाथि आक्रमण गरेको थियो। यसैबीच हुथी विद्रोही समूहले साउदी अरबका विमानस्थलहरूमा आक्रमण गरिरहेको भन्दै भारतले त्यहाँ रहेका आफ्ना नागरिकलाई सतर्क रहन र आवश्यकता अनुसार घरभित्रै बस्न एडभाइजरी जारी गरेको छ। रियाद स्थित भारतीय दूतावासले जारी गरेको सूचनामा घरभित्रै बस्न र स्थानीय अधिकारीहरूले जारी गरेका निर्देशनहरूको पालना गर्न आग्रह गरिएको छ। यसअघि एयर इण्डियाले साउदी अरबको रियादका लागि आफ्ना सबै उडान अक्टोबर 10 रद्द गरेको थियो।
1: र अब खेल समाचार। आईसीसी विश्वकप लीग टू अन्तर्गत ओमानमा घरेलु टोली सहित नेपाल र क्यानाडा सम्मिलित त्रिकोणात्मक सिरिज शुरू भएको छ। पहिलो खेलमा अहिले घरेलु टोली ओमान र क्यानाडा खेलिरहेका छन्। टस जितेको ओमानले पहिले ब्याटिङ गरिरहेको छ। ओमानले ताजा अवस्थामा 15.6 ओभरको खेल सकिँदा 1 विकेटको क्षतिमा 96 रन बनाएको छ। नेपालको पहिलो खेल भने पर्सि आइतबार क्यानाडासँग छ। सन् 2024 जारी लीग टू अन्तर्गत नेपाल र क्यानाडाका लागि यो अन्तिम तथा निर्णायक सिरिज हो। 32 खेलबाट 24 अंक जोडेको नेपाल र समान खेलबाट 1 अंक बढ़ी जोडेको क्यानाडालाई ओडीआई मान्यता जोगाउँदै विश्वकपको ग्लोबल छनौटमा पुग्न जितको विकल्प छैन। टी20 फर्म्याटमा राम्रो प्रदर्शन गर्दै आएको नेपालको लागि एक दिवसीय क्रिकेट सुखद हुन सकेको छैन। सन् 2024 शुरू भएको दोस्रो संस्करणको लीग टूमा नेपालको अवस्था निराशजनक छ। 32 खेलमा 24 अंक मात्र जोडेको नेपाल तालिकाको 7 स्थानमा छ। ओमानमा हुने सिरिज नेपालको लागि अन्तिम सिरिज हो, जहाँ नेपाललाई जितको विकल्प छैन। 8 टोली सहभागी लीग टूको शीर्ष 4 टोली ओडीआई मान्यता सुरक्षित राख्दै विश्वकपको ग्लोबल छनौटमा पुग्नेछन्। अहिले 31 अंक सहित 4 स्थानमा रहेको ओमान भन्दा नेपाल 7 अंकले पछि छ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: पोखरामा स्कूल बस दुर्घटना हुँदा 4 विद्यार्थी सहित 5 जनाको मृत्यु, 3 जनाको परिचय खुल्यो, 14 घाइते अस्पताल भर्ना।
0: कंग्रेस महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी, आजै मतगणना शुरू गर्ने निर्वाचन समितिको तयारी।
1: दशैंमा घर जाने यात्रुको लागि बसको अग्रिम टिकट बुकिङ खुल्ला, भटेकोसी बाढ़ी प्रभावित रसुवाको उत्तर गया र नुवाकोटको किसपाङ जोड्न ट्विन सञ्चालनमा।
0: इरानमा नोभेम्बर 3 अघि आक्रमण नगर्ने अमेरिकी राष्ट्रपतिको जिकिर, साउदी अरेबियामा रहेका आफ्ना नागरिकलाई घरभित्रै बस्न भारतको सल्लाह।
1: र विश्वकप लीग टू अन्तर्गत नेपाल ओमान र क्यानाडा बीचको सिरिज शुरू, पहिलो खेलमा नेपालले पर्सि क्यानाडासँग प्रतिस्पर्धा गर्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौं। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
3: AIO.
4: AIO?
3: Yes, AIO. All in one mart. The best place for shopping.
4: के छ र हो खास त्यहाँ?
3: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
4: वाउ, कहाँ छ र यो?
3: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
2: All in one mart, helping make your life easier.
5: किन आँखा मिचेकुमिचे गरेको?
6: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाएपछि क्या
6: हो भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
6: बुझेँ।
5: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: 21औं शताब्दी को नया उपचार विधि लेजर थेरापी करीब एक दशक देखि निरंतर सेवा में समर्पित लेजर थेरापी क्लिनिक लामो समयसम्म कड़ा औषधि को सेवन ले पेट र मृगौला में खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर लगनखेल पोलिक्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।
1: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब thahakhabar.com मा।

हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: पोखरा स्कूल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने।
0: कंग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, एमालेको स्थायी कमिटी बैठक जारी।
1: मन्त्री परिषदको बैठक बस्दै निजामती कर्मचारी सम्बन्धी अध्यादेश सिफारिश गर्ने तयारी।
0: भारतको दिल्लीमा कक्रोच पार्टीको आन्दोलन रोक्न 20,000 सुरक्षाकर्मी परिचालन, 10,000 कार्यकर्तालाई हिरासतमा लिइएको सीजेपीको आरोप।
1: र दोस्रो टी ट्वेन्टीमा आज भारत र वेस्ट इण्डिज भिड्दै।
2: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
3: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
2: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
3: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
4: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।
0: समाचार अब विस्तारमा। पोखरामा स्कूल बस दुर्घटनाबारे छानबिन गर्न पोखरा महानगरपालिकाले समिति गठन गरेको छ। नगर प्रमुख धनराज आचार्यका अनुसार दुर्घटनाको सत्य तथ्य पत्ता लगाउन, कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपाय सुझाउन समिति गठन गरिएको

0: महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरूषोत्तम थापा, ट्राफिक प्रहरी निरीक्षक अमृत भट्टराई सदस्य रहेका छन्। समितिलाई दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयमा विस्तृत अध्ययन तथा छानबिन गरी 5 दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ। समितिले विद्यालयका सवारी साधनको सुरक्षा, विद्यार्थीको सुरक्षित आवागमन र आगामी दिनमा अपनाउनु पर्ने सावधानीबारे आवश्यक सुझाव समेत दिनेछ। आज बिहान पोखरा महानगरपालिका 28 माझ थानामा विद्यार्थी बोकेर आउँदै गरेको बस कालिका स्थान स्थित ओखलेको भीरमा दुर्घटना हुँदा 5 जनाको मृत्यु भएको थियो भने अन्य 14 जना घाइते भएका छन्। बसमा 19 जना सवार रहेका थिए।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय 2 घण्टा थप गरिएको छ। दिउँसो 3 बजेसम्मको समय तोकिएकामा मतदान गर्न 1 जनालाई कम्तीमा आधा घण्टा लागेसँगै ढिलाइ हुँदा साँझ 5 बजेसम्मको समय थपिएको हो। केन्द्रीय निर्वाचन समितिले सूचना जारी गर्दै यसअघि दिउँसो 3 बजेसम्मका लागि निर्धारण गरिएको मतदानको समय बढ़ाएर साँझ 5 बजेसम्म कायम गरिएको जनाएको छ। बिहान 7 बजेपछि शुरू भएको मतदानमा महाधिवेशन प्रतिनिधिहरू सहभागी भइरहेका छन्। मतदान केन्द्रमा प्रतिनिधिहरूको लामो लाइन लागेपछि मतदानको समय थप गरिएको हो। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि 7317 जना महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन्। महाधिवेशनबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य सहितलाई गरी 23 वटा क्लस्टरमा मतदान गर्नुपर्ने भएकाले समय लागेको हो। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले सूचना जारी गर्दै मतदानको समय थप गरिएको जानकारी दिनुभयो।
0: मन्त्री परिषदको बैठक आज बस्दैछ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अहिले केही बेरमा बस्न लागेको बैठकमा निजामती कर्मचारी सम्बन्धी अध्यादेश सिफारिश गर्ने तयारी रहेको जनाइएको छ, जसमा 30 वर्ष सेवा अवधि र 55 वर्ष उमेर पुगेका कर्मचारीलाई अवकाश दिने व्यवस्था गर्न लागिएको छ।
1: नेकपा एमालेको स्थायी कमिटि बैठक आज पनि बसिरहेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा हिजोबाट शुरू भएको बैठक आज सक्ने तयारी छ। आजको बैठकले केन्द्रीय कमिटि बैठकबाट निर्णय हुन बाँकी विषयमा निर्णय गर्ने तयारी रहेको छ। बैठकले विभिन्न कमिटि र विभागहरूलाई पूर्णता दिने एमाले जनाएको छ। हिजो बैठकले पार्टीको संगठन सुदृढीकरणसँगै आगामी राष्ट्रिय भेला, उडा तथा पालिका अधिवेशन र रिक्त जिल्ला अध्यक्ष पदपूर्ति सहितका निर्णय गरेको थियो।
0: इन्टर्न चिकित्सकको निर्वाह भत्ता बढ़ाउने माग राखेर 5 दिनदेखि अनशनरत दिल्ली हरिजन र सरकार बीच सहमति भएको छ। हरिजनले राखेको माग चिकित्सा शिक्षा आयोगको आगामी बैठकमा लैजाने सहित 3 बुँदे सहमति भएको हो। सरकारका तर्फबाट शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव जयराम अधिकारी नेतृत्वको वार्ता टोली र हरिजन पक्षबीच सहमति भएको हो। सहमति अनुसार एमबीबीएस, बीडीएस लगायत 1 वर्ष इन्टर्नशीपमा स्वास्थ्य सेवाको 8 तहको प्रारम्भिक तलबमानको 50% बराबर निर्वाह भत्ता उपलब्ध गराउने विषयमा चिकित्सा शिक्षा आयोगको बैठकमा पेश गरिनेछ। एमबीबीएस अध्ययनरत हरिजन गत साउनमा पनि अनशन बस्नु भएको थियो। सरकारले माग सम्बोधन गर्ने भन्दै साउन 22 गते उहाँसँग सम्झौता गरेको थियो। आफूसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै हरिजनले पुनः अनशन शुरू गर्नुभएको हो। भक्तपुर स्थित चिकित्सा शिक्षा आयोगको परिसरबाट अनशन शुरू गर्नुभएका उहाँलाई स्वास्थ्य अवस्था बिग्रिएका कारण वीर अस्पताल ल्याइएको थियो।
1: पर्वत म्याग्दी र बागलुङ लगायतका विभिन्न क्षेत्रलाई आगामी 3 महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा सरकारले राजपत्रमा प्रकाशन गरेको छ। गत भदौ 10 गतेको रसुवा भोटेको सिबागडीबाट प्रभावित र असोज 8 गतेदेखि 11 गतेसम्म नेपालको विभिन्न भूभागमा भारी र अति भारी वर्षाका कारण सिर्जित बाढ़ी तथा पहिरोबाट अति प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो। राजपत्रमा प्रकाशन भएको सूचना अनुसार पर्वतको जलजला गाउँपालिका, फलेवास नगरपालिकाको 2, 3 र 7, बिहादी गाउँपालिका वडा नम्बर 6, महाशिला गाउँपालिकाको 5 र 6 तथा मोदी गाउँपालिकाको 2 र 3 आगामी तीन महीनाका लागि संकटग्रस्त क्षेत्रका रूपमा राखिएको छ। यस्तै म्याग्दीको अन्नपूर्ण गाउँपालिका, रघुगंगा गाउँपालिका, बेनी नगरपालिका, मंगला गाउँपालिका, धौलागिरी गाउँपालिका, मालिका गाउँपालिका, बागलुङको निसी खोला 4 र 6, बडीघाट गाउँपालिका, तमान खोला गाउँपालिकाको 3 र 4, तारा खोला गाउँपालिकालाई पनि संकटग्रस्त क्षेत्र घोषणा गर्दै राजपत्रमा सूचीकृत गरिएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्पर्द नाम
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन दर्को।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाण्डुबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। अपाङ्गता भएका व्यक्तिहरूले आगामी निर्वाचनदेखि पहुँचयुक्त, स्वतन्त्र र गोप्य रूपमा मतदान गर्न पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमाथि कारण देखाउ आदेश जारी भएको छ। न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र निर्वाचन आयोग लगायतका विपक्षीका नाममा सो आदेश जारी गरेको हो। साथका अध्यक्ष नवीना गेवाली, दृष्टिविहीन कल्याण संघकी निर्मला गेवाली र एफडब्ल्यूएलडीका तर्फबाट अधिवक्ता सुषमा गौतम सहितले दर्ता गरेको रिटमा दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका मतदाताले आफै उम्मेद्वार पहिचान गरी मत संकेत गर्न सक्ने प्रविधिमा आधारित मतदान प्रणालीको माग गरिएको छ। अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन 2074 र निर्देशिका 2069 पहुँचयुक्त मतदानको व्यवस्था भए पनि कार्यान्वयन नभएको भन्दै निवेदकहरूले आगामी निर्वाचनदेखि नै ब्रेल सहितको मतपत्र वा पहुँचयुक्त विद्युतीय मतदान मेसिनको व्यवस्था गर्न परामर्शको समेत माग गरेका छन्।
0: जनजे आन्दोलनका क्रममा कारागारबाट भागेका दुईजना कैदी सुनसरीबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा झुम्का कारागारबाट फरार भएका धरान उपमहानगरपालिका 2 का 32 वर्षीय नरेश लोहनी र काठमाण्डको जगन्नाथ देवल कारागारबाट भागेका सोही ठाउँका 30 वर्षीय रत्न बहादुर राउत रहेका छन्। उनीहरू दुवैजना भदौ 24 गते जनजे आन्दोलनको मौका छोपी कारागारबाट फरार भएका थिए।
1: भारतमा कक्रोच जनता पार्टी सीजेपीले भोलि जन्तर मन्तरमा प्रदर्शन गर्ने तयारी गरिरहेका बेला दिल्ली प्रहरीले निषेधाज्ञा उल्लंघन नगर्न चेतावनी दिएको छ। भारतीय नागरिक सुरक्षा संहिता बीएनएसएसको धारा 163 लागू रहेकाले कुनै पनि स्थानमा भेला वा प्रदर्शन गर्न अनुमति नरहेको प्रहरीले जनाएको हो। डीसीपी सृष्टि पाण्डेले प्रतिबन्ध उल्लंघन गर्ने विरूद्ध कानूनी कार्यवाही गरिने बताउँदै सर्वसाधारणले प्रदर्शनमा सहभागी नहुन आग्रह गरेको भारतीय माध्यमले जनाएका छन्। मतदाता नामावली हेरफेर गरेर सत्तारूढ़ बीजेपीलाई चुनावमा जिताउने गरेको भन्दै सीजेपीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै आन्दोलन चर्काएको छ। सीजेपीले देशभरि आफ्ना 10,000 सदस्यहरूलाई हिरासतमा राखिएको दावी गरेको छ। सीजेपीका संस्थापक अभिजित दिपकेले तेलंगानाका आन्दोलनकारी स्वयंसेवकहरूलाई मध्यप्रदेश प्रहरीले भोपालमा गुड़िरहेको रेलभित्रै पक्राउ गरेको आरोप लगाउनुभयो। पार्टी नेताहरूले कथित सामूहिक गिरफ्तारीको विरोध गर्दै उहाँले अवस्थालाई आपतकालसँग तुलना गर्नुभएको छ। सीजेपीले भोलि जन्तर मन्तरमा विरोध प्रदर्शन गर्ने घोषणा गरेपछि दिल्लीमा 20,000 भन्दा बढ़ी प्रहरी र अर्धसैनिक बल तैनात गरिएको छ।
0: अब खेल समाचार। भारत र वेस्ट इण्डिज बीचको दोस्रो टी20 खेल आज हुँदैछ। दुई टोली बीचको खेल भारतको राँचीको जेएससीए अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार साँझ 7:15 शुरू हुनेछ। 5 खेलको टी20 श्रृंखलामा भारत 1-0 अगाडि छ। पहिलो खेलमा भारतले वेस्ट इण्डिजलाई 8 विकेटले हराएको थियो। आजको खेलमा भारत पाहुना टोलीलाई हराउँदै अग्रता दोब्बर पार्न चाहन्छ। यता वेस्ट इण्डिज भने घरेलु टोलीलाई उसकै मैदानमा पाखा लगाउँदै श्रृंखलामा बराबरी गर्न चाहन्छ। भारत र वेस्ट इण्डिजले अहिलेसम्म 32 टी20 खेलेका छन्। जसमध्ये भारतले 21 खेलमा जीत हात पारेको छ भने वेस्ट इण्डिजले 10 खेल जितेको छ। एक खेल बराबरीमा सकिएको छ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: पोखरा स्कूल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, 5 दिनभित्र प्रतिवेदन बुझाउनु पर्ने।
0: कंग्रेस महाधिवेशनको मतदान समय 2 घण्टा थप, एमालेको स्थायी कमिटी बैठक जारी।
1: मन्त्री परिषदको बैठक बस्दै निजामती कर्मचारी सम्बन्धी अध्यादेश सिफारिश गर्ने तयारी।
0: भारतको दिल्लीमा कक्रोच पार्टीको आन्दोलनलाई रोक्न 20,000 सुरक्षाकर्मी परिचालन, 10,000 कार्यकर्तालाई हिरासतमा लिइएको सीजेपीको आरोप।
1: र दोस्रो टी20मा आज भारत र वेस्ट इण्डिज भिड्दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौं। नमस्कार।
3: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com

चीर गए। टेलीफोन को घंटी बजे, चिस्सी को हाम्रो सम्बन्ध न्यानो हुने आसमा मैले उनका सबै गुनासाहरू सुनिरहे। कैयौं दिनसम्मको हामी बीचको ममतालाई चिर्दै टेलिफोनको घण्टी बज्यो। चिस्सिएको हाम्रो सम्बन्ध न्यानो हुने आसमा मैले उनका सबै गुनासाहरू सुनिरहे। सायद उनी मबाट टाढा जान चाहन्छ, यसैमा खुसी मिल्छ झैं लाग्यो होला। म पनि त त्यही चाहन्छु तिम्रो खुसी। मेरो एउटा बिन्ती मात्र छ, आज तिम्रो जन्मदिन

ने सकिना। हेरन यो हृदयमा गुम्सेका भावनाहरू सताउने सकिन। सायद हाम्रो प्रेम अधुरो हुन लेखेकै

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नया बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै समसाथमा हुनेछौं।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ। जनतालाई संसद र सांसदप्रति र संसद र सांसदलाई जनताप्रति उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सीआईएनले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग कुराकानीका लागि पाँच थरबाट निर्वाचित सांसद नरेन्द्र कुमार केरुङ हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ।
1: धन्यवाद लीलजी।
0: निर्वाचनको बेलामा जोसँग हामी लड्छौं नि, राजनैतिक रूपमा अथवा प्रतिस्पर्धाको रूपमा व्यक्तिगत रूपमा पनि लड्छौं, जसलाई तपाईँले पराजित गर्नुभयो अथवा जसले अगाडि बढ्न सक्नु भएन, उहाँहरूसँगको सम्बन्ध अहिले एकदम घनिष्ठै मिठै हो कि अब हारिसकेपछि जितिसकेपछि त सम्बन्धमा त प्राय धेरैको देखिने दरार हो अथवा नमिठोपना हो, तपाईँको कस्तो छ?
1: सबैभन्दा एबनर्मल नेचर चाहिँ मेरो त्यो हो। जुन नेचर हो, अरू नेचर अरू लिडरहरूको पनि नेचर त होला, तर त्योभन्दा पनि अलिक बढी एबनर्मल नेचर मसँग छ भन्ने फिल के हुन्छ भने, मैले 70 सालमा चुनाव लड्दाखेरि मलाई जसले जित्नुभयो म पराजित भएँ, सबैभन्दा पहिले खादा लगाइदिने मान्छे मै हो, उहाँलाई हात मिलाएर बधाई दिने मै हो। 74 सालमा मैले त्यही गरेँ र अहिले पनि अब विपक्षी अन्य पार्टीका साथीहरूले पनि मलाई अन्य पार्टी जस्तो सम्झिनुहुन्न, म आफू पनि सम्झिन्न, किनभने हामीले त माओवादी द्वन्द्वकाल जतिखेर

0: त्यतिखेर सबैभन्दा बढी आलोचक खर आलोचकमा थिए। तत्समयमा पनि माओवादीसँग हाम्रो वार्ता सम्वाद गरेर विभिन्न दुर्घटनाहरूबाट हामीले हाम्रो जिल्लालाई बचायौं। त्यही भएर हाम्रो पाँचथर जिल्लामा ठूल्ठूलो त्यतिखेर द्वन्द्वका कारणले सिर्जना हुने घटनाहरू यहाँहरूले पनि सुन्नु भएन।
1: तपाईँले जितेर आइसकेपछि अनि तपाईँसँगको प्रतिस्पर्धामा पराजित हुनुभएका नेताहरूसँग कतिवटा सम्वाद र टेलिफोन कुराकानी भयो?
0: टेलिफोन कुराकानी भन्दा पनि हामी सामाजिक राजनीतिक क्रियाकलापहरूमा सँगसँगै
1: कतिपटक
0: मसँगै अब निकटतम प्रतिस्पर्धी रहनुभएको साथीसँग होइन मित्रसँग चाहिँ अब उमेरले मभन्दा कम हुनुभए तापनि उहाँसँग मैले तीनटा सार्वजनिक कार्यक्रमहरूमा सँगसँगै अंगालो हालेरै उहाँले दाई नै भन्नुहुन्छ, म साथी नै भन्छु होइन फल्लाजी भन्छु, अनि त्यसमा हाम्रो मेरो चाहिँ कुनै ऊ छैन। म निर्वाचन हार्दा पनि मलाई जित्नेलाई मेरो आफ्नै जस्तो लाग्दछ र उहाँले पनि आफ्नै जस्तो ठान्नुहुन्छ र त्यस पछाडि गर्ने जनतासँग सम्बन्धित विषयवस्तुहरूमा हामी एउटै टेबलमा बसेर सम्वाद गरेर लु यसरी जाउँ है भन्ने किसिमको कल्चर हाम्रो पाँचथर जिल्लामा चाहिँ छ, अरू जिल्लामा के छ थाहा छैन होइन।
1: अनि जनताले अरू के भन्नुभएको छ पाँचथरको नागरिकले ताकि त्यो तपाईँले काम पूरा गर्नुपर्नेछ गर्दै हुनुहुन्छ?
0: त्यही कुरा भन्न खोज्दै थिएँ मैले अघि, अहिले अलिकति विषयवस्तु के अरे
1: फरक फरक हुन खोजे।
0: यसचोटिको निर्वाचनमा पाँचथर जिल्लामा मैले उम्मेद्वारको रूपमा गाउँ बस्तीमा डुल्दै गर्दा होइन गाउँ बस्तीमा डुल्दै गर्दा सबै दाजुभाइहरूसँग आमा बुवाहरूसँग भेटघाट गर्दै गर्दाखेरि मैले विगतको निर्वाचनमा यत्र डायरी बोकेर हिँडेका थिएँ र त्यो डायरीमा त्यहाँका के अरे विकास निर्माण कुलो पैनी बाटा घाटा होइन यी यावत विषयवस्तुहरूमा चाहिँ माग आउने गर्दथ्यो र त्यो डायरी भरिन्थ्यो। यसपटक फरक के देखियो भने सानो एउटा पकेट डायरी बोकेको थिएँ अनि उम्मेद्वारले पकेट डायरी पनि नबोके हिँड्ने भनेर तल तुम्बेवा गाउँपालिकामा मेरो एउटा शुभचिन्तक खड्ग सर भन्ने हुनुहुन्छ, खड्ग थापा सर, उहाँले चाहिँ एउटा डायरी र कलम किन यो बोकेर हिँड्नुहोस् भन्नुभएको थियो। यो पढ्दैन भने बोकेर त हिँडे तर पकेट डायरीमा त्यो पकेट डायरीभित्र पनि योजनाको मागहरूको विषयवस्तु उठेन। भन्नुको अर्थ पाँचथर जिल्लावासीहरूको चेतनाको स्तर धेरै उठ्यो। सांसद भनेको विकास गर्न जाने आफ्नो ठाउँमा त छँदैछ तर त्योभन्दा बढ्ता कानून निर्माण गर्नका निम्ति जाने हो।
1: त्यसो भए तपाईँले पुल बनाउँछु बाटो घाटो बनाउँछु भनेर भन्नुभयो,
0: मैले एउटा पनि आश्वासन दिनु परेन,
1: जनताले तपाईँले नदिएकी जनताले
0: होइन जनताले नै माग गर्नु भएन। तपाईँ जितेर गएपछि कहाँ कहाँ सम्भव हुन्छ सम्भव गर्नमा के अरे हुने ठाउँमा गर्नुहोस् तर यो नै गर्नुहोस् भनेर अहिले नै चाहिँ हामी भन्दैनौँ भनेर भन्नुभएको छ।
1: त्यसो भए तपाईँले आफ्नो मनले चाहिँ के कुन कुन ठाउँमा
0: त सबैभन्दा ठूलो कुरा त हामीले सड़क यातायात नै हाम्रो जीवनरेखा रहेछ। सड़क यातायात राम्रो भयो भने एउटा बिरामीले उपचार पनि छिटो पाउने होइन देश परदेश जानेहरूलाई पनि सजिलो हुने, त्यसको अतिरिक्त हाम्रा उत्पादनहरूलाई कृषि उत्पादनहरूलाई बजारमा ल्याउन पनि सजिलो हुने जस्ता जनजीविकासँग जोड़िएको हुनाले सड़कलाई नै पहिलो प्राथमिकता हो। हामीले चाहिँ गाउँपालिका गाउँहरूलाई जोड़ने सड़कहरूलाई चाहिँ कालो गर्ने हाम्रो प्राथमिकता पहिलो सड़कमै हो। त्यस पछाडि हामीले कृषि उत्पादनलाई नै बढ़ाउनु पर्दछ र अहिले हाम्रो पाँचथर जिल्लामा चाहिँ नै विशेष गरेर मौसमी किसिमका फलफूलहरू उत्पादन गर्ने डेरी व्यवसायलाई अलिकति चाहिँ नै प्रोत्साहित गर्ने यी कुराहरूले चाहिँ जनताले घरमै बसेर चाहिँ पकेटमा आफ्नो खर्च बढ्छ होइन आर्थिक आमदानी चाहिँ जोहो गर्न सक्नुहुँदो रहेछ भन्ने किसिमको हामीले अनुभूति गरेका छौं। हामी पनि त्यही लेभलबाटै हुर्केर आएको, हामी कुनै माथिल्लो लेभलका कुनै चाहिँ नै होइन, हामी जुन जहाँ हाम्रा पाँचथरे दाजुभाइहरू बस्नुहुन्छ त्यही बसेका त्यही लेभलबाट त्यही चाहिँ नै आफ्नो पेसा व्यवसायबाट उठेको हुनाले त्यहाँका यापत समस्याहरू छ, त्यसरी कृषिलाई चाहिँ नै अलिक बढी नै प्रोत्साहित गर्नुपर्छ।
1: जस्तो पाँचथर जिल्लालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनको लागि अथवा समृद्ध बनाउनको लागि एउटा त कृषि, दोस्रो के छ जुन बेचेर पाँचथर समृद्ध हुन सक्छ? डेरी व्यवसाय, तेस्रो
0: नगदेवालीहरू, र पछिल्लो अवस्थामा चाहिँ बिस्तारै पर्यटन।
1: पर्यटन के छ पाँचथरको? त्यहाँ गयो भने तल फिदिमदेखि माथि डाँडासम्म त्यो डाँडा काँडा हेर्ने मात्रै हो कि त्यहाँ जस्तो मानौ न फाल्गुनन्दको एउटा उद्गम स्थलको रूपमा पनि रह्यो सांस्कृतिक हिसाबले र पर्यटकीय हिसाबले, अझ यसलाई धार्मिक रूपमा पनि जोड्यो भने अझ सम्मिश्रण बन्ने होला। तपाईँले निर्वाचित भएर आइसकेपछि यो क्षेत्रमा आर्थिक धार्मिक यो पर्यटन क्षेत्रमा चाहिँ के नयाँ हुन्छ? अब
0: होइन, अब मुख्य गरेर त्यहाँको यथार्थ परिस्थिति के हो होइन डिमाण्ड बेस होइन र त्यसको चाहिँ आवश्यकतामा आधारित विषयवस्तु के हो भन्ने विषयवस्तुहरू अघि दुईटा चरण गयो, कृषि र सड़क यातायातको विषयवस्तु। विद्युतीकरण हाम्रोमा समस्या होइन, हामीले उहिले नै फुल होइन 100% चाहिँ नै विद्युतीकरण हामीले उहिले नै गरिसकेको हो। अब हामीले बाटाघाटामा समस्या भएन, त्यसलाई स्तरोन्नति गर्ने र बाह्रैमास चल्ने बाटाघाटो बनाउने र कृषि उत्पादनलाई बाहिर निकाल्ने कुरा छँदै रह्यो। जहाँसम्म पर्यटन संस्कृतिसँग सम्बन्धित विषयवस्तुहरू, पाँचथर जिल्ला चाहिँ विशेष गरेर लिम्बु समुदायसँग सम्बन्धित विषयवस्तुको चाहिँ हब नै हो, किनभने महागुरू फाल्गु नन्दको तपोभूमि पनि त्यही छ, तपोभूमि भएको ठाउँलाई लब्रेकुटी भन्छ, अनि उहाँको समाधि स्थल पनि त्यही छ, त्यो भनेको चाहिँ सिलौटी भन्छ, अनि जुन फिदिम बजार यहाँ पनि पुग्नु भएको होला तर टाढा छ होइन, पुग्नु भएको छैन भने पनि फिदिम बजार जुन छ
1: तीन पटक
0: पुग्नु भएको छ भने तपाईँलाई त्यहाँको लोकेसन राम्रो थाहा छ। फिदिम बजार चाहिँ 10 मेची के अरे पूर्व पश्चिम मध्य पहाड़ी राजमार्गले छुने शहरहरूको 10 नमूना शहरहरू मध्ये एउटा हो र त्यो भएको हुनाले अलिकति सुन्दर त छँदैछ नै। त्यो फिदिम बजारबाट तपाईँले उत्तरतिर फर्केर जुन एउटा सानो डाँडो छ त्यसलाई आम्बे बजार भन्छ, गढी भन्छ, त्यो गढी डाँडा यस्तो ऐतिहासिक डाँडा हो, जतिखेर पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दै जाने क्रममा पूर्वका लिम्बू राजाहरूसँग लडाई गर्दा जित हार नभएपछि होइन लामो समय लडाई चल्यो, एकीकरणको सन्दर्भमा जितहार भएन, जितहार नभएपछि लिम्बू राजाहरूसँग त्यहाँ एउटा चाहिँ नि लिम्बू भाषामा चुम्लुङ भन्छ त्यसलाई होइन सभा एउटा चाहिँ नि मिटिङ गरेर त्यहाँ चाहिँ नेपाल एकीकरणमा लिम्बू हरूले शासित गर्दै गरेको क्षेत्रलाई नेपालमा एकीकरण गरेको एउटा ऐतिहासिक सम्झौताको भूमि छ। त्यो पनि एउटा ऐतिहासिक रूपबाट नेपाल एकीकरणसँग जोडिएको ऐतिहासिक तथ्यको आधारमा त्यो एउटा महत्वपूर्ण ठाउँ छँदैछ। त्यसका अतिरिक्त चाहिँ नि तपाईँको जुन लब्रेकुटी सिलौटी महागुरू फाल्गु नन्दको चाहिँ तपोभूमि र समाधि स्थल रहेको क्षेत्रलाई चाहिँ लिम्बू धर्मावलम्बीहरूको निम्ति के अरे किराँत धर्मावलम्बीहरूको निम्ति एउटा चाहिँ नि डेस्टिनेशन पोइन्ट, जसरी हिन्दू धर्म मान्ने मान्छेहरू भारतका चारधाम घुमिसकेपछि अन्तिममा पशुपतिनाथ आएर मात्रै आफ्नो चाहिँ नि के अरे धाम यात्राको समाप्ति अथवा के अरे त्यसको पूर्ण हुन्छ भन्ने महसुस गरे जस्तै होइन। हाम्रो चाहिँ बुद्ध धर्म मान्ने मान्छेहरू चाहिँ परम चाहिँ लुम्बिनीमा गएर भगवान बुद्धको जन्मस्थल पुगेपछि आफूलाई चाहिँ मोक्ष प्राप्ति गरेको महसुस गर्छन्। मुस्लिम धर्म मान्ने मान्छेहरू मक्का मदिना जान्छन्। त्यस्तै किरात धर्म मान्ने मान्छेहरूले महागुरु फाल्गु नन्दलाई आफ्नो भगवानको रूपमा उहाँहरूले चाहिँ पूजा गर्नुहुन्छ, उहाँहरूले मान्नुहुन्छ। त्यो सन्दर्भमा त्यो क्षेत्रलाई किरात धर्मको चाहिँ एउटा हब र किराँत संस्कृतिको एउटा विश्वविद्यालयको रूपमा चाहिँ त्यसलाई के अरे अगाडि बढाउन सकिने पर्याप्त सम्भावनाहरू छन्।
1: तपाईँले जति भन्नुभयो नि यो एउटा फिदिम बजारदेखि डाँडापाखा अगाडि माथिपट्टि गढी पनि भयो, अघि लब्रेकुटीको कुरा गरिसक्नुभयो, त्यहाँ पुग्दाखेरि यस्तो लाग्दैन कि यो किराँत समुदाय मात्रै हो, अरू समुदायका मान्छे आएर पनि त्यो डाँडापाखामा यस्तो गजबसँग त्यहाँ छोटो समय भए पनि बिताउँदाखेरि एक प्रकारको सन्तुष्टि सायद सबैलाई प्राप्त हुन्छ होला। अब त्यसको लागि त तपाईँलाई एउटा सांस्कृतिक रूपमा त त्यहाँ लगानी गर्नुपर्ने होला, संयोजनकारी भूमिका निर्वाह गर्नुपर्ने होला। पाँच वर्षमा ती पर्यटकीय क्षेत्रमा यो काम चाहिँ हुनेवाला छ, त्यसको नेतृत्व चाहिँ मैले लिनेवाला छु भन्ने कुरा के छ मान्छे?
0: होइन, सबैभन्दा ठूलो कुरा त अब अघिले पनि भनियो, त्यो क्षेत्रहरूलाई अलिकति इन्करेज गर्नको निम्ति सबैभन्दा पहिले सड़क सुविधा नै आवश्यक पर्छ, सड़क सुविधाले पहुँच पुर्याइदिने। दोस्रो कुरा चाहिँ मेरो मनभित्र रहेको होइन, त्यहाँको पब्लिकले फिल गरेको तर प्रष्ट रूपमा यसो गर भनेर नभनेको स्थिति रहेको चाहिँ जुन लब्रेकुटी सिलौटी क्षेत्र छ, त्यो सिलौटी क्षेत्रलाई किराँत विश्वविद्यालय त्यो क्षेत्रमा स्थापित गर्ने र त्यहाँबाट किराँत धर्म संस्कार संस्कृति होइन किराँतहरूको जुन छ नि एउटा जनजीविकासँग सम्बन्धित विषयवस्तुहरूमा विश्वव्यापी रूपबाट अन्तर्राष्ट्रिय रूपबाट चाहिँ नि किराँत समुदायसँग सम्बन्धित विषयवस्तुहरूमा चाहिँ उहाँहरूले जानकारी प्राप्त गर्नुहुन्छ, पढ्नुहुन्छ भन्ने एउटा मेरो सपना छ होइन। त्यसका अतिरिक्त अब अन्य फेरि अन्य धर्म सम्प्रदायहरू पनि उत्तिकै नजिक उत्तिकै प्रिय हुनुहुन्छ, झन् हिन्दू धर्म मान्ने, अहिले त क्रिस्चियन धर्म मान्ने, अनि त्यस पछाडि अहिले स्वर्गिक मार्ग भन्ने एउटा थियोलोजी के अरे एउटा किसिमको ऊ पनि विचार पनि आएको छ। त्यसका अतिरिक्त चाहिँ बौद्ध धर्म मान्ने, सबै धर्म सम्प्रदायमा भएकोहरूको पाँच तर्फ संगम स्थलै जस्तो लाग्दछ। त्यसो भएको हुनाले उहाँहरूको निम्ति पनि चाहिँ केही न केही गर्न सके हुन्थ्यो भन्ने किसिमको हुटुटी चाहिँ छ।
1: अनि अब यो यदि नागरिक स्तरबाट त्यो खालको यो गर्नु त्यो नगर्नु भनेर त्यो नआए पनि तपाईँले जनताको सेवाको लागि त तपाईँ सांसदको रूपमा त पाँचै वर्ष खटिनुहुन्छ। यसमा यो खेती किसानी बाहेक अरू, अघि तपाईँले पनि भन्नुभयो कि अरू नेता जस्तो होइन, अरू सांसद जस्तो होइन, नरेन्द्र केरुङ फरक ढंगबाट सोचिराखेको छ, गरिराखेको छ भने अब चाहे त्यो आफ्नो मतदातालाई भेट्न जाने कुरा होला अथवा संसदमा लगातार हाजिर लगाउनेमा पनि अहिलेसम्म तपाईँले आफूलाई गरिराख्नु भएको छ होइन। अरू अरू चाहिँ यो पनि जो अरू सांसदले गरेको थिएन आफ्नो जिल्लाको लागि त्यो पनि मेरो तर्फबाट हुन्छ भन्ने ढंगबाट अरू केही छ अरू भन्दा फरक?
0: अब नयाँ कुरा चाहिँ मैले पर्यटन क्षेत्रलाई अब पहिचान गर्नुपर्छ। अब हाम्रो जिल्ला चाहिँ पाँचथर चाहिँ ताप्लेजुङ र इलामको बीचमा छ। इलाम पर्यटकीय क्षेत्रबाट धेरै नै अगाडि बढेको जिल्ला हो र ताप्लेजुङ माता पाथिभराको होइन दर्शन गर्ने सिलसिलामा अनि त कञ्चनजङ्घा होइन कुम्भकर्ण जस्ता विश्वका चाहिँ नै अग्ला चुचुराहरू त्यहाँ भएको ठाउँबाट स्वाभाविक रूपबाट ती दुईटा जिल्लाहरूमा चाहिँ पर्यटनको क्षेत्रले अलि फड्को मारेको अवस्था छ। भन्नाले पनि अब मुख्यत पाथिभरा माताको दर्शन गर्ने सिलसिलामा ताप्लेजुङ अनि कञ्चनजङ्घा हिमाल होइन विश्वको चाहिँ अग्लो हिमाल मध्येको एकजना एउटा हिमाल चाहिँ त्यहाँ भएको हुनाले पनि त्यो हो। पाँचथर जिल्लामा पनि छन्, तिम्बु पोखरी छ होइन, हुन त पाँचथर ताप्लेजुङको सिमानामा छ होइन, सन्दकपुरदेखि लिएर माथि चाहिँ नि तीन सिमाना भने चाहिँ तीन सिमाना भन्नाले चाहिँ पहिले सिक्किम छुट्टै राज्य हुँदाखेरि भारत सिक्किम र नेपालको सिमाना जोडिएको ठाउँलाई चाहिँ तीन सिमाना भन्छ, त्यो मेरो गाउँमा पर्दछ।
1: नब्रेकोटी भन्दा मुनिको एउटा तालको बारेमा त तपाईँले भन्दै भन्नुभयो,
0: साधुटार भन्न खोज्दै थिएँ। साधुटार पनि एउटा चाहिँ नि अनुपम किसिमको चाहिँ नि एउटा सुन्दरता बोकेको एउटा क्षेत्र हो, जहाँबाट चाहिँ नि पानीमा हेरेर के अरे कञ्चनजङ्घा र के अरे कुम्भकर्णको चाहिँ पाइन्छ छाया होइन, फेवा तालको आँगनमा लैले माछा पुछ्री छाया भने जस्तै साधुटारको पोखरीमा चाहिँ नि कञ्चनजङ्घाको छाया अनि कुम्भकर्णको छाया देखिन्छ। त्यो त्यो अनि अब त्यसको अतिरिक्त त्यसभित्र अलि मासतिर सुके पोखरी भन्ने प्रजातन्त्र प्राप्तिको इतिहाससँग जोडिएको विषयवस्तु त्यहीँदेखि मासतिर पर्दछ। सुके पोखरीबाट अनि तपाईँको पर गोरुवाला भन्ज्याङ भन्छ, इलाम र पाँचथरको सिमाना पर्छ, त्यो पहिलेको एउटा व्यापारिक नाका थियो। जतिखेर ढाकरमा कुम्लोमा व्यापार सञ्चालन हुन्थ्यो होइन, चौरी अनि त्यसपछि घोडाहरूको मार्फतबाट यातायात सञ्चालन हुन्थ्यो, त्यो समयको व्यापारिक केन्द्र थियो। त्यो क्षेत्रहरूलाई गर्दै माथि हाम्रो सीमा क्षेत्र हुँदै माथि तिम्बु पोखरी जाने बाटो अथवा तिम्बु पोखरी जाने यात्रालाई चाहिँ नि हामीले सहज बनाउन सक्यौँ भने पाँचथर जिल्लाको पर्यटकीय विकास सम्भव हुन्छ। त्यसका अतिरिक्त हाम्रामा अत्यन्तै धेरै धार्मिक स्थलहरू छन्। सिद्ध स्थल चाहिँ कुम्मायकमा सिद्धदेवी मन्दिरदेखि लिएर कुम्मायकको सायक भन्छ त्यसलाई, त्यसका अतिरिक्त थुप्रै त्यस्ता किसिमका चाहिँ नि धार्मिक ऐतिहासिक स्थलहरू छन्। ती स्थलहरूलाई चाहिँ प्रोत्साहित उनीहरूलाई चाहिँ त्यसलाई चाहिँ प्रवर्धन गर्दै जानुपर्छ भन्नेमा मेरो प्रष्ट कन्फ्युज होइन प्रष्ट दृष्टिकोण छ, धारणा।
1: त्यसको लागि चाहिँ धारणा मात्रै भएन, तपाईँ त काम गर्ने ठाउँमा हुनुहुन्छ नि, म फलाना मन्त्रीलाई मन्त्रालयलाई भेट्छु, फलाना यति बजेट ल्याउँछु भनेर त्यस्तो खालको कुरा सायद तपाईँको नागरिकले मतदाताले सुन्न चाहनुहुन्छ
0: होइन। अब भर्खर अब सदनमा पसेको छ महिना भएको छ होइन, सम्बन्ध विस्तार गर्ने काम होइन, एउटा चाहिँ नि डिप्लोमेटिक रूपबाट पार्टीका अब सरकारका चाहिँ नि पदाधिकारीहरूसँग भेट्ने क्रम, आपसी आत्मीयता बढ़ाउने कामहरू चलिरहेछ। अब हामी आउँदाखेरि हामी संसदमा छिर्दाखेरि चाहिँ नि बजेटको प्रारम्भिक चरण सकिसकेको थियो अहिलेको अवस्थामा, त्यसो भएको हुनाले नयाँ किसिमका प्रोजेक्टहरूलाई नयाँ किसिमका चाहिँ प्लानहरूलाई अगाडि राख्नको निम्ति अलिकति समस्या परेको अवस्था छ र कतिपय कुराहरूमा चाहिँ अब सिकाइको अवस्था पनि पर्यो। मान्छे त
1: अहिले संसदमा त्यहाँ पुग्दाखेरि महसुस कस्तो भइरहेको छ? पार्टी त सरकारमा छैन,
0: पार्टी सरकारमा छैन,
1: अनि चिने जानेका मान्छेहरू मन्त्रीहरू होलान् तर बेग्लै कुरा हो त्यो, तर अब अहिले अधिकांश सांसद फेरि नयाँ र नयाँ राजनीतिक दलबाट हुँदाखेरि सबै सांसदसँग उस्तै खालको आत्मीयता त्यो खालको हिमचिम हो कि अलि फरक र अनौठो अथवा अप्ठ्यारो महसुस हुँदो रहेछ?
0: सुरुमा चाहिँ अलिकति अनौठो महसुस भयो। एउटा सांसद भनेर हामीले जे सम्झिरहेका थियौं, पहिले जे अनुभव गरिरहेका थियौं, त्यो परिस्थिति अनुभूति गर्न पाइएन।
1: त्यो भनेको कस्तो के चाहिँ
0: अब जो अब मेजोरिटी प्राप्त दल छ त्यो मेजोरिटी प्राप्त दलका माननीय सांसदहरू चाहिँ सामान्यतया पोलिटिक्सबाट होइन, सामान्यतया सोसियल एक्टिभिटीहरूबाट, सामान्यतया जनजीविकासँग जोडिएर उकालो ओह्रालो गरेर दुःख गरेर आउनुभएको सांसदहरू कम हुनुहुन्छ कि। त्यसो भएको हुनाले एउटा संसदले संसदभित्र संसदको गरिमा जिम्मेवारीको विषयहरूमा उहाँहरूलाई ट्रेन हुनको निम्ति अलिकति टाइम लाग्छ नै, लाग्यो नै होइन। त्यो सन्दर्भमा आउँदाखेरि सुरुमा
1: भनेको अलिकति उमेर पुगेका अलि पाको पुस्ताका मान्छेहरू त्यहाँ भेटिन्छन् देखिन्छन् होला भन्ने तपाईँलाई थियो?
0: होइन, त्यसो होइन। अनुभवले खारिएका, संसदीय अभ्यासमा छिरिसकेका, जनताका दुःख बुझेका होइन चाहिँ सांसदहरू